0: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाघ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
7: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
10: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
11: नोट यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
12: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
13: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: ब्लड प्रेसर हाई लो भएका
12: कोलेस्ट्रोल बढी भएको
13: मुटुको गति एकनाश नभएको
12: मुटु ढुकढुक हुने डर लाए जस्तो महसुस हुने
13: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
12: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
13: मुटुको भल्वको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-2913 र 98095-12871
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
11: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: अन्य सेवाहरू हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
17: उपचार हुने रोगहरू
16: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
1: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने।

0: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
4: भर्ना सम्बन्धी सूचना
5: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
1: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092883 र 97625526286।
6: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
7: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
6: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानको धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848743572।
2: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
9: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिनद्वारा आरसीटी गर्ने,
9: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
9: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98228777794, 98228777794।
10: होइन माइला, लखर लखर कहाँ हिँडिस,
11: कहाँ हुनु हो काका,
10: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना
3: तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 13 गते शनिबार, सन् 2026 अगस्त 29 तारीख भदौ कृष्ण पक्षको प्रतिपदा तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा। 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाशमुनि। भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: भारत र चीन उद्धार र राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4.38 अर्ब रूपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता।
4: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम। एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
3: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
4: र रविन्द्र ढाँटले रोड टु यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
7: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बरसि उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक चल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन सपना पनि।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। थोरै बचत धेरै कायदा बीमा काछन फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान।
3: काया कैरनमा अब खबरको सिलसिला। बाढ़ी पहिरो आएको तीन दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ जंगल तथा भीरमा फसेका नागरिक र कामदारको उद्धारमा ढिलाइ भएको छ। सरकारले उद्धार तथा राहतका काम युद्ध स्तरमा भइरहेको दावी गरे पनि विशेष गरी सुरुङ जंगल र भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। बाढ़ी र पहिरोका कारण जलविद्युत आयोजनाका सुरुङमा कामदार तथा अरू नागरिक फसेका छन्। कतिपयले ज्यान जोगाउन जंगल तथा भीरको सहारा लिएका छन्। आफन्तहरूको उद्धार खोजिरहेकाहरूले स्याफुबेसी लाङटाङ चिलिमी तथा त्रिशुली जलविद्युत आयोजनाका सुरुङभित्र आफन्तहरू रहेको भन्दै जानकारी गराएका छन्। सड़क तथा पुलमा क्षति पुगेका कारण स्थल मार्गबाट उद्धार गर्न कठिन भएपछि हवाई उद्धारमा निर्भर हुनुपरेको सरकारी भनाई छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई आधार बनाइएको सरकारले जनाएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा संचार सम्पर्क विच्छेद हुनुका साथै सड़क तथा अरू भौतिक संरचना क्षति पुगेका वास्तविक अवस्था पहिचान गर्न कठिन छ। बाढ़ी आएको तेस्रो दिन हिजोसम्म पनि बाढ़ीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन। अहिले पछिल्लो विवरण अनुसार अहिलेसम्म 579 को शव फेला परेको छ। 1924 सम्पर्कविहीन रहेका छन् भने तीन दिनमा 4451 जनाको उद्धार गरिएको छ। यस्तै बाढ़ीपछि नुवाकोट रसुवा धादिङका करिब 2000 जना विस्थापित भएका छन्। कतिपय विस्थापितले सरकारबाट सहयोग पाउन नसकेको बताएका छन्। 1000 विस्थापित होल्डिङ सेन्टरमा रहेका छन्। कतिपय खुला आकाशमुनि बसिरहेका छन्।
1: गएको बुधबार भीषण बाढ़ी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढ़ी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भन्यो। अहिलेको अवस्था चाहिँ के छ भनेर हामीले महाशाखाका बाढ़ी विज्ञ मनोज पोखरेललाई सोधेका छौं।
4: अहिले अब हामीहरूको स्टेसनहरूले देखाए अनुसार त त्यस्तो बाढ़ीको अवस्था त देखिँदैन। अब हिजो यता त्यहाँ रसुवा प्रहरी कार्यालयबाट तिनबाट सूचना आएछ भनेर हामीलाई सूचना दिनुभएको थियो अनि हामीले एसएमएसहरू यहाँबाट प्रभावित क्षेत्रमा पठायौं र अहिले पछिल्लो अवस्था हेर्दाखेरि त्यस्तो बाढ़ी आएको अवस्था चाहिँ अहिले देखिँदैन।
1: आउने सम्भावना के छ?
4: अब आउने सम्भावना त अब तालमा त अब पानी जमेर बसेको त छ। अब त्यसको विश्लेषणहरू चाहिँ अब गरिराख्नु भएको छ। आउने सम्भावना त अब त्यसको अध्ययन भइरहेको छ। केही अब सूचना प्राप्त भयो भने उता चीन साइडबाट पनि अब हामी त्यसलाई रिलिज चाहिँ गरिहाल्छौँ।
1: अहिले जो भोटेकोशी अनि नदी आसपास त्रिशुली नदी तपाईँहरूले भन्नुभएको छ आसपास क्षेत्र बासिन्दाहरूले चाहिँ के गर्ने?
4: त्यहाँको बासिन्दाहरू अब त्यो प्रभावित क्षेत्र भएको हुनाले अलि अब सजग भएर त बस्नु पर्यो, हेरिराख्नु पर्यो। अब अनि हाम्रो फेसबुक पेज नेपाल फ्लड एलर्ट भन्ने छ, त्यसलाई फलो गर्नु पर्यो होइन। केही अब त्यस्तो बाढ़ी सम्बन्धी जानकारी सोध्नु भयो 1155 अनि 2 डायल गर्नु पर्यो।
1: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चीनिया दूतावासले आग्रह गरेको छ। हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकोले थप जोखिम बढ़ेको जनाएको हो। साथै भ्रामक सूचनाको पछि नलागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ।
3: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीपछि नेपाललाई भारत र चीन दुवै छिमेकी सहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढ़ाएका छन्। सहयोग बढ़ाउने विषयमा हिजो भारतको दिल्ली र चीनको बेजिङमा उच्चस्तरीय छलफल भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि भारतले उद्धार स्वास्थ्यकर्मी तथा राहत सामग्री सहितको टोली नेपाल पठाउने तयारी गरेको छ। चीनले पनि बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, उद्धार तथा पुनर्स्थापनमा सघाउने प्रतिबद्धता जनाएको छ। अमेरिका, भूटान, पाकिस्तान ले पनि बाढ़ी पीड़ितका लागि सहयोग तथा सहानुभूति व्यक्त गरेका छन्। भारतले नेपालमा माग अनुसार बेलीब्रिज तथा त्यसको जडान गर्ने प्राविधिक टोली, सुरुङमा फसेकाहरूको उद्धार गर्ने टोली, स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिएको छ। बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम पनि बढ़ेको छ। विभिन्न व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा अहिलेसम्म 4,38,852,252 रूपियाँ संकलन भएको छ। यस्तै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय दात्री निकाय, छिमेकी देश तथा विभिन्न संघ संस्थासँग ठूलो रकम तथा सामग्री सहयोग मागेको छ। तत्काल राहतसँगै पुननिर्माणको लागि समेत विकास साझेदारहरूबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाउने प्रक्रिया सरकारले अघि बढ़ाएको हो। अस्ति बिहिबार सिंहदरबारमा भएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले उद्धार, राहत तथा पुननिर्माणको योजनाबारे जानकारी दिँदै आपतकालीन सहायता तथा विभिन्न स्रोत मार्फत तत्काल करिब 25,000,000,000 रूपियाँसम्म वैदेशिक सहायताको प्रतिबद्धता आएको बताउनु भएको थियो। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-3333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा 1000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुला आकाशमुनि त्रिशुली नदी किनारमा अहिलेलाई ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। भारत र चीन उद्धार राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ रूपियाँ, 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। भोटेको सीमा बुधबार बाढ़ी आउँदा कसैलाई भाग्ने समय मिल्यो, कसैलाई मिलेन। कोही सड़कै सड़क दौड़िए, कोही डाँडापाखा लागे, कोही गाड़ी लिएर बाढ़ीको वेग भन्दा अगाडि भागे, कसैले बिजुलीको तार समातेर आफूलाई भेलबाट छुटाए, कसैलाई भने बाढ़ी आउनुभन्दा केही बेर अघि अर्को ठाउँ पठाएकोले जीवन जोगियो, जसले भाग्ने मौका पाए उनीहरूले ज्यान जोगाए। तर बाँचेकाहरूको कथा कहाली लाग्दो छ। उनीहरूले भागेर ज्यान त जोगाए तर आँखै अगाडि बस्ती बगेको देखे। सँगै काम गर्ने साथी, आफन्त र परिवारका सदस्यहरू गुमाए। कतिले अझै उनीहरू फर्किने आशामा बाटो हेरिरहेका छन्। कतिलाई भने आफू बाँचेको खुशीसँगै आफूले देखेको मृत्युको दृश्यले पछ्याइरहेको छ। भोटेकोशीको बाढ़ीबाट जोगिएकाहरूका लागि त्यो मृत्युको मुखबाट भागेर जीवन पाएको बिहान थियो। उनीहरू मध्ये केहीका अनुभव सहित भोटेकोशी बाढ़ी जो संयोगले बाँचे शीर्षकको खबर कान्तिपुर दैनिकले लेखेको छ।
3: रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोर्खा, चितवन, नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा शव भेटिने क्रम रोकिएको छैन। आफन्तले पहिचान गर्न नसक्ने अवस्थाका शव बढ़दै गएपछि राख्ने ठाउँको अभावसँगै दुर्गन्ध फैलिएर व्यवस्थापनको संकट पनि गहिरिँदै गएको छ।
4: त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध भएको बुधबारदेखि अवरूद्ध नागडुंगा मुगलिन सड़क खुलेको छ। धादिङको बैरेनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकादेखि सड़क खुलेको हो। सड़क खुलेसँगै राजमार्गमा अल्पत्र गाड़ीलाई गन्तव्यतर्फ पठाइएको छ। तर त्रिशुली नदीमा फेरि पनि बाढ़ी आउन सक्ने सूचना प्राप्त भएपछि राति गाड़ी सञ्चालनमा रोक लगाएको गजुरी प्रहरीले जनाएको छ। आजदेखि नियमित रूपमा गाड़ी सञ्चालन हुन सक्ने प्रहरीको भनाइ छ।
3: बाढ़ी पछिको समय स्वास्थ्यका दृष्टिले उत्तिकै संवेदनशील हुन्छ। दूषित पानी, चिसो र भिजेको वातावरण, स्वच्छताको अभाव र बिजुली संचार अवरूद्ध हुँदा उपचार समयमै नपाइने अवस्थाले झाडा पखाला, छालाको समस्या, श्वास प्रश्वास सम्बन्धी रोग लगायतको जोखिम बढ़ाउँछ। साथी महेश गेवारीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक समीर अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखिन सक्ने स्वास्थ्य जोखिम र तत्काल अप्नाउनु पर्ने सावधानीबारे कुरा गर्नुभएको छ।
5: घाइते भएका व्यक्तिहरूको उपचार प्रबन्ध नै सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि देखिने समस्याहरूमा हामीले हेर्यो भने धेरै आफन्त गुमाउनु भएको छ, सम्पत्तिहरू गुमाएको छ, कति चोटपटक लागेको छ, त्यो सबै हिसाबले मानसिक स्वास्थ्यको समस्या ठूलो समस्याका रूपमा रहन्छ तत्काल र दीर्घकालीन रूपमा पनि त्यही रहन्छ। त्यसपछि हुन सक्ने भनेको मानिसहरूको घाँसपास समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने गरी राज्यका सबै संयन्त्रहरू लागिरहेको अवस्था छ। सानो ठाउँमा धेरै मानिस बस्नुपर्ने, आफू घरमा बसे जस्तो नहुने, रुगाखोकी लगायत इन्फ्लुएन्जाका अरू समस्याहरू ल्याउन सक्ने हुन्छ। अरू पानीको स्रोतहरू प्रदूषित भएको, आफू बस्ने ठाउँहरूको पानीहरू सहज रूपमा नपाउने, फोहोर हुने, केटाकेटीहरू सजिलैसँग त्यहाँ पुग्न सक्ने, त्यस्तो अवस्थाले गर्दाखेरि पानीजन्य रोगहरू, किनभने हाम्रो सरसफाइमा पनि त्यसले ठूलो असर पार्ने हुन्छ, पानीजन्य रोगहरू, झाडा पखाला लगायतका कुराहरू जनस्वास्थ्यको हिसाबले समस्या हुन सक्छन्। कुहिने कुराहरू घर नजिक, आफ्नो वासस्थान नजिक आउन सक्ने, त्यस्तो समस्याहरू हुन सक्ने, त्यस्तो हुँदाखेरि त्यो कुहिएका कुराहरूले ल्याउने खालका प्रदूषणहरू हामीले किटजन्य रोगहरू भन्छौँ, किरा फट्याङ्ग्राको वृद्धि भएर तिर ल्याउन सक्ने रोगहरू, अरू समस्याहरू हुन सक्छन्, पोषणका समस्याहरू ल्याउन सक्ने हुन्छन्। अर्को घरमा बालबालिका, महिला, ज्येष्ठ नागरिकहरू रहनुभएको अवस्थामा हामीले त्यो विशेष वर्गलाई हेरेर गर्नुपर्ने, सेवा प्रवाह गर्नुपर्ने हुन्छ। कतिपय चाहिँ नियमित रूपमा खानुपर्ने औषधिहरू त्यो नियमित गर्न नसकेर त्यस्तो समस्याहरू ल्याउन सक्छन्।
4: के कुरामा चाहिँ अलिकति बढी ध्यान दिनुपर्छ?
5: विशेष गरी नागरिकले सुरक्षित वासस्थानको कुरा सबभन्दा महत्वपूर्ण रहन्छ। त्यसपछि नियमित सरसफाई र खाना अनि पानीको आरामको कुरा कुराहरू मानसिक रूपमा जुन घटना देखेर आउनुभएको छ, जुन आफूलाई पनि एक किसिमको त्रास छ, आफन्त गुमाउनुलाई पनि त्रास छ, केही नभएकोहरूलाई पनि त्यो देखेको कहिले नदेखेको त्यो पानीको बाढीको त्यो स्तर देखेर पनि एक किसिमको आफूलाई लागेको हुन्छ नि मनमा हो भन्ने यसरी त्यसले पनि समस्या ल्याउन सक्ने हुन्छ। त्यही भएर हामी आम सर्वसाधारणलाई नडराउन नआतिन, यो विपदको समयमा हामी सबै सँगै छौँ, हामी सबैले मिलेर एकै अर्कोलाई ढाडस दिने, घर परिवारमा एक अर्काले आफन्तले एक अर्कालाई सहजीकरण गर्ने, त्यो समुदाय कुनै प्रभावित भएको छ भने नजिकमा रहेको अर्को समुदायले अरू व्यक्तिहरूले सहयोग गर्ने, एउटा गाउँ प्रभावित भएको छ भने नजिकको अर्को गाउँले सहजीकरण गर्ने, सरसफाईका कुराहरू अथवा सरकारका निकाय जति पनि निकायहरूबाट आउने आधिकारिक सूचनाहरूमा मात्रै विश्वास गरेर आफूले गर्ने कामहरू गर्ने, नभए यस्तो बेलामा चाहिँ विशेष रूपमा भ्रामक सूचनाहरू एकदमै धेरै आउने, महामारी यस्तो हुने अथवा यस्तो विपद हुने समयमा चाहिँ एकदमै अनावश्यक गलत सूचनाहरू सम्प्रेषण हुने खालको डरहरू एकदमै धेरै हुन्छ। त्यस्तोमा कुनै पनि त्यो खालको सूचनाहरू देखियो, कसैले भनेका जानकारीहरू त्यसरी राखेको देखियो भने त्यसलाई निरुत्साहन गर्ने, सरकारका आधिकारिक निकायहरूबाट आएका सूचनाका आधारमा कामहरू गर्ने, समन्वय गर्ने, एकले अर्कालाई सहयोग गरेर हातमालो गरौं, यो अप्ठ्यारो घडीमा हामी त्यसरी निस्किन सक्छौँ।
6: केही भइहाल्यो भने चाहिँ ती व्यक्तिहरूले चाहिँ के गर्न सक्नुहुन्छ?
5: केही भइहाल्यो भने नजिकमा रहनु भएको व्यक्तिहरूले सहयोग गरिदिने, सरकारको 1115115 नम्बरको हटलाइन नम्बर छ, स्वास्थ्य सेवा सम्बन्धी परामर्श जानकारी लिनका लागि हामीले त्यहाँ तत्काल फोन गरेर उहाँहरूले भने अनुसारको हामीले काम गर्न सक्छौँ, उहाँहरूले परामर्श दिनुहुन्छ। अर्को कुनै मानसिक रूपमा कुनै समस्या भयो, मन अलिकति खुसी नहुने खालको समस्याहरू त्यस्तो रह्यो, अलिक डर लाग्ने खालको भइरह्यो भने हामीले 1166 नम्बरको हटलाइन नम्बर छ नेपाल सरकारको, त्यसमा गर्न सक्छौँ, फोन गरेर जानकारी लिन सक्छौँ। बाल बालिकाहरूलाई कुनै खालको त्यस्तो खालको मानसिक समस्या अथवा कुनै त्रास हुने खालको अथवा सहयोग चाहिने खालको भयो भने 1098 हटलाइन नम्बर छ, त्यसमा हामीले फोन गरेर सेवाहरू लिन सक्छौँ।
3: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारी, बाढ़ीपछिको स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा जानकारी दिँदै। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908 47, 0825908 47।
15: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: तटीय क्षेत्रका किसान प्रभावित भएका छन्। बाढ़ीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय ठाउँमा खेतीयोग्य जमिन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुङ्गा, गेग्रान र हिलो थोप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आउँदो खेतीका लागि समेत समस्या सिर्जना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन्। पशुपालनमा पनि ठूलो क्षति भएको छ। खेतीदेखि पशुधनसम्म क्षति शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
3: अब विदेशको खबर। चीनका राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका महासचिव शी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनिया तथा विदेशी नागरिकको खोजी र उद्धार कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। उहाँले प्रभावितको पुनर्स्थापना र राहत कामलाई प्रभावकारी बनाउन जोड़ दिनुभएको छ। सीपीसी केन्द्रीय समितिको राजनीति ब्यूरोको बैठकमा राष्ट्रपति शीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन तथा सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। बैठकमा शी सहितका नेताहरूले भएको बुधबार गाइरुङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपदका पीड़ित प्रति शोक व्यक्त गर्दै एक मिनट मौन धारण गर्नु भएको थियो। बैठकले उद्धार कार्यलाई द्रुत, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। परिवर्तनशील मौसम, भिरालो बाघ, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भइरहेको विश्लेषण गरिएको छ। प्रभावित नागरिकको पुनर्स्थापना तथा विपद पछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएको छ। साथै चीनले नेपालको भोटेकोशी बाढ़ीपछि विपद प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउनका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने जनाएको छ।
11: अब खेल खबर। नेपालका फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन 5 को फाइनलमा पुगेका छन्। चीनको सांघाईमा रहेको अक्टागनमा हिजो भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका कास्यू मर्डोकलाई हराए। तीन राउण्डसम्म चलेको खेलमा रविन्द्र स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन्। ताजिमाले सेमी फाइनलमा भारतका चुङ ग्रेन कोरेनलाई हराएका थिए। फाइनल खेल सन् 2027 को शुरूतिर हुनेछ। यदि फाइनल प्रतिस्पर्धा जितेमा रविन्द्र यूएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, सिन्धुपाल्चोक सहित आसपासका क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका ठाउँमा पानी परेको छ। ती ठाउँमा हल्कादेखि मध्यम पानी परेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवा चौरमा 34 मिलिमिटर पानी परेको छ। अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। तीर आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
11: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिरहेका छन् सुरक्षाकर्मी। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा धेरै सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि झण्डै 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा अहोरात र खट्दै सुरक्षाकर्मी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
3: बाढ़ीले रसुवा, नुवाकोट र धादिङका 32 पुल क्षतिग्रस्त भएका ठाउँमा बेली ब्रिज जडानका लागि सरकारले छिमेकी देश भारत र चीनसँग सहयोग मागेको छ।
11: नर्वेका राजा हेलार्डको
4: 99 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको त्यहाँको दरबारले जनाएको छ।
3: भारतबाट 25,000 टन डीएपी मल जीटूजी प्रक्रिया मार्फत खरिद गरिने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कृषि वन तथा पर्यावरण मन्त्रालयलाई मल खरिद गर्न स्वीकृति दिएको हो। यो सँगै जीटूजी मार्फत भारतबाट कुल 75,000 टन रासायनिक मल आपूर्ति सुनिश्चित भइसकेको छ।
4: यस्तै सरकारले भोटेकोशी बाढ़ीमा परि सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूको ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेलीब्रिज तत्काल पठाउन माग गरेको छ।
3: र भोटेकोशीको बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी हिजो अबेरसम्म पनि सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्। यस्तै 13 जलविद्युत आयोजनाका 936 कर्मचारी प्राविधिक पनि सम्पर्कविहीन छन्। काया कैरनमा अब पालो उखानको
4: दुःखको मित्र पक्का मित्र
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीपछि सुरुङ जंगल तथा भीरमा आश्रय लिएर बसेकाहरू अझै उद्धारको पर्खाईमा। 1,000 विस्थापित होल्डिङ सेन्टरमा कतिपय खुल्ला आकाश मुनि। भोटेकोशी र त्रिशुलीमा तत्कालका लागि बाढ़ीको जोखिम नरहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: भारत र चीन उद्धार र राहतमा अघि सरे। राहत कोषमा जम्मा भयो 4,38,00,00,000 रूपियाँ 25,00,00,000 वैदेशिक सहायताको प्रतिबद्धता।
4: बाढ़ी प्रभावित क्षेत्रमा मानसिक समस्यासँगै पानीजन्य रोगको जोखिम। एक आपसमा सहयोग गर्न तथा सरसफाई र सुरक्षित पानीमा ध्यान दिन आग्रह।
3: तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनिया राष्ट्रपति सीको निर्देशन। मौसम र सम्भावित भूगर्भीय जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण।
4: र रविन्द्र ढाँटले रोड टु यूएफसीको फाइनलमा जापानका ताजिमासँग खेल्ने।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ीमा फँसेकाहरूको उद्धार गर्नुको सट्टा ग्यास सिलिण्डर लगायतका सामान टिप्न पानीमा हानथाप गर्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ नदीमा ठूलो बाढ़ी आएको छ। बाढ़ीले ग्यास सिलिण्डर दाउराका मुढाहरू बगाएर ल्याएको छ। केही मान्छे सिलिण्डर समाउन पछाड मछाड गर्दैछन् अनि पानीमा गएर सिलिण्डर काँधमा हाल्दै गरेको एउटाले भन्दैछ। अस्ति भर्खर भर्ने लाइनमा बस्या हो, अहिले चाहिँ तान्ने लाइनमा आइयो। आजको काया कैरनमा सकिएको छ। काया कैरनबाट प्राविधिक साथी
17: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
19: गोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
0: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
1: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
22: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
23: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन र
24: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 62 023, 98 78 18 617 र 98 78 35 645।
26: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका मा प्रविधि का मित्र विशाल चौधरी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशी बाढीमा सम्पर्क विहीन आफन्त खोज्न बाढी प्रभावित क्षेत्रमा परिवारहरू पुग्दै बाढीबाट मृत्यु भएका 547 शव फेला।
0: बाढी पीड़ितहरूको सहयोगका लागि राहत कोषमा सहयोग जुट्दै अहिलेसम्म 4 अर्ब बढ़ी रकम संकलन। लुम्बिनी प्रदेश सरकारले 3 करोड़ सहयोग गर्ने।
1: र इतिहास बोकेको सिद्ध रत्ननाथ मठ चौगेडाको संरक्षणमा प्रदेश सरकारको योगदान रहने लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाई।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधिवार ऑपरेशन लगायत स्वास्थ्य सम्बन्धी सब

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाहरूले बाढ़ी पहिरोकै खबरलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: भोटेकोशी नदीमा आएको बाढ़ीले बगाएर त्रिशुली तथा नारायणी नदीमा ल्याइएका शवको पहिचान गर्न डिस्प्ले बोर्ड प्रयोग गरिएको छ। तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ। बोर्डमा राखिएका तीनै तस्विरका आधारमा आफन्तहरूले हराएका व्यक्तिहरूको पहिचान गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाढ़ीका कारण त्रिशुली तथा नारायणी नदीमा 221 शव भेटिएका छन्। भेटिएका शवको पहिचानका लागि सफाई गरी तस्विर खिचेर ट्याग सहित डेट बडी ब्यागमा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ। ती शवको तस्विर केन्द्र नजिकै रहेको चितवन उद्योग संघको परिसरमा राखिएको डिस्प्ले बोर्डमा राखिएको छ। तस्विर खिचिएका शवको डिस्प्ले गर्न शुरू गरिएकाले आफन्तले डिस्प्ले बोर्डमा हेरेर शव पहिचान गर्न सक्ने अवस्था व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। ती शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा समेत राखिने र आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा पठाइने उहाँले जानकारी दिनुभयो। पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचय पत्र लगायत आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरी उपरीक्षक पौडेलले बताउनु भएको हो। उहाँका अनुसार शव पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ। त्यसैगरी त्रिशुली नारायणी नदी तथा आसपासका क्षेत्रमा भोटेकोशी बाढ़ीले बगाएर ल्याएका संकलित शवको पहिचान र व्यवस्थापनमा भरतपुर अस्पतालमा गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव तथा चितवनको अत्याधिक गर्मी र ओसिलो मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो। मेसु डाक्टर बगालेले यति धेरै शव संकलन हुने पूर्व तयारी नरहेको बताउँदै जनशक्ति अभावका कारण अन्य अस्पतालसँग सहयोग मागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हामी कहाँ फोरेन्सिक विज्ञको अभाव छ, हामीसँग पूर्व तयारी पनि थिएन, त्यसैले बाँकेको भेरी अस्पताल, नेपाल मेडिकल कलेज काठमाडौँ र स्थानीय मेडिकल कलेजहरूमा पत्राचार गरी फोरेन्सिक विज्ञ तथा सहयोगी कर्मचारीहरू पठाइदिन आग्रह गरेका छौ। आजको युगबोध राष्ट्रिय दैनिकमा एक खबर छ।
1: भोटेकोशीको बाढ़ीले रसुवा हुँदै चितवनसम्म असर पुर्याएको छ। त्यसमा आफन्तहरू हराएको भन्दै धेरै मानिसहरू अहिले आफन्तको खोजीमा बाढ़ी प्रभावित क्षेत्रमा पुग्ने गरेका छन्। धेरै मानिसहरू सम्पर्कविहीन भएको झिनो आशा लिएर आफन्तहरू त्यहाँ पुग्ने गरेका छन्। दाङका पनि धेरै मानिसहरू सम्पर्कविहीन रहेका छन्। यसै क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 पनि विभिन्न व्यक्तिहरू कामका सिलसिलामा त्यहाँ पुगेको र सम्पर्कविहीन भएको भएपछि त्यहाँका वडा अध्यक्ष, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 वडा अध्यक्ष केही आफन्तहरू सहित त्यस क्षेत्रमा पुग्नु भएको छ। अहिलेको त्यहाँको अवस्था के छ भनेर हामी कुराकानी गर्न गइराखेका छौं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 वडा अध्यक्ष मोहन पौडेल अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। वडा अध्यक्षज्यू, स्वागत छ खबर पत्रिकामा। हामी सम्पर्क टुटेको छ, उहाँसँग पुनः जोडिन लागिराखेका छौं। प्रधानमन्त्री दैवी उद्धार कोषमा 4 अर्ब बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्रीले त्यो कोषमा रकम जम्मा गर्न अनुरोध गरेपछि, सरकारले जम्मा गर्न अनुरोध गरेपछि अहिले थुप्रै मानिसहरू त्यसमा रकम जम्मा गर्नका लागि क्यूआर मार्फत त्यो जम्मा गरिराखेका छन्। अहिलेसम्म 4 अर्ब 25 करोड़ भन्दा बढ़ी रकम संकलन भएको छ। लुम्बिनी प्रदेश सरकारले पनि 3 करोड़ रकम त्यसमा जम्मा गर्ने भनेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले दैवी प्रकोप कोषमा यो रकम जम्मा गर्न लागेको भनेर हिजो जानकारी गराएको थियो। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराई उपमहानगरपालिका सत्र चौघेरा स्थित ऐतिहासिक सिद्ध रत्ननाथ मठको संरक्षण विकासमा प्रदेश सरकारले निरन्तर योगदान गर्ने बताउनु भएको छ। जनै पूर्णिमा रक्षाबन्धनका अवसरमा गोरक्षे पात्रदेव सिद्ध रत्ननाथ मठ चौघेरामा आयोजित महामण्डला रोड प्रसाद ग्रहण कार्यक्रममा सहभागी भएर उहाँले यस्तो बताउनु भएको छ। हामी पुनः कुराकानीतर्फ जोडिन चाहन्छौ। अहिले यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 का वडा अध्यक्ष मोहन पौडेल हुनुहुन्छ। वडा अध्यक्षज्यू, खबर पत्रिकामा स्वागत छ यहाँलाई। हेलो हेलो हजुर, वडा अध्यक्षज्यू, हेलो हामी पुनः उहाँसँग जोडिन चाहन्छौ। अहिले भने अन्य प्रसंगहरू,
2: त्यता के हुँदैछ, यता बाढी पसेर फेरि हामी दुखीकै खायो मुटी कलेजो। गायक अञ्जना बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले गीत मात्रै रहेन, रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बस्ने कैयौं परिवारको पीड़ा बनेर गुन्जिएको छ। केही दिन अघिसम्म सुन्दर देखिएको बस्ती बगरमा परिणत भएका छन्। कतिको ज्यान गयो, कति बेपत्ता छन् र कति घाइते भए, कसैको घर छैन, कसैको खेत अनि कतिको व्यवसाय गयो। कतिपयले परिवारका आफ्ना मान्छे कहाँ छन् भन्ने खबर समेत पाएका छैनन्। बुधबारको दिन आकाशबाट यस्तो ठूलो पानी परेको पनि थिएन। गाउँ बस्तीमा बाढी आउला भने कुनै संकेत नै भएन। बिहानीको समय दैनिक कामकाजमै मानिस व्यस्त रहेका थिए। कोही खाना खाँदै त कोही स्कूल जाँदै गरेका थिए। कति अफिसको काममा व्यस्त हुन थालेका थिए। कोही खेतबारीको काम गरिरहेका थिए होलान्। कतिजना यात्रामा थिए। कतै पत्तै नभए भोटेकोशी नदी एक्कासी उर्लिएर आयो। सामान्य अवस्थामा बगिरहेको नदीको आवाज एकाएक भयावह बन्यो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: परिवार र आफन्तहरू सम्पर्कविहीन भएपछि भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आफन्तहरू पुग्ने क्रम जारी रहेको छ। यसै विषयमा कुराकानी गर्नका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 वडा अध्यक्ष मोहन पौडेल अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। वडा अध्यक्षज्यू, खबर पत्रिकामा यहाँलाई स्वागत छ। यहाँ बाढ़ी प्रभावित क्षेत्रमा अचितवन पुग्नु भएको खबर हामीले पाएका छौं। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 यहाँ वडा अध्यक्ष हुनुहुन्छ, त्यहाँका पनि केही मानिसहरू सम्पर्कविहीन रहेको भनेर खबर आएको थियो। के हो त्यहाँ, केही थाहा पत्तो लाग्यो कि लागेन, के छ भनिदिनुहोस् न।
3: हामी खास गरेर बाढी आएको भोलिपल्ट नै हामी तुलसीपुर उपमहानगरपालिकाको नगर प्रवक्ता वडा नम्बर 13 अध्यक्ष म आफै र वडा नम्बर 19 वडा सदस्य सहितको हामी टिम भरतपुर चितवन उद्योग वाणिज्य सङ्घमा आइपुगेका थियौँ र यहाँ 200 भन्दा बढी आफन्तीहरू आफ्नो आफ्नो मान्छेलाई खोज्न भनेर आउनुभएको छ। त्यो मध्येमा हामी दानबाट हामी अहिले 29 टिम परिवारका सदस्य सहित हामी छौँ र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 4 हराइराख्नु भएको छ र उपमहानगरपालिकाकै 19 वडाबाट 4 11 1 6 1 र वडा नम्बर 18 4 यसै गरी 7 1 15 3 र 2 1 हराइराख्नु भएको छ। यो हराउने संख्या अहिले थपिन पनि सक्छ। हामीलाई हिजो साँझ मात्रै वडा नम्बर 18 1 हराउनु भएको छ भनेर हामीलाई जानकारीमा आएको छ र हामीले हिजो मात्रै चितवनको उद्योग सङ्घमा सब हेर्ने व्यवस्था मिलाएको छ र त्यहाँ 125 सबको पहिचानका लागि त्यहाँ राखिएको थियो र हामी हाम्रो दाङ अथवा तुलसीपुर उपमहानगरपालिकाको त्यो 125 मध्येमा कोही कोही नभएको र हामीले परिवारको सदस्यसँगै हामी बसेर हेऱ्यौँ। त्यहाँ सब एकदमै क्षत विक्षत अवस्थामा छ, चिन्न नसक्ने अवस्थामा छ र दुर्गन्धित फैलिरहेको अवस्था छ एकदमै भयावह अवस्था छ।
1: अब त्यो सब चिन्न सक्ने अवस्थामा छन् कि छैनन्? अब कतिपय अवस्थामा त छेद विच्छेद अवस्थामा भएर पनि नचिनेको हुन सक्छ, र दाङ जस्तै अन्य जिल्लाहरूबाट त्यहाँ पुग्नेहरूको संख्या कस्तो छ, त्यो सबको व्यवस्थापनको पाटोको बारेमा चाहिँ यहाँले के देख्नुभयो सरकारी पक्षबाट?
3: नेपालको तपाईँको विभिन्न जिल्लाबाट यहाँ सबको पहिचानका लागि आउनु भएको छ, र यहाँ हिजो मात्रै कोहलपुरको एकजना सब मात्रै परिवारको सदस्यले चिन्न सफल हुनुभयो। त्यहाँको कुनै शरीरमा कुनै ठाउँमा चिन्मिने अवस्था भएको कारणले मात्रै चिन्नु पऱ्यो। एउटा नुवाकोटको सब चिन्न सफल हुनुभयो, र त्योदेखि पछाडि अहिलेसम्म कसैले पनि आफ्नो परिवारको सदस्य हो भनेर भन्ने अवस्था छैन। यहाँ सब एकदमै छेद विच्छेद अवस्था, खास गरेर मुख टाउकोहरूमा धेरै चोट लागेको, के अरे शरीरका हरेक अङ्गहरू छेद विच्छेद अवस्था भएको कारणले पनि परिवारको सदस्यले चिन्नै नसक्ने अवस्था छ। र शारीरिक बनावट जो पहिले पहिलो अवस्थामा जो राम्रो हुने अवस्थामा भएको भए नभएको कारणले पनि चिन्न नसक्ने अवस्था भयो।
1: त्यो राज्य पक्षबाट अब यति ठूलो विपत्ति आउला भन्ने त परिकल्पना नै थिएन। अब यति धेरै सब संकलन गर्नु पर्ला र त्यो राख्ने ठाउँ बनाउनु पर्ला भन्ने पनि परिकल्पना भन्दा बाहिरको कुरा भयो, तर पनि राज्य पक्षबाट त्यहाँको व्यवस्थापनको पाटो चाहिँ कस्तो छ, के छ?
3: तीसवटा मात्रै सब राख्ने व्यवस्था रहेछ यो चितवन जिल्लाभरिमा।

0: त्यही क्षेत्रमा फेरि जाँदैछौँ परिवारका सदस्यहरूलाई लिएर त्यहाँ जाँदै गर्दा अहिले बिहानको स्थिति के छ भन्ने कुरा हामीलाई जानकारी छैन। हामी अहिले त्यहाँ त्यो सब राखेको ठाउँदेखि अलिकति टाढा हामी उपमहानगरपालिकाका परिवारका सदस्यहरूलाई लिएर हामी बस्न होटेलमा आएका थियौँ र अब एकछिन पछाडि जानुहुन्छ।
1: त्यो यहाँको ओडाका र समग्र अहिले जति पनि जानु भएको छ तुलसीपुरबाट, उहाँहरू रोजगारीको सिलसिलामा, ज्याला मजदुरीको सिलसिलामा अथवा अन्य के कामका लागि त्यहाँ पुग्नु भएको थियो?
0: कतिपय ओडाहरूको रोजगारीको सिलसिलामा त्यहाँ काम गर्न गएको भन्ने बुझिएको छ। कतिपय ठेकदारले लेबरहरू लगेर गएको भन्ने बुझिएको छ। कतिपय त्यहाँ के अरे जागिरका सिलसिलामा पुगेको भन्ने हामीलाई जानकारी आएको छ र हामी सँगै परिवारका सदस्यहरू हुनुहुन्छ, उहाँहरूले नै आफ्नो परिवारको सदस्यको शव चिन्न सक्नुहुन्छ भन्ने उद्देश्यका कारण हामीले परिवारका सदस्यलाई लिएर आएका छौँ।
1: अब त्यो सुरुङमा कतिपय त
0: अवस्थामा हुनुहुन्छ,
1: कतिपय त सुरुङभित्र फसेका जीवितै पनि उद्धार भइराखेका छन्। यहाँहरूले सबको तिर भेटिएको छ कि छैन भनेर जानुभयो। कतिपय चाहिँ रसुवा जिल्लामै सुरुङभित्र फसेका र जीवितै उद्धार भएको भनेर पनि कुराहरू आएको छ। हिजो मात्रै एकजना अरूण चौधरी नामको रूपन्दे ठेगाना थियो, उहाँ दाङको हुनुहुँदो रहेछ, दाङकै आफन्तीहरू पुगेर उहाँहरूले त्यसरी फेला पार्नु भएको छ। त्यस्तो सम्भावना कति छ त्यहाँ रसुवा पुग्ने, के छ तपाईँहरूको कुरा?
0: खास गरेर त्यहाँ सुरुङमा काम गर्न गएको हाम्रो तुलसीपुर महानगरपालिका 19, 18, 13 नम्बर वडाका हाम्रा नागरिकहरू उहाँ सुरुङमा काम गर्न गएको बुझिएको छ र त्यहाँ नायक र डेजिप्टी हुँदो रहेछ। नायक डिप्टी परेकाहरूको उहाँहरू आएर सुत्ने सुकिसकेको अवस्थामा एक्कासी आएको बालीले बगायो भन्ने कुरा हामीलाई जानकारी भएको छ। त्यो नुवाकोटको शान्ति बजार केवा हाइड्रो पावरमा काम गर्ने पराय पर्नु भएको छ र त्यो सबै तुलसी ग्रुप महानगरपालिकाकै रहेको हामीलाई जानकारी मिलेको छ। उहाँहरू सबै नायक डिप्टीमा काम गरेर सुकेको अवस्थामा बालीले बगायो भन्ने हामीलाई जानकारी भएको छ र हामीले खास गरेर जसको उद्धार भएको छ त्यो हाम्रो क्षेत्रका अथवा हाम्रो दाङबासी कोही पर्नु भएको छ कि भन्ने उद्देश्यका साथ हामीले त्यता पनि हामीले बुझिराखेका छौँ र हाम्रो
1: हस् महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 का वडा अध्यक्ष मोहन पौडेल। अहिले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरूबाट कामका सिलसिलामा रसुवा, नुवाकोट लगायतका ठाउँहरूमा पुगेको र उहाँहरू सम्पर्कविहीन भएपछि जनप्रतिनिधिहरू उहाँका आफन्त सहित त्यहाँ पुगेका छन्। त्यसबारेमा जानकारी दिँदै
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
3: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
4: पाथेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाथेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू,
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर बोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082563218।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ECG, PFT

0: मुटुको भिडियो एक्सरे, इको इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
2: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
3: अब बाँकी प्रसंगहरू। आर्थिक वर्ष 2081-82 रोल्पामा 10 स्थानीय तहले 1860 योजनाका लागि बजेट विनियोजन गरेका छन्। ती मध्ये 5,00,000 रूपियाँ भन्दा कम लागतका योजनाहरू 1256 छन्। 5,00,000देखि 20,00,000 रूपियाँसम्मका 449 र 20,00,000 रूपियाँ भन्दा बढ़ीका 187 योजनाहरू रहेका छन्। कुल योजना मध्ये करिब दुई तिहाई 5,00,000 रूपियाँ भन्दा कम लागतका छन्। सुनसाहारी गाउँपालिकाले पालिका स्तरीय 52 र वडा स्तरीय 48 गरी 100 योजना मा बजेट विनियोजन गरेकोमा 5,00,000 रूपियाँ भन्दा कमका 52, 5,00,000देखि 20,00,000सम्मका 33, 20,00,000 भन्दा बढ़ीका 15 योजना रहेका छन्। रोल्पामा आर्थिक वर्ष 2083-84 लागि टुक्रे योजना बढ़ी आजको गोरक्ष दैनिकमा खबर छ।
4: निवार सेवा समिति घोराई दाङले यस वर्षको गाई जात्रा शुरूआत भएको जनाएको छ। निवार सेवा समितिका अनुसार शुक्रबार गाई जात्रा शुरू भएको छ भने यो दुई दिनसम्म चल्नेछ। यसैगरी गाई जात्रा पछि रोपाई जात्रा गरिनेछ। समितिले भदौ 12 र 13 गते गाई जात्रा तथा भदौ 14 रोपाई जात्रा तथा दही जात्रा निकाल्ने जनाएको छ। समितिका अनुसार भदौ 12 गते निकालिने गाई जात्रा भीमसेन मन्दिरबाट शुरू भई मिनेश्वर घर, आनन्दपुर चोक, गौतावरी घर, व्यापारी गेट, तलै भरतपुर, तल्लो भरतपुर, पल्ली टोल, मानबहादुर घर जाने चोकदेखि भरतपुर उकालोबाट पुनः भीमसेन मन्दिरमा पुगेर समापन हुनेछ। त्यस्तै भदौ 14 गते निकालिने रोपाई जात्रा तथा दही जात्राको रूट भीमसेन मन्दिरबाट शुरू भई बीपी चोक, ट्राफिक चोक, निमाहल रोड, पिपल रोड हुँदै समापन गरिने समितिले जनाएको छ। आजको राप्ती पोस्ट दैनिकमा खबर छ।
3: परम्परागत कृषि प्रणालीबाट अपेक्षित आमदानी नहुँदा गाउँघरका खेतबारी बाँझिँदै गएको अवस्थामा सल्यानमा भने ओखर खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै नयाँ आर्थिक सम्भावनाको खोजी थालिएको छ। विशेष गरी जिल्लाको शारदा नगरपालिकाका किसान सामूहिक रूपमा तथा व्यक्तिगत रूपमा समेत व्यावसायिक ओखर खेतीतर्फ अग्रसर भएका हुन्। गत वर्ष 140 रोपनी क्षेत्रफलबाट शुरू गरिएको ओखर खेती विस्तार कार्यक्रमलाई यस वर्ष 1,000 रोपनी क्षेत्रफलमा पुर्याउने लक्ष्य नगरपालिकाले अघि सारेको छ। मूल्य उच्च रहने र दीर्घकालसम्म आमदानीको सम्भावना बोकेको ओखर खेतीलाई व्यवस्थित रूपमा विस्तार गरी किसानको आय वृद्धि, स्थानीय स्तरमै रोजगारी सृजना र नगरपालिकाको अर्थतन्त्र बलियो बनाउने उद्देश्यले नगर प्रमुख प्रकाश भण्डारीले यो कार्यक्रम अगाडि सारेको बताउनुभयो। आजको गोरक्ष दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा शनिवासरीय सौगातमा दाङका कोटगढ़ी पर्यटन र इतिहासको जीवित अभिलेख केम्बी बसालको विचारलाई छापिएको छ। अद्भुत संगीतको यात्रा, संगीतकारको यात्रा तुफान बाबू श्रेष्ठ को यो चेतना को यात्रा स्तंभ में यह विचार छापिएको छ। महीनौ दिन सम्म तीज को दर कतै मिसिन्छ कि विकृति युक्त जहर कमलमणि देवकोटा को विचार छापिएको छ भने यात्रा संस्मरण में चोट बिर्साउने मनमोहक स्थल देवीकोट गोपाल खनाल को यह विचार आज को युगबोध दैनिक छापेको छ।
4: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकले शनिवासरी अन्तर्गत कुपुत्र शीर्षकमा गुरूप्रसाद शर्मा रेग्मीको विचारलाई छापिएको छ। त्यसैगरी यस्तो बन्ने होड शीर्षकमा प्रमाण अधिकारीको निबन्धलाई पनि छापिएको छ। त्यससँगै समय बिम्ब एक समीक्षात्मक टिप्पणी शीर्षकमा अन्जानी यात्रीको विचारलाई छापिएको छ। त्यसैगरी सुरवीरहरूको नरक यात्रा शीर्षकमा केशवराज पिडालीको हास्य व्यङ्ग्यलाई पनि छापिएको छ। त्यसैगरी सबैभन्दा ठूलो दान धन होइन त्यागको मूल्य शीर्षकमा तुफान बाबु श्रेष्ठको प्रेरणाको बिन्दुलाई छापिएको छ।
3: त्यसैगरी आजको गणतन्त्र दैनिकमा साहित्य विशेष अन्तर्गत धुलोमा लडेको एना जगत बोहराको यो कथा छापिएको छ। त्यसै गरेर पद्मप्रसाद शर्माको किरणले भने कथा छापिएको छ र अन्य विषयवस्तुहरूलाई पनि आजको गणतन्त्र दैनिकले स्थान दिएको छ।
4: त्यसै गरी आजको राप्तीपोस्ट दैनिकले राजुको होमवर्क कसले गरिदियो शीर्षकमा क्यारोल मुरको बालकथालाई छापिएको छ। त्यसै गरी कस्तो देश हो यो शीर्षकमा युनिसा पाण्डेको बाल कवितालाई छापिएको छ। त्यसै गरी कुलतको परिणाम शीर्षकमा सम्पादकीय छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिक राप्तीपोस्ट राष्ट्रिय दैनिकले।
3: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर छेत्री
4: अनि म देवबाबु साल पनि विदा हुन्छौ। नमस्कार।

0: रसुवामा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 579 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, चितवनमा 233, तनहुमा 30 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको छ। अझै 1924 जना सम्पर्क विहीन छन्। नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बल नेपालका 13, मनसार कार्यालयका 15, अध्यागमन कार्यालयका 15, रसुवामा 161, नुवाकोटका 1, जलविद्युत आयोजनाहरूमा 933, मकवानपुरका 66 जना सम्पर्क विहीन रहेका प्राधिकरणले जनाएको छ। यस्तै विदेशी नागरिक 517 जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली 127 जना र लाङटाङ राष्ट्रिय निकुञ्जमा 3 जना सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 4451 जनाको उद्धार गरिएको छ। यस्तै जलविद्युतको सुरुङबाट 191 जना र हेलिकप्टरबाट 517 जनाको उद्धार गरिएको छ। 129 जना विदेशी नागरिकको पनि उद्धार भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि 15431 सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिकमाझ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बोटेकोशीमा गएको बाढ़ीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत हिजो साँझ जानकारी गराउँदै प्रधानमन्त्री शाहले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यस कठिन घड़ीमा विपदबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। प्रधानमन्त्री शाहले भन्नुभएको छ, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ। उहाँले बाढ़ी तथा पहिरो प्रभावित रसुवा नुवाकोट सहितका क्षेत्रमा खोज तथा उद्धारका लागि 15431 सुरक्षाकर्मी परिचालन गरिएको जानकारी पनि दिनुभएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको मन्त्री परिषद बैठकले गत बुधबार आएको बाढ़ीले प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक जमा गर्ने निर्णय पनि गरेको छ। मन्त्री पोखरेलले बाढ़ी प्रभावित क्षेत्रमा पुनः लेदो सहित पानीको बहाव बढ़ेको सूचना प्राप्त भएकाले नदी किनारामा उद्धार र राहत कार्यमा खटिएका र जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
1: प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सरकारको चाहिँ प्राथमिकतामा चाहिँ उद्धार रहेको हुनाले उद्धारमा सबैजना खटिनु भएको छ। ठूलो बाढ़ी आएको क्षेत्रमा आज पुनः लेदो सहित पानीको बहाव केही बढ़ेको सूचना प्राप्त भएको र थप बाढ़ी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारामा उद्धार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।
0: रसुवा बाढ़ीपछिको विषम अवस्थामा स्वदेश तथा विदेश र विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुने क्रम जारी छ। अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार हालसम्म एसियाली विकास बैंक एडीबीले बजेटरी सहयोगका लागि 5 मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ। अमेरिकी सरकारले 5 लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ। अस्ट्रेलियाको सरकारले 1 मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ। एसियाली विकास बैंकले प्राविधिक सहायताका लागि 1,50,000 अमेरिकी डलर बराबरको सहयोग रकम उपलब्ध गराउने भनेको छ। भारत सरकारबाट हालसम्म 3 चरणमा कुल 57.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ। चीन र अमेरिकाले गर्ने मानवीय सहायता बापत शनिबारसम्म सहयोग उपलब्ध गराउने भनिएको छ। अर्थ मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रका लागि चीन सरकारले 30 बेलीब्रिज सहयोग गर्ने घोषणा गरेको छ। स्विजरल्याण्डबाट 1 मिलियन स्विस फ्रांक संयुक्त राष्ट्रसंघको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति समूह तथा संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यस्तो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै त्यसो गरेमा कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढ़ी प्रभावित बालबालिकालाई गैर कानूनी रूपमा ओसार प्रसार नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत त्रिशुली नदी आसपासका क्षेत्रबाट बाबुआमा गुमाएका तथा घरबारविहीन भई अस्थायी संरक्षण आवश्यक भएका बालबालिकालाई सम्बन्धित स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिश र राष्ट्रिय बाल अधिकार परिषदको अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले एक स्थानबाट अर्को स्थानमा लैजान नहुने भनेको छ। भोटेकोशी नदीमा लेदोसहित पानीको सतह पुनः बढ़ेसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढ़ी आउन सक्ने जनाउँदै भोटेकोशी एवं त्रिशुलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले पाउने 7 करोड़ रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 स्थानीय तहका लागि हिजोसम्ममा 6,75,00,000 रूपियाँ निकासा गरेको हो। रसुवाका बाढ़ी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले शुरू गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार गैरातीसम्म प्रधानमन्त्री राहत कोषमा 4,38,08,52,252 रूपियाँ जम्मा भइसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र यात्रुलाई स्थल मार्गबाट पनि उद्धार गर्न शुरूआत गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। उद्धारको पर्खाईमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निशुल्क बसको व्यवस्था गरेको छ। भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढ़ीका कारण अवरूद्ध भएको रसुवाको सड़क सञ्जाल पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ टोखा छहरे गडखार पुल आप्र नर्जा लच्याङ सरमन्थली पाटीखर्क हुँदै बोगोटीटार कालिका स्थान धुन्चेसम्मको सड़क खण्डमा 4 पाङ्रे साना सवारी साधन सञ्चालन हुने गरी सुचारू भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उक्त राजमार्गमा थुप्रिएको लेदो पन्छाएर हिजो साँझदेखि बाटो सञ्चालन गरिएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सड़क खुलेसँगै राजमार्गमा अलपत्र सवारी साधन सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा र नुवाकोटमा रहेका विभिन्न जिल्लाका मानिसहरू बेपत्ता छन्। गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालयहरू र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित स्थानीय प्रशासनका अनुसार हालसम्म 100 मानिसहरू सम्पर्कविहीन छन्। रेडियो नेपालका संवाददाताहरूले उपलब्ध गराएको भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका विभिन्न जिल्लाका मानिसहरूको विवरणका साथ सहकर्मी यशोदा अधिकारी।
2: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले यति बेला धेरै परिवारलाई पीड़ा दिएको छ। कतिले आफन्त गुमाइसकेका छन् भने धेरैका आफन्तहरू सम्पर्कविहीन भएका छन्। हराएका मध्ये कतिपय सम्पर्कमा आइरहेका छन् भने कतिको खोजी कार्य जारी रहेको छ। बाढ़ीपछि बेपत्ता हुनेमा सबैभन्दा बढ़ी सिन्धुपाल्चोक जिल्लाका 224 जना रहेका छन्। हाम्रा सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठ।
3: अहिलेसम्म प्राप्त जानकारी अनुसार 224 जना मिसिङ भएको छ। अझै यो संख्या बढ्न पर्ने भन्ने प्रशासनको आंकलन छ। तातपानी नाका जब बन्द भयो, यहाँ आश्रित श्रमिकहरू भए, ट्रक चालक, भ्यान कन्टेनर चालकहरू भए, व्यापार व्यवसायमा यता आश्रित भएर त्यो व्यापार व्यवसाय गर्दै गरेका सबै रसुवाको केरुङ नाकामा जानुभएको थियो र त्यही नै बसोबास गर्दै त्यही नै व्यवसाय गर्दै आउनु भएको थियो र कतिपय अब पर्यटनसँग जोडिएको धार्मिक पर्यटनको यो सिजन पनि हो। त्यहाँ पनि जाँदाखेरि चाहिँ उहाँहरू परेको भन्ने खबर छ। चौतारा चाँचोक गढीमै 12 मिसिङ भएका छन्। तातपानी नाकासँग जोडिएको गाउँपालिका हो, त्यहाँबाट 64 बारबिसी नगरपालिकामा लगभग 40-50 त्यहीँबाट मिसिङ भएको छ।
2: त्यस्तै सुदूरपश्चिमको कैलालीका धेरैजना रसुवागढी आसपासमा बेपत्ता भएका छन्। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 140 बेपत्ता भएको हाम्रा कैलाली संवाददाता जगत साउथ बताउनुहुन्छ।
4: भोटेकोसी बाढीमा परि 9 जिल्लाका गरी 140 सम्पर्कविहीन रहेको भनेर प्रहरीले जनाएको छ। सबैभन्दा बढी कैलालीको 48 रहेका छन् सम्पर्कविहीन हुनेमा, त्यसै गरी कञ्चनपुरको 43 छन् भने जारचुलाका 4 सम्पर्कविहीन रहेको अवस्था छ। यसै गरी बाजुराका 14 छन्, डन्दुराका 17, बैतडीका 8, बझाङका 2 र अछामका 1 सम्पर्कविहीन रहेको भनेर चाहिँ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर विष्टले जानकारी दिनुभएको छ। सम्पर्कविहीन व्यक्तिहरू पनि प्रहरीको सम्पर्कमा आउने क्रम जारी छ। प्रहरीका अनुसार सम्पर्कमा आउनेहरूमा कञ्चनपुरका 9, डन्दुराका 1 र कैलालीका 1 रहेका छन्। सम्पर्कविहीन भएका व्यक्तिहरूमा चाहिँ सुरक्षाकर्मी रहनु भएको छ भने केही कर्मचारी र अधिकांश कामदार रहेको तथ्याङ्क देखिएको छ।
2: गोर्खा जिल्लाका विभिन्न गाउँबाट रसुवागढी पुगेका 62 हराइरहेका संवाददाता राजेन्द्र नेउपानेले जानकारी दिनुभयो।
5: गोर्खा जिल्ला घर भएर त्यस क्षेत्रमा कार्यरत रहेका 62 नागरिकहरू अझैसम्म बेखबर रहेका छन्। गोर्खा नगरपालिकाका 2, अजितकोट गाउँपालिकाका 1, धार्चे गाउँपालिकाका 4, आरूघाट गाउँपालिकाका 3, शहीद लखन गाउँपालिकाका 7, पालौटा नगरपालिकाका 33, भीमसेन थापा गाउँपालिकाका 3, बारपाक सुलकोट गाउँपालिकाका 6, सिरानचोक गाउँपालिकाका 2 र गण्डकी गाउँपालिकाका 1 गरी 62 बेपत्ता भएका हुन्। यसै गरी आबुखरेनी गाउँपालिकाका 6 नागरिकहरू बेपत्ता भएका छन्।
2: त्यसै गरी कोशी प्रदेशको सुनसरीबाट तीर्थयात्रामा जानेहरूदेखि केरुङ नाकामा व्यवसाय गर्नेहरू समेत गरी 19 बेपत्ता भएकामा 4 परिवारको सम्पर्कमा आएको जानकारी दिँदै हाम्रा संवाददाता रुमा रिजाल
6: जीले उपलब्ध गराएको तथ्याङ्कमा चाहिँ 19 सुबारीबाट चेत हुनुभएको सम्पर्कविहीन हुनुभएकोमा पछिल्लो समय 4 चाहिँ विभिन्न तर्फबाट परिवारको सम्पर्कमा आउनुभएको तथ्याङ्क उपलब्ध भएको छ भने 15 अझै पनि सम्पर्कविहीन हुनुभएको अवस्था छ।
2: सल्यान जिल्लाबाट बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका मध्ये कतिपय परिवारै सम्पर्क बाहिर रहेको संवाददाता दीपक शर्मा बताउनुहुन्छ।
7: अहिलेसम्म 47 सम्पर्कविहीन भएको भनेर स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेका छन् त्यो तथ्याङ्क। बागसर नगरपालिकाबाट 2, कालीमती गाउँपालिकाबाट 2, कपरकोट गाउँपालिकाबाट 11, त्रिवेणी गाउँपालिकाबाट 8, शारदा नगरपालिकाका 5, कुमा गाउँपालिकाबाट 6, बनगाट कुपरी नगरपालिकाबाट 10 र सिद्धकुमा गाउँपालिकाबाट 1 गरेर गएका छन्। अहिलेसम्म सम्पर्कविहीन भएका छन्। सल्यानबाट जाने भनेको रोजगारी रसुवामा हाइड्रो पावर भएको हुँदाखेरि अधिकांश चाहिँ उनीहरूले परिवारै ती लगेर जाने बस्ने भएको हुँदाखेरि बागसर नगरपालिका, शारदा नगरपालिका, बनगाड कुपरी नगरपालिकाको अधिकांश जति अहिले सम्पर्कविहीन भएका छन् ती सम्पर्कविहीन भएकाहरू चाहिँ फ्यामिली सहितको छन्।
2: लुम्बिनीका विभिन्न जिल्लाका करिब 178 बेपत्ता भएका छन्। सबैभन्दा बढी रूपन्देहीका 41 रहेका छन्। हाम्रा बाँके संवाददाता नवीन गिरी
8: लुम्बिनी प्रदेशको 178 चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा सबैभन्दा बढी रूपन्देहीका 41, दाङका 35, बाँकेका 21, रुकुम पूर्वमा 15, रोल्पाका 14, प्युठान, पाल्पा, अर्घासाँचीमा 9, बर्दियाका 8, गुल्मीका 7, नवलपरासी पश्चिमका 6 र कपिलवस्तुमा चाहिँ 4 चाहिँ सम्पर्कविहीन भएको आपतकालीन डाक सञ्चालन केन्द्र लुम्बिनी प्रदेशले जानकारी दिएको छ। र त्यहाँ कार्यरत सशस्त्र प्रहरी नवराज रेशमीले चाहिँ हामीलाई दिएको जानकारी अनुसार हराइरहेका मध्ये दाङका 2 चाहिँ सम्पर्कमा आउनु भएको छ।
2: भदौ 10 गते तिब्बततिरबाट आएको विनाशकारी बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा राज्यका सबै संयन्त्र सक्रिय छन्। बाढीबाट बढ़ी प्रभावित नुवाकोट र रसुवाका केही जनप्रतिनिधिहरू नै बेपत्ता भएकाले हराइरहेकाहरूको यकिन तथ्याङ्क संकलन हुन नसकेको हाम्रा नुवाकोट संवाददाता रामहरि नेपालीले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 8 100 अझै सम्पर्कविहीन छन् भने त्यसमध्ये कास्कीबाट 16, पर्वतका 1, बागलुङका 11, म्याग्दीका 2, लमजुङका 10 जना र स्याङ्जाका 6 जना अझै बेपत्ता छन्। त्यसै गरी मध्य प्रदेशको सप्तरीका मात्रै 32 जना सम्पर्कविहीन भएका छन्। बारा पर्सा रौतहट लगायतका व्यक्तिहरू पनि रसुवागढी आसपासमा बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा विदेशी पर्यटकदेखि सुरक्षाकर्मी, श्रमिक, कर्मचारी, व्यवसायी र तीर्थयात्रीहरू यातायात व्यवसायी रहेका छन्। त्यसो त रसुवाबाडी प्रभावित क्षेत्रबाट बेपत्ता भएकाहरू आफन्तको सम्पर्कमा आउने क्रम पनि जारी छ। आशा गरौं विभिन्न कारणले सम्पर्क टुटेकाहरू चाँडै नै आफन्तको सम्पर्कमा आउनुहुनेछ।
0: गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ 4 करोड़ रूपियाँ प्रदान गर्ने भएको छ। यसै गरी लुम्बिनी प्रदेश सरकारले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 3 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सुदूरपश्चिम सरकारले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रकम उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि 3,60,000 रूपियाँ सहयोग गर्ने जानकारी दिएको छ। नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य र संस्थाहरूबाट प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 5,29,15,000 रूपियाँ सहयोग हस्तान्तरण गरिएको छ। चिनिया राष्ट्रपति सी चिनफिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई हिजो समवेदना सन्देश पठाउनु भएको छ। आफ्नो सन्देशमा चिनिया राष्ट्रपति सीले चीन र नेपाल बीचको केरूङ रसुवा सीमानाका क्षेत्रमा हालै गम्भीर विपद आएको, जसले ठूलो जनधनको क्षति पुर्याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको उल्लेख गर्दै यसबाट नेपाल र नेपाली जनतालाई परेको पीड़ाले आफूलाई दुखी बनाएको उल्लेख गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार, त्यसअघि केही स्वदेशी समाचारहरू। भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाईजात्रा पर्व हिजो साँझबाट शुरू भएको छ। भक्तपुरको दरबार स्क्वायर स्थित तलेजुबाट घिन्ता गिसी नाचको प्रदर्शन शुरू भएसँगै जात्रा शुरू भएको हो। नर्वेका राजा हेराल्डको 99 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय राजकुमार हाकोन स्वत नर्वेको राजा बन्नुभएको दरबारले जनाएको छ। शाही दरबारका अनुसार राजा हेराल्ड अगस्त 17 देखि हेमोलोटी
9: कस्तो राम्रो जुत्ता लगाएको
10: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
10: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
10: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
13: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
10: प्रोप्राइटर सम्राज रैदास
14: सम्पर्क फोन नम्बर 0825-63-775
10: सम्पर्क नम्बर 98-478-26-873
15: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
16: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
17: किराले खाएको दाँत निकाल्ने
18: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
17: खाली ठाउँमा दाँत राख्ने
18: दाँतको जरैदेखि उपचार गर्ने
17: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
18: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि
16: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53
14: आया मम्मी मम्मी दाँत दुख्यो
20: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
21: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
22: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
20: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
22: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
16: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
23: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
24: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
22: सम्पर्क फोन नम्बर 0825902022
20: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
25: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
26: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
25: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
27: शुद्ध महका लागि कहाँ जाने त
28: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
27: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
29: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
30: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
29: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
31: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
32: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
33: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
32: उपलब्ध शल्यक्रियाहरू
33: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
32: बालबालिकाको न्युरो सर्जरी
33: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
32: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
33: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
32: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090065255
34: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
35: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आफै मरिसक्यो
34: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
35: ए ठिकै छ म जानु त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
0: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरको बिपि चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।
5: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
1: तालिम दिइने विषयहरू
6: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
1: हाम्रा विशेषताहरू।
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहिदाङ। सम्पर्क मोबाइल नम्बर 9840107019, 98410 1709।
6: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौं नेपाल।
7: नमस्कार, रेडियो कार्यक्रम लागू उच्च शिक्षामा म कार्यक्रम प्रस्तोता बसन्त पुन उपस्थित भएको छु। लागू उच्च दूरदर्शन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराई दाङबाट उत्पादित लागू उच्च शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हाइवे एफएम 103.5 MHz लमहीबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ति एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रोमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हायो एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थ बारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर, परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाइवे एफएम 103.5 MHz लमई, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीले मुख्य विषयको रूपमा लिएका छौं मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्दछ। लागू औषधको धरात सबैले थाहा पाउनै पर्ने कुराहरू पुस्तकबाट हामीले लिएका छौं यो सामग्री र यसलाई यो पुस्तकका लेखक हुनुहुन्छ वसन्तराज कुँवर। मानिस नजानेको रूपमा लागू औषधको दुर्व्यसनमा कसरी बन्न पुग्छ भन्ने सामग्री हामीले आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ भने लागू औषध नियन्त्रण, न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा प्रस्तुत गर्नेछौ। श्रोताहरू, अब शुरू गरौं आजको मुख्य विषयवस्तु। मानिसले जुनसुकै कारणले लागू औषधको सेवन गर्ने गरेको किन नहोस्, ऊ त्यस वस्तुको दुर्व्यसनी भने हुन चाहदैन। तर पनि संसारमा यसको धरापमा परेर दुर्व्यसनी कह लिन बाध्य भएका लाखौं करोड़ौं मानिसहरू छन्। उनीहरूले आफ्नो वरिपरि कैयौं मानिसहरू दुर्व्यसनी बन्न पुगी दुःख पाइरहेका पनि देखेका हुन्छन्। तर यो कुरा थाहा पाउँदा पाउँदै पनि आफै दुर्व्यसनी बन्न बाध्य भएका छन्। हेर्दा र सुन्दा यो स्थिति मूर्खताको हो कि जस्तो लाग्छ, तर यसको भित्री कुरा भने अझै गहिरो हुन्छ जुन साधारण व्यक्तिले बुझ्न र देख्न सक्दैनन्। हुन्छ के भने शुरूमा जो व्यक्तिले लागू औषध लिने गरेका हुन्छन् उनीहरूले त्यसले आफूलाई दुर्व्यसनी बनाउँछ भन्ने कुराको कल्पना पनि गरेको हुँदैनन्। बरु त्यो वस्तुले आफूलाई कुनै कोणबाट सहयोग गरिरहेको ठानिरहेका हुन्छन्। उदाहरणका लागि, जन्मदिन मनाउन साथी कहाँ पुगेको कुनै व्यक्तिलाई त्यो साथीले रमाइलो गरौं भन्दै रक्सी सेवन गर्न दियो भने पिउनेहरूले रक्सीले आफूलाई रमाइलो गराएको ठानिरहेका हुन्छन्। त्यस्तै कुलत स्कूल गएको कुनै विद्यार्थीलाई कसैले गाँजा खान दिँदै यो वस्तुले तिमीलाई आनन्दित तुल्याउँछ भन्यो र त्यही विश्वासमा परे उसले गाँजा सेवन गर्दा आनन्द भएको अनुभव गरेको पनि हुन सक्छ। त्यस्ता रक्सी सेवन गर्ने र गाँजा सेवन गर्ने व्यक्तिहरूलाई तपाईँहरूले यी वस्तु किन लिनुभयो भनी प्रश्न गर्दा उनीहरूले मैले यी वस्तु दुर्व्यसनी हुन लिएको हुँ भनेर कदापि भन्ने छैनन्। बरु रमाइलो गर्न वा आनन्दित हुन लिएको हुँ भनी भन्न सक्छन्। भन्न खोजिएको के हो भने शुरूमा लागु औषध लिँदा सेवनकर्ताले त्यो वस्तुलाई सहयोगी र फाइदाजनक वस्तु नै ठान्दछन्, तर जब ऊ दुर्व्यसनको दलदलमा पर्छ तब मात्र यो वस्तुले रमाइलो वा आनन्द दिने होइन रहेछ, बरु जीवन बर्बाद गर्ने रहेछ भन्ने बुझ्दै जाने गर्छ। आखिरमा लागु औषधले कसरी मानिसलाई निस्कनै नसक्ने गरी दुर्व्यसनको दलदलमा फसाउँछ त भन्ने कुरा धेरैका लागि कौतूहलको विषय हुन सक्छ। वास्तविक कुरा के हो भने लागु औषध शरीरमा प्रवेश गर्ने बित्तिकै चरणबद्ध रूपमा अनेकौं समस्याहरू आउन थाल्छन् र ती समस्याहरूलाई व्यवस्थापन गर्न लागु औषध नै चाहिन्छ भन्ने पीड़ित व्यक्तिलाई भ्रम पर्न सक्छ थाल्छ, जुन लागु औषधले उसको जीवनमा नयाँ नयाँ समस्या सिर्जना गरेको हुन्छ। त्यसलाई नै उसले ती समस्याको समाधान ठान्न थाल्दछ र ऊ झन्झन दुर्व्यसनको दलदलमा फस्न पुग्छ। उदाहरणका लागि लागु औषधकै कारणले उसलाई निद्रा नपर्ने समस्या हुन थाल्छ, तर उसले निदाउनका लागि लागु औषध नै चाहिन्छ भन्ने विश्वास पाली झन बढी सेवन गर्न थाल्छ। सोही कारणले कसैले वैवाहिक सम्बन्ध विच्छेद हुन पुग्छ र त्यसको पीड़ा बिर्सनको लागि पनि उसलाई लागु पदार्थ चाहिन्छ भन्ने भ्रम पर्न सक्छ र त्यसैको कारणले ऊ झन बढी लागु औषधको प्रयोग गर्न थाल्छ। त्यसैले कुनै पनि व्यक्ति एकै दिनमा दुर्व्यसनी बन्छ भन्ने होइन र सबै लागु पदार्थ खाने व्यक्तिहरू दुर्व्यसनी अवस्थामा पुग्छन् नै भन्ने पनि छैन। जो यो अवस्थामा पुगेका हुन्छन् उनीहरू धेरै चरण पार गरेर मात्र त्यहाँ पुगेका हुन्छन्। यही कुरालाई चरणबद्ध रूपले बुझ्न जरूरी छ। यसका लागु औषध सेवन गर्नेका विभिन्न चरणहरू छन्। ती चरणहरू मध्ये पहिलो चरण व्यक्ति कुनै कारणवश लागु औषध लिन पुग्छ, त्यसपछि उसको शरीरको पोषक तत्व नष्ट हुन थाल्छ। तेस्रो चरणमा ऊ शक्तिहीन बन्न पुग्छ र पीड़ाको समस्यामा पर्दछ। चौथोमा ऊ निद्राको समस्यामा पर्छ। जब लागु औषध सेवन गर्ने हुन्छ त्यसपछि उसको निद्रा पर्न छोड्दछ र त्यसपछि पाँचौं चरणमा तलतल लाग्ने समस्याले सताउन थाल्छ, त्यो जुनसुकै लागु पदार्थ होस्। छैटौं चरणमा उसलाई हरेक दिन पैसाको आवश्यकता पर्छ र पैसाले थप दुर्व्यसनी बन्न सहयोग गर्छ। सातौं चरणमा पैसा जुटाउन ऊ अनैतिक कार्य गर्न थाल्छ र त्यो बानीले उसलाई दुर्व्यसनी हुन थप मद्दत गर्दछ। पैसाका लागि उसले थुप्रै अनैतिक कार्यहरू गर्दछ। आफूसँग भएको सम्पत्ति सिद्धाउने, माग्ने, ढाँट्ने, ठग्ने, चोर्ने, लुट्ने, बगली मार्ने, पैसा लिएर अपराध गर्ने, यो चाहिँ लागु औषध सेवन गर्नका लागि पैसा चाहिने भएको हुनाले पैसा प्राप्तिहरू गर्दछ। आफै लागु औषधको कारोबार गर्ने, भावनात्मक ब्ल्याकमेल गर्ने, धन सम्पत्तिको क्षति गर्ने, यो चाहिँ पैसाको लागि गर्ने अनैतिक कार्यहरू हुन्। त्यसै गरी आठौं चरणमा आत्मसम्मानमा गिरावट आई सम्मान गर्ने खुबीमा कमी आउँदै जान्छ र त्यसपछि ऊ झन्झन लागु औषध लिनुपर्ने बाध्यतामा पुग्छ। जब ऊ लागु औषध सेवन गरेको नवौं चरणमा पुग्छ, असफलतै असफलताबाट घेरी पीड़ा बिर्सन लागु औषधको शरणमा पर्छ र उसले पीड़ा अनुभव गर्न नसक्नाले असफलता निम्तिन्छ। लट्ठिएको चेतनाले अनुभूति गर्न सक्दैन र व्यक्ति झनै असफल हुन्छ। निर्णय गर्न नसक्नालाई असफलता हात लाग्छ, असफलताले झनै दुर्व्यसनी बनाउँछ, झन उसलाई निकै ठूलो समस्यामा पुग्छ र निष्कर्षमा पुग्न नसक्नाले थप असफलता निम्ताउँछ र थप असफलताले दुर्व्यसनी बनाउँछ। जब शरीर लट्ठिन्छ तब उसलाई फेरि लागु औषध चाहिन्छ र अब लागु औषध सेवन गर्ने व्यक्ति सुरुमा उसले कुनै पनि कारणले यसले फाइदा गर्छ भनेर लिएको कारणले ऊ दशौं चरणमा पुग्दा खराब संगतले ऊ चाहेर पनि दुर्व्यसनको दलदलबाट बाहिर निस्कन असमर्थ हुन्छ। त्यसपछि एघारौं चरणमा पुग्दा नैतिकताको कमीले हुने अविश्वासको कारण ऊ झन दुर्व्यसनी बन्न पुग्दछ। बाह्रौं चरणमा पुग्दा व्यवस्थापन क्षमताको अभावका कारण जीवन स्तर खस्किन गई थप दुर्व्यसनमा पर्दछ। तेह्रौं चरणमा ऊ खुशी हुन नै सक्दैन र चौधौं चरणमा पुग्दा सहाराविहीन हुन पुगी एकमात्र सहारा लागू औषधलाई नै मानी झनै दुर्व्यसनको कुचक्रमा पर्दछ। यस्ता विभिन्न चरणहरूमा पुगेर मात्रै लागू औषधको दुर्व्यसनमा मानिसहरू फस्दछन्। शुरूमा यसले फाइदा हुन्छ भनेर खाएको चीजले जब विभिन्न चरणहरूमा पुग्दै गर्दाखेरि दुर्व्यसनबाट निस्कन व्यक्तिलाई निकै गाह्रो पर्दछ। सर्वप्रथम शुरूमा कसरी शुरू गर्दछ त लागू औषध लिने मान्छेले भन्दा सबैभन्दा पहिले मानिसले खराब संगत मनोरञ्जन गर्ने चाहना रोग वा अन्य कुनै कारणबाट लागू औषधि लिन पुग्छ। उसले सेवन गर्ने रक्सी गाँजा ब्राउन सुगर लठ्याउने औषधिहरू वा कुनै पनि प्रकारका प्राकृतिक वा कृत्रिम चीज वस्तु हुन सक्छन्। यी औषधि उसले मुख नाक र रगतको माध्यमबाट शरीरभित्र प्रवेश गराउँछ। अध्ययनबाट के देखिएको छ भने मानिसले या त पीड़ा कम गर्न या त समस्याबाट मुक्ति पाउन या वरिपरिको वातावरणमा आफूलाई सजिलो बनाउन वा साथीभाइको अनुरोधलाई इन्कार गर्न नसकी नशा लिने गर्दछन्। यसरी लिएको लागू पदार्थ योजनाबद्ध रूपले उसलाई खुवाइएको पनि हुन सक्छ वा ऊ आफैले उत्सुकता मेटाउन वा कुनै समस्या समाधान गर्न लिएको पनि हुन सक्छ। मानिसले जुनसुकै कारणले लागू औषध प्रयोग गर्न थालेको भए पनि उसलाई दुर्व्यसनी बनाउने पहिलो चरणको कार्य यही हो। शुरूमै उसले लागू औषध नलिएको भए उसलाई दुर्व्यसनी बन्नु पर्दनै थियो। त्यसैले दुर्व्यसनी बन्ने पहिलो चरण भनेको कसैले लागू औषध चाख्न पुगेको अवस्था नै हो, अर्थात कुनै पनि कारणले लागू औषध लिनु भनेको दुर्व्यसनको दुनियाँमा प्रवेश गर्ने पहिलो पाइला हो। त्यसपछि दोस्रो चरणमा अब उसको शरीरको पोषक तत्व नष्ट हुन थाल्छ। मानिसले लागू औषधको प्रयोग गर्दा बुझेर वा नबुझेर विषपान गरिरहेका हुन्छन्। लठ्याउने औषधिहरू विष समान हुने गर्दछन्। जस्तो कि सर्पको विषले पनि मान्छेलाई लठ्याउँछ, गाँजाले पनि लठ्याउँछ। सर्पको विषबाट पनि औषधि बनेको हुन्छन्। यस्ता विष लिने बित्तिकै मानिसको शरीरमा भएका पोषक तत्वहरू नष्ट हुन्छन्। उसले खानाबाट प्राप्त गर्ने पोषक तत्व नाश हुने बित्तिकै उसको मांसपेशी बोसो बन्ने प्रक्रिया पनि अवरोध गराउँछ। फलस्वरूप ऊ दुब्लाउन थाल्छ। रमाइलो वा समस्या बिर्सन प्रयोग गरेको लागू पदार्थले दुब्लो बनाउने र कमजोर बनाउने गरेपछि उसको जीवनमा थप नयाँ नयाँ समस्याहरू आउन थाल्छन्। लागू औषधको प्रवेशले मानिसको शरीरमा भएका झण्डै 14 प्रकारका पोषक तत्वहरू अर्थात भिटामिन तथा मिनरल्सहरू नष्ट हुन्छन्। त्यसरी नष्ट हुने पोषक तत्वहरूमा भिटामिन B1, B2, भिटामिन B3, B6, B12, भिटामिन C, भिटामिन D, भिटामिन K, बोटिन, फोलिन एसिड, फोस्फोरस, क्याल्सियम, म्याग्नेसियम, आइरन, एसिडो फिलस, पोटासियम, स्विनजाइम र जिंक लगायतका हुन्छन्। लागू औषधको प्रयोगबाट व्यक्तिको शरीरबाट पोषक तत्वहरू नष्ट भएपछि उसलाई रक्त अल्पता, डिप्रेसन, थकान, कमजोरी, हृदय रोग, उच्च रक्तचाप, मांसपेशी पीड़ा, दाँतको समस्या, चिन्ता, पाचन प्रणालीमा बाधा आदि शारीरिक मानसिक समस्याले सताउन थाल्दछ। रमाइलो हुन्छ भनेर लिएको वस्तुले नै उसलाई थकान र डिप्रेसनमा पारेपछि उसलाई त्यो अवस्था मन पर्दैन र फेरि फुर्तिलो हुन लागू औषधकै सहारा लिन पुग्छ। कुनै पनि व्यक्तिले लागू पदार्थ प्रयोग गर्न थालेपछि बिस्तारै उसको शरीरको चमक हराउँदै जान्छ। रातमा धेरै रक्सी पिएको व्यक्ति भोलिपल्ट बिहान अबेरसम्म उठ्न नसक्ने वा शिथिल देखिन्छ। यो अवस्था पोषक तत्व नष्ट भएकै कारणले आएको हो। लागू औषधले मलाई शिथिलताबाट बाहिर आउन मद्दत गर्दछ भन्ने विश्वास मा परि ऊ फेरि प्रयोग गर्न थाल्छ र दुर्व्यसनको दुनियाँमा प्रवेश गर्छ। यो नै व्यक्ति दुर्व्यसनी बन्ने दोस्रो चरण हो। तेस्रो चरणमा ऊ शक्तिहीन बन्न पुग्छ र पीड़ाको समस्यामा पर्छ। जब लागू औषध सेवन गरेको कारण शरीरका पोषक तत्वहरू नष्ट हुन्छन्, तब शरीरलाई चाहिने आवश्यक मात्रामा चाहिने जति शक्ति हुँदैन। जसरी नयाँ ब्याट्री टर्च लाइटमा राख्दा झलमल्ल प्रकाश दिन्छ र ब्याट्री कमजोर हुँदै गएपछि मधुरो हुँदै जान्छ, त्यसै गरी शरीरलाई आवश्यक पर्ने शक्ति नभएको कारण व्यक्तिको शरीरको चमक, स्फूर्ति र जाँगर पनि कम हुन थाल्छ। शरीरमा आवश्यक शक्ति कम भएपछि जीवले थप शक्तिको माग गर्छ, जसको फलस्वरूप जीव दुख्ने समस्या देखा पर्छ। जसरी खेल खेलिसकेपछि वा पहाड चढ़िसकेपछि शक्ति खर्च भई जीव दुख्छ, त्यस्तै गरी लागू पदार्थले शक्ति नष्ट गरिदिएपछि पनि सेवनकर्ताको जीव दुख्न थाल्छ। शरीरका हाडलाई मजबूत पार्ने तत्वहरू नष्ट हुने भएकाले भित्रभित्रै हड्डी दुखेको अनुभव पनि हुन्छ। प्रयोगकर्ता शारीरिक एवं मानसिक तवरले थकित पनि हुन पुग्छ र शरीरलाई उठाउने चलाउने शक्ति नभएका कारण धेरै समयसम्म सुतिरहन खोज्छ। यस्ता व्यक्तिहरू बिहान अबेरसम्म सुतिरहने गर्छन्। रमाइलो हुन्छ वा समस्या बिर्सन मद्दत गर्छ भनी सेवन गरेको लागू औषधले जीव दुखाउने र शिथिल बनाउने नयाँ समस्या ल्याएपछि सेवनकर्ता अन्योलमा पर्न थाल्छ र यो नयाँ समस्याबाट कसरी निस्कने होला भनेर झनै उल्झनमा पर्छ। लागू औषध सेवन गरेका कारणले जब मानिसको शक्ति नष्ट भई जीव दुख्न थाल्छ, तब त्यस व्यक्तिले त्यो नयाँ समस्याबाट छुटकरा पाउन चाहन्छ। लागू पदार्थ सेवन गरेको कुरा उसले परिवार वा चिकित्सकलाई भन्न सक्दैन, त्यसैले आफ्नो पीड़ाको समस्या सम्बन्धमा सेवन गर्ने साथीसँग सल्लाह लिन सक्छ। त्यो साथीले ज्ञान नभएर वा बदनियतपूर्वक झन फसोस भन्ने दुराशय राखी जीवको दुखाई लागू औषध ले नै ठिक पार्छ भनेर गलत सल्लाह दिन सक्छ। वास्तवमा जुन लागू औषधले पोषक तत्व नष्ट गरेको कारण उसको जीव दुखेको हुन्छ, त्यतातिर ध्यान नदी साथीभाइको लय लयमा त्यही विष समान लागू पदार्थ पीड़ाबाट मुक्ति पाउन प्रयोग गर्न थाल्छ। उत्सुकतामा लागू औषध सेवन गर्दा उसले जीव दुखाउने समस्या ल्याउला भनेर उसले कल्पना गरेको हुँदैन। यो नौलो समस्याबाट निस्कनु उसको लागि नयाँ चुनौती थपिन्छ। यो पीड़ाबाट मुक्ति पाउन उसले अरूको सल्लाहमा आफूले सेवन गरिरहेको वा नयाँ कुनै प्रकारको लागू औषध लिन्छ। त्यसपछि चेतनाले काम गर्न छोड्छ र शरीरले पीड़ा थाहा पाउँदैन। त्यसबेला एकछिनको लागि उसलाई भ्रम पर्छ कि मेरो शरीरमा भएको पीड़ा निको पार्ने औषधि त यही पो रहेछ। यही विश्वासले ऊ झनझन लागू औषधप्रति निर्भर हुँदै जान्छ, तर वास्तवमा के भएको हुन्छ भन्ने हरेक पटकको सेवनमा उसले थप शरीरको पोषक तत्व नष्ट गरी नै रहेको हुन्छ। आदरणीय श्रोताहरू, हामीले आजको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्री। यसलाई हामीले लिएका छौं लागू औषधको धराप सबैले थाहा पाउनै पर्ने पुस्तकबाट र यसका लेखक हुनुहुन्छ बसन्तराज कुँवर। मानिस कसरी नजानिदो रूपमा दुर्व्यसनी बन्न पुग्छ। प्रत्येक पटक जब लागू औषधले औषधमा 5-6 घण्टामा असर छोड्छ, तब उसले अझै भिटामिन तथा मिनरल नष्ट गरेका कारणले थप पीड़ाको अनुभव गर्छ। तब स्थिति यस्तो आउँछ कि नसामा नहुने बित्तिकै उसको जीवले पीड़ा महसुस गर्छ र पीड़ा महसुस नहोस् भन्नका लागि

0: एक हो। पीड़ा व्यवस्थापन को नाम में उसले त्यो चीज प्रयोग गर्दै जान्छ, इस क्रम में झनझन दुर्व्यसनी हुँदै जान्छ। यो नै व्यक्ति दुर्व्यसनी बनने तेस्रो चरण हो। आदरणीय श्रोताहरू, हामीहरूले आजको कार्यक्रममा प्रस्तुत गरिरहेका छौं मानिस कसरी नजानेको रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्री। कुनै पनि व्यक्तिले म दुर्व्यसनी अवस्थामा पुग्छु भनेर लागू औषध प्रयोग गरेको हुँदैन, तर ऊ नजानेको ढंगले बिस्तारै बिस्तारै दुर्व्यसनी बन्न पुग्छ। यसरी दुर्व्यसनी अवस्थामा पुग्ने क्रममा पहिलो उसले निद्रा र पीड़ाको समस्या झेल्नुपर्ने हुन्छ, त्यसको समाधानको लागि लागू औषध लिनुपर्छ भन्ने भ्रममा पर्दा अनैतिक काम गर्नुपर्ने हुन्छ। अनैतिक कामले ल्याएको आत्मबलको गिरावटलाई ढाकछोप गर्न लागू औषध नै चाहिन्छ भन्ने भ्रममा पर्दा तलतलको समस्याबाट गुज्रिनुपर्ने अवस्था आउँछ। तलतल मेटाउन खोज्दा काम धन्दा अध्ययन गुमाउनुपर्छ। अध्ययन व्यवसायमा आएको असफलताहरू बिर्सन लागू औषध लिँदै जाँदा अनैतिक व्यक्तिको चंगुलमा पर्नुपर्ने हुन्छ। नशामा भएकाले परजीवी जीवन बिताउन बाध्य हुनुपर्छ र अन्तमा खुशी हुनलाई पनि लागू औषध चाहिन्छ भन्ने अवस्थामा पुग्नुपर्छ। जुन बिन्दुमा पुगेपछि व्यक्ति त्यसको धरापबाट चाहेर पनि बाहिर निस्कन असमर्थ हुन पुग्छ। यही अवस्था नै दुर्व्यसनको अवस्था हो र यो अवस्था एकै दिनमा नआई बिस्तारै बिस्तारै आउँछ। यो भयानक धरापमा नपर्ने तरिका भनेकै लठ्याउने चीज वस्तुबाट टाढै रहनु हो। आदरणीय श्रोताहरू, आज हामीले मानिस कसरी नजानेको रूपमा दुर्व्यसनी बन्न पुग्छ भन्ने सामग्रीलाई मुख्य विषयको रूपमा लियौं, प्रस्तुत गर्यौं। जुन सामग्री हामीले लिएका थियौं लागू औषधको धराप सबैले थाहा पाउनै पर्ने कुराहरू भन्ने पुस्तकबाट, र यो पुस्तकलाई लेख्नु भएको थियो यसका लेखक हुनुहुन्छ बसन्तराज कुमार। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्कार, मेरो नाम देवबहादुर बुढा मगर, म शिक्षक र यो अहिलेको अवस्थामा हेर्दै गर्दाखेरि बच्चाहरू बढी यो लागू औषधमा फसेको देखिन्छ र यो लागू औषध भन्न बित्तिकै पनि अब चुरोट बिडी अनि त्यसपछि यो सुर्ती खैनी खाने कुरामा पनि अब लागू औषध नै जोडिनु भएको हुनाले अब कतिपय स्कुलहरूमा विद्यार्थीहरूको पढाइको अवस्था एकदम कमजोर देखिन्छ। ताकि उसले स्कुलमा आइसकेपछि उसको अवस्था नै अलि बेग्लै खालको हुन्छ, उसको स्थिति नै अलि बेग्लै खालको हुन्छ। त्यसले गर्दाखेरि उसको पढाइतिर अलिकति उमिलिराखेको हुँदैन, पढाइ अलि कमजोर भइराखेको हुन्छ। र यसको समाधानको उपायमा उपाय खोज्दै गर्दाखेरि विशेष गरी पहिलो त प्राथमिकता त अब घर परिवारलाई नै जान्छ। घर परिवारबाट राम्रो गाइडेन्स भयो भने सायद त्यो विद्यार्थी त्यो व्यक्ति सुध्रिन सक्छ। र प्लस अब यदि त्यो व्यक्तिले स्कुलमा पढ्छ भने अब परिवार अनि त्यसै गरी साथीभाइको सङ्गत अनि त्यसपछि शिक्षक अनि परिवार र शिक्षक अनि विद्यार्थी भएर सबैको उसमा समायोजनमा त्यसको समस्या समाधान गर्न सकिन्छ।
2: नमस्ते, म वासुदेव नेउपाने रोटरी क्लब अफ राप्तीको अध्यक्ष। त्यो लागू औषध दुर्व्यसनीमा अलि पछिल्लो पटक अवस्था हेर्ने हो भने स्कूलका जुन विद्यार्थीहरू यो छ क्लासदेखि माथि बाह्र क्लाससम्मका विद्यार्थीहरूमा चाहिँ बढी मात्रामा चाहिँ यो लागू औषध दुर्व्यसनीमा फसेको देखिन्छ। जब विद्यार्थीहरू ब्याचलर लेभलमा जान्छ त्यति बेलामा अलिकति सचेत भएर अलिकति बुझ्ने लेभलमा पुगिसकेको हुनाले माथिल्लो क्लासमा गइसकेपछि यसमा फस्ने अवस्था चाहिँ कम छ, तर त्योभन्दा यो स्कूल लेभलमा नै बढी मात्रामा चाहिँ लागू पदार्थमा चाहिँ फसेको देखिन्छ। अब यसको लागि चाहिँ हामीले न्यूनीकरण गर्नको लागि चाहिँ हामीले विशेष गरी चाहिँ विद्यालय शिक्षामा नै जोड दिनुपर्ने अवस्था देखिएको छ। लागू पदार्थ दुर्व्यसनमा फस्नुभन्दा पहिला उनीहरूलाई चाहिँ हामीले करिब करिब 5-6 क्लासदेखि नै त्यसलाई चाहिँ त्यो शिक्षामा चाहिँ समावेश गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ। र साथसाथै अभिभावकले पनि आफ्नो विद्यार्थी विद्यालय पढ्न गएको छ भनेर ढुक्क हुने अवस्था छ, त्यो चाहिँ होइन। मेरो विद्यार्थी चाहिँ मेरो छोराछोरी चाहिँ विद्यालयमा गएर अध्ययन गर्दैछ र उसले चाहिँ बाहिरी वातावरणमा चाहिँ कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरालाई पनि अलिकति केयर चाहिँ गर्नुपर्ने अवस्था देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ बढी मात्रामा चाहिँ लागू पदार्थ दुर्व्यसनमा फसेको देखिन्छ। यसको न्यूनीकरण भनेको विशेष गरी नै विद्यालय शिक्षामा अलिकति जोड दिएर 5-6 क्लासदेखि नै यसमा चाहिँ अलिकति जोड दियो भने चाहिँ विद्यार्थीहरूलाई चाहिँ यसमा चाहिँ अलिकति रोक्न चाहिँ नियन्त्रण गर्न चाहिँ सकिन्छ भन्ने चाहिँ

0: insomma.
1: तपाईहरुका पनि लागुऔषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9847871849 मा डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौं। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागुऔषध शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह, सुझाव, जिज्ञासाका लागि इमेल एड्रेस छ drugeducationfm@gmail.com पठाउनका लागि अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9847871849 वा 9809607077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घुराई दाङ तथा तपाईहरूले सुन्दै गरेको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढ़ाईमा कमजोर हुँदै जाने अवस्था छ भने लागु औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनका लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागु औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्रविधिमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता बसन्त पुन एक साताको लागि बिदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घुराई, रेडियो हाइवे एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ। त्यसैले
7: ल काका गइहाले म
1: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
0: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: भोटे कोशी र त्रिशुली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या 569 पुगेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढीमा परेर 1924 जना सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15 जना सम्पर्कविहीन रहेका हुन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन्। 95 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। आज पनि खोज उद्धार र राहतको वितरणको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ। त्यस्तै खोज तथा उद्धारको लागि नेपाली सेना र निजी कम्पनी गरी 16 हेलिकप्टर परिचालन गरिएको छ। तर जंगल र अप्ठ्यारो भूबनोट भएका क्षेत्रमा भने उद्धार कार्य गर्न असहज भइरहेको सरकारले जनाएको छ। भोटेकोशी बाढीपछिको राहत उद्धार तथा पुनर्स्थापनाका लागि 2 दिनमा 3.5 अर्ब रूपियाँ सहयोग रकम संकलन भएको छ भने विदेशी मुद्राको कार्ड मार्फत करिब ₹30 करोड़ संकलन भएको छ। राहत तथा उद्धारका लागि सञ्चालनमा ल्याइएको प्रधानमन्त्री दैविक पर्पक उद्धार कोषमा उक्त रकम संकलन भएको हो। यो रकमसँगै कोषको कुल रकम 5.25 अर्ब रूपियाँ पुगेको छ। यसअघि कोषमा 2.17 अर्ब रूपियाँ बचत रहेको थियो। मन्त्रालयका अनुसार शुक्रबार सूर्य नेपाल प्रणालीले 15 करोड़ रूपियाँ सहयोग गरेको छ। त्यस्तै व्यक्तिगत तर्फ 87 वर्षीय राज्य राणाले 1.09 करोड़ रूपियाँ सहयोग गर्नुभएको मन्त्रालयले जनाएको छ। यसबाहेक प्राइम ब्याङ्कले 3 करोड़ 10 लाख, कृषि ब्याङ्कले 3 करोड़, नेपाल लाइफ इन्सुरेन्स कम्पनीले 2 करोड़ 51 लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले 1 करोड़ 1 लाख, एग्रो थाई फूड्स प्रणालीले 1 करोड़, एसियन लाइफ इन्सुरेन्स कम्पनीले 1 करोड़ 1 लाख र सूर्यज्योति लाइफ इन्सुरेन्सले 1 करोड़ रूपियाँ कोषमा बुझाएका छन्। त्यस्तै कोषमा उद्योगी विजय कुमार शाहले 1 करोड़, पद्मज्योति समूहको स्याकार ट्रेडिङले 1 करोड़ र मोरङ अटोवर्कले 1.11 करोड़, जावलाखेल डिस्ट्रिक्टले 1 करोड़, हिमालयन डिस्ट्रिक्टले 1 करोड़ र अल्फा अटोमोबिल प्रणालीले 1 करोड़ गरी सोलु हाइड्रो पावरले 1 करोड़ कोषमा जम्मा गरेको मन्त्रालयले जनाएको छ। कोषमा विदेशबाट रकम सहयोग गर्न सरकारले छुट्टै पोर्टल सञ्चालनमा ल्याएको छ भने स्वदेशबाट रकम सहयोग गर्न विभिन्न 8 ब्याङ्क खाता र क्यूआर सञ्चालनमा ल्याइएको छ। रसुवाको भोटेकोशीमा अस्ति आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या बढ़ेको छ। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार हालसम्म 45 जना सम्पर्कविहीन भएका छन्। पुरूष 37 जना र महिला 5 जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। हालसम्ममा 5 जना सम्पर्कमा आएका छन्। प्रभावित क्षेत्रमा रहेका आफन्त तथा उद्धार टोलीलाई उनीहरूको खोज तलास तीव्र पार्न अनुरोध गरिएको छ। नेपालको सबैभन्दा लोपोन्मुख आदिवासी समुदाय मध्येको एक हो। मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। यो
1: नेपालको सबैभन्दा लोपोन्मुख आदिवासी समय जंगलमा घुमन्ते जीवन बिताएको, शिकार गर्ने र कन्दमूल संकलन गरेर जीविका चलाएको कुसुन्डा समुदाय अहिले स्थायी बसोबासतर्फ उन्मुख भएका छन्। कृषि, पशुपालन र वैदेशिक रोजगारी उनीहरूको आय आर्जनको मुख्य आधार बन्दै गएको छ। तर अधिकांश परिवारसँग आफ्नै नाममा दर्ता भएको जग्गा छैन। धेरै जसो एलानी वा वन क्षेत्रको जंगलमा बसोबास गरिरहेका छन्। नेपाल कुसुन्डा विकास समितिका केन्द्रीय अध्यक्ष धन बहादुर कुसुन्डा
2: जीविकोपार्जन गर्नले चाहिँ हम्मे हम्मे छ, नोकरी जागिर पनि छैन, पढे लेखेका छन् नानी बाबुहरूले, तिनीहरूको लागि अब एउटा जागिर पनि छैन, एकदमै अवस्था नाजुकै छ भन्नुपर्छ। अब मैले बारम्बार यो केन्द्र सरकारसँग, यो स्थानीय सरकार, प्रदेश सरकारसँग बस्ने बेला कुराहरू, आफ्नो एजेन्डाहरू राख्ने बेला, थोरै समुदायका छौँ हामीहरू, 150 मात्र नेपालमा, एकीकृत बस्तीको व्यवस्था गरिदिनु पर्यो। हामी चाहिँ विभिन्न जिल्लामा थोरै मान्छे भए तापनि छरिएरै बसेका छौँ, एकीकृत बस्ती व्यवस्थापन गरिदिनु पर्यो भनेर बारम्बार कुराहरू राखिरहेको छु। अहिलेसम्म सुनाई भएको छैन, एकदमै चुनौतीपूर्ण छ यो विषय। जीविकोपार्जन गर्नलाई ज्याला मजदुरी गर्ने हो, त्यही पनि पाइएको छैन। ज्याला मजदुरी गर्न पनि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ, महिनाको 4,000 रुपियाँ दिन्छ, त्यसैले चाहिँ तपाईँको राशन पानी किन्ने, अब उताबाट भत्ता आयो भने दिन्छौँ भन्ने, अरू रोजगारी छैन, त्यही नै बाँच्नको लागि एउटा आधार बनेको छ।
1: कुसुन्डा भाषा विश्वमै कुनै पनि स्थापित भाषा परिवारसँग नमिल्ने दुर्लभ भाषा मानिन्छ। ज्ञानी मैया सेन कुसुन्डाको निधनपछि अहिले कमला सेन कुसुन्डा मात्रै यस भाषाकै पूर्ण वक्ताको रूपमा रहनु भएको छ। भाषा जोगाउन दाङ लगायतका स्थानमा पुस्तान्तरण कक्षा सञ्चालन भइरहेका छन्। नयाँ पुस्ता विद्यालय शिक्षामा जोडिन थाले पनि भाषाको संरक्षण अझै चुनौतीपूर्ण बन्दै गएको छ। कुसुन्डा भाषाका अनुसन्धान कर्मी उदय आले,
3: यो भाषा फेरि जोगाउन पनि एकदम कठिन छ, उच्चारणका हिसाबले, ध्वनिका हिसाबले धेरै गाह्रो भए हुनाले यो भाषा वक्ताहरूलाई जोगाउन सक्यौँ भने हामीले भोलिका दिनमा कम्तीमा पनि एउटा राष्ट्रको सम्पत्ति, एउटा जीवित सम्पदा हो यो पनि भाषा पनि, यसलाई जोगाउन सक्थ्यौं कि।
1: 2078 सालको राष्ट्रिय जनगणना अनुसार नेपालभर उनीहरूको जनसंख्या जम्मा 253 जना मात्रै छ। दाङ, प्युठान, सुर्खेत, तनहुँ, गोर्खा, रोल्पा, कपिलवस्तु लगायतका जिल्लामा छरिएर बसोबास गर्दै आएका कुसुन्डा समुदाय अहिले आफ्नो पहिचान, भाषा र अस्तित्व जोगाउने संघर्षमा छन्। फेरि एकपटक नेपाल कुसुन्डा विकास समितिका केन्द्रीय अध्यक्ष तथा कोराही 18 निवासी धनबहादुर कुसुन्डा,
2: हजारौं पुस्ता भइसक्यो हाम्रो चाहिँ भूमिहीन भएको, सुकुम्बासी, वास्तविक सुकुम्बासी भनेको हामीहरू हो क्या, कैयौं पुस्तासम्म हाम्रो जग्गा जमिन छैन। अहिलेसम्म तपाईँको नेपाल अधिराज्यभरिमा कुनै पनि कुसुन्डाको एक धुर, एक कट्ठा जमिन चाहिँ नाममा छैन। त्यस्तो खालको चाहिँ समुदायले सरकारले व्यवस्थित गर्नुपर्ने, उद्योग खोल्नलाई यिनीहरूले चाहिँ छुट दिएर चाहिँ त्यो उद्योग धन्दा चाहिँ मा चाहिँ समावेशी गर्नुपर्ने हो। एकदमै गाह्रो छ यो, चुनौतीपूर्ण छ, कसरी काम गर्ने होला, जग्गा जमिन नभएको कारणले अब चुनौतीपूर्ण रहेको छ अगाडि कार्यान्वयन गर्नलाई।
1: कुसुन्डा समुदायका अगुवाहरू पनि छरिएर बसोबास गर्दा भाषा, संस्कृति र पहिचान जोगाउन कठिन भएको बताउँछन्। सरकारले एकीकृत बस्ती निर्माण गरी सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ।
0: मध्यपश्चिम खबरमा अब बाँकी समाचार। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत संस्कृति पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूको श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। राजा प्रताप मल्लले पुत्र शोकको विहोरमा भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य रहेको देखिन्छ। र आज जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। ती र आसपासका क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम, बागमती, गण्डकी प्रदेशका तराई भागका धेरै ठाउँमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँ र कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा ठूली पानी पर्न सक्ने अनुमान रहेकाले सावधानी अपनाउन मौसमविदहरूको आग्रह गरेका छन्। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आकृति दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
5: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
6: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
5: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
6: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
5: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
6: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
8: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
9: VFX सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: खुशीको खबर
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
5: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-570-196 र मोबाइल नम्बर 98478-26001
10: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू
12: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
11: सामान्य किराले खाएको दाँत भर्ने
10: मेसिनद्वारा आरसीटी गर्ने
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
10: खोल लगाउने
11: बाङ्गो टिङ्गो दाँत मिलाउने
10: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
13: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98228 77794 98228 77794।

0: హంగా ఉండండి. మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पार्वती
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु.
6: मध्य पश्चिम FM 91.4 MHz.

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि
1: पाइने भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम
4: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला
3: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
3: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5-62-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
4: सम्पर्क फोन 082-5-90-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
8: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।

0: डाक्टर द्वारा दिइने सेवाहरू:
1: ब्लड प्रेसर हाइलो भएका,
0: कोलेस्ट्रोल बढी भएको,
1: मुटुको गति एकनास नभएको,
0: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
1: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
1: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
6: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
5: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-2572।
9: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
10: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा।
11: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोचो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
11: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-585-0023, 98-478-1817 र 98-478-3545।
14: मध्य पश्चिम ट्रांक चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवाबु सालको नमस्कार। तुलसीपुरबाट सञ्चालनमा रहेको स्मार्ट टिम नेटवर्क प्रालीले स्थानीय आवश्यकता र बजारलाई केन्द्रमा राखेर विकास गरेको स्मार्ट परिवार मोबाइल एप शुक्रबार सार्वजनिक गरेको छ। घर वा पसलमा जडान गरिएको सीसीटीभी क्यामेराले कुनै गतिविधि देखाएपछि मोबाइलमै घण्टी बज्ने, ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने र प्रश्नको जवाफ एआईले दिने यी सबै सुविधा अब एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध हुने भएको छ। एपले सुरक्षा निगरानीदेखि व्यापार, यातायात, खाना, मनोरञ्जन र एआई सेवासम्मलाई एउटै डिजिटल प्रणालीमा जोड्ने प्रयास गरेको छ। कम्पनीका निर्देशक दुर्गा गिरीका अनुसार घर तथा पसलमा जडान गरिएका सीसीटीभी क्यामेरा एपसँग लिंक गरेपछि दर्ता गरिएको मोबाइल नम्बरमा तत्काल घण्टी बज्ने व्यवस्था गरिएको छ। यसबाट घर वा पसलमा हुन सक्ने चोरी तथा शंकास्पद गतिविधि बारे समयमै जानकारी लिन सकिने कम्पनीको दावी रहेको छ। यातायाततर्फ यात्रुले बसको सीट नक्सा हेरेर आफूलाई उपयुक्त सीट छनौट गरी टिकट बुकिङ गर्न सक्नेछन्। महिलाका लागि छुट्टै सीट तथा डिजिटल टिकटको सुविधा पनि समावेश गरिएको छ। त्यस्तै सोध्नुस नामको एआई सेवाले सरकारी सेवा, स्वास्थ्य, कानून, कृषि, शिक्षा, वैदेशिक रोजगारी र व्यवसाय लगायतका विषयमा नेपाली भाषामै प्रश्नको स्वचालित जवाफ दिनेछ। कम्पनीका अनुसार यो सेवा 24 घण्टा निशुल्क उपलब्ध हुनेछ। हालसम्म स्मार्ट परिवारको सेवा तुलसीपुर, घोराही, लमही, भालवाङ लगायत दाङका विभिन्न क्षेत्रमा उपलब्ध छ। दुवै एप हाल एण्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने र केही समयमै गुगल प्ले स्टोरमा समेत उपलब्ध गराउने तयारी रहेको निर्देशक गिरीले बताउनु भएको छ। लगातारको वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य तथा सहायक राजमार्ग अवरूद्ध भएका छन्। सड़क अवरूद्ध भएपछि यात्रु तथा सवारी साधनको आवागमन प्रभावित भएको छ भने जोखिमयुक्त सड़क खण्डमा सुरक्षा सतर्कता बढ़ाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाण्डु उपत्यका सहित कोशी, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा बाढ़ी तथा पहिरोका कारण यातायात प्रभावित भएको हो। कतिपय सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ। त्यस्तै नागढुङ्गादेखि मुगलिङ सड़क खण्ड अन्तर्गत नागढुङ्गा क्षेत्रमा बाढ़ीको सम्भावित जोखिम देखिएपछि सतर्कता अपनाइएको छ भने बाढ़ीको जोखिमका कारण उक्त सड़क खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको छ। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 27 जना, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, पञ्चार कार्यालयका 15, अध्यागमन कार्यालयका 15 जना सम्पर्कविहीन भएका हुन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन्। 95 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको सरकारले जनाएको छ। र प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, दही, चिउरा साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ। राजा प्रताप मल्लले पुत्रशोकको विवाहमा भएकी आफ्नी रानीलाई दुनियाँ
ले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य रहेको छ। हस्तो बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिम पाइप वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
9: सम्पर्क मोबाइल 98-477-977
10: र 98-578-3689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा। उपचार हुने रोगहरू: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
10: भर्ना सम्बन्धी सूचना।
17: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
16: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9585845226।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

पात्रो रेड छ कत्रो नो इट लाइक फ्रो राशि थाहा पाउ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्रो नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858731840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: नमस्कार, म गायिका मान्डवी त्रिपाठी, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

0: थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
0: अन्य विशेषज्ञ सेवाहरू:
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
0: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825562018।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
9: फोन नम्बर 0825563479,
8: मोबाइल नम्बर 9844967।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ सीट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अंतर्गत इंडियन चाइनीज कंटिनेंटल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानीज सुशी तालिम वेटर र टूरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेश का 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्रैक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंज का विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र यूरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावर को व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदान सम्पर्क मोबाइल नम्बर 98410-1709
1: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल
3: मध्यपश्चिम जान चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सल्यानका 3 स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। कुमाह गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी 2,50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि 1,50,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। त्यसै गरी त्रिवेणी गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीपछि सम्पर्कविहीन भएका आफ्ना 11 जना नागरिकको खोजीका लागि गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा स्वास्थ्य कर्मी कर्मचारी तथा प्रभावित परिवारका आफन्त सहितको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरेको छ। त्यस्तै बागसर नगरपालिकाले 2,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीपछि सम्पर्कविहीन नगरवासी प्रमिला बुढा थोकी र आयुष खड्काको खोजी तथा उद्धारका लागि पहल गर्ने निर्णय पनि गरेको छ। यसै गरी बागसर 11 बाफुखोलामा भदौ 8 गते बाढ़ीले बगाउँदा मृत्यु भएका तथा घाइतेका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि नगरपालिकाले गरेको छ। त्यसै गरी गुराँस गाउँपालिकाले जारी विज्ञप्ति अनुसार गाउँपालिकाको विपद कोषमा जम्मा रहेको रकम मध्ये 2,00,000 रूपियाँ नेपाल सरकारको दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाएको हो। यसै गरी कालीकोट जिल्लाको महावे गाउँपालिकाले पनि बाढ़ी प्रभावितका लागि 2,00,000 सहयोग दिने घोषणा गरेको छ। पहिरोका कारण उच्च जोखिममा परेका विद्यालयको छात्रावासमा विद्यार्थीलाई बस्नुपर्ने बाध्यता रहेको छ। हुम्लाको ताजाकोट गाउँपालिका 5 स्थित मदनादेव माध्यमिक विद्यालयको छात्रावास भवनको जग नजिकै पहिरो गएपछि जोखिम बढ़ेको भए पनि अन्य विकल्प नहुँदा विद्यार्थीहरू त्यही बस्न बाध्य भएका हुन्। केही दिन अघि गएको पहिरोले छात्रावास भवनको जग नजिकैको जमीन बगाएपछि जोखिम बढ़ेको भए पनि विद्यार्थी र आफू पनि सोही छात्रावासमा बस्नु परेको छात्रावासका वार्डेन जीवन ढकालले बताउनुभयो। पहिरोले भवनको सुरक्षाका लागि लगाइएको ग्याबिन र घेराबार समेत बगाइसकेको छ। 1 वर्ष अघि निर्माण सम्पन्न भएको छात्रावासमा विद्यार्थी वार्डेन र भान्से सहित 46 जना बस्दै आएका छन्। छात्रावासमा कक्षा 6 देखि 10 सम्मका विद्यार्थी बस्ने गरेका छन्। छात्रावास जोखिममा रहेको जानकारी वडा अध्यक्ष प्रहरी अभिभावक तथा विद्यालय व्यवस्थापन समितिलाई गराई केही समयका लागि विद्यार्थीलाई अन्यत्र बस्ने व्यवस्था मिलाइदिन आग्रह समेत गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ। महाशाखाका मौसमविद हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा शनिबार अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो। 1-2 स्थानमा भारी वर्षा हुन सक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुन सक्छ। त्यसैले सतर्कता आवश्यक रहेको उहाँले बताउनु भएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागमा कर्णालीको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराई भागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा भारी तथा 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। र तुलसीपुरबाट सञ्चालनमा रहेको स्मार्ट टीम नेटवर्क्स प्रणालीले स्थानीय आवश्यकता र बजारलाई केन्द्रमा राखेर विकास गरेको स्मार्ट परिवार मोबाइल एप शुक्रबार सार्वजनिक गरेको छ। घर वा पसलमा जडान गरिएको सीसीटीभी क्यामेराले कुनै गतिविधि देखाएपछि मोबाइलमै घण्टी बज्ने ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने र प्रश्नको जवाफ एआईले दिने यी सबै सुविधा अब एउटै डिजिटल प्लेटफर्म मार्फत उपलब्ध हुने भएको छ। एपले सुरक्षा निगरानीदेखि व्यापार यातायात खाना मनोरञ्जन र एआई सेवासम्मलाई एउटै डिजिटल प्रणालीमा जोड्ने प्रयास गरेको छ। कम्पनीका निर्देशक दुर्गा गिरीका अनुसार घर तथा पसलमा जडान गरिएका सीसीटीभी क्यामेरा एपसँग लिंक गरेपछि दर्ता गरिएको मोबाइल नम्बरमा तत्काल घण्टी बज्ने व्यवस्था गरिएको छ। यसबाट घर वा पसलमा हुन सक्ने चोरी तथा शंकास्पद गतिविधिबारे समयमै जानकारी लिन सकिने कम्पनीको दावी रहेको छ। यातायाततर्फ भने यात्रुले बसको सीट नक्सा हेरेर आफूलाई उपयुक्त सीट छनौट गरी टिकट बुकिङ गर्न सक्नेछन्। महिलाका लागि छुट्टै सीट तथा डिजिटल टिकटको सुविधा पनि समावेश गरिएको छ। त्यस्तै सोध्नुस नामको एआई सेवाले सरकारी सेवा, स्वास्थ्य, कानून, कृषि, शिक्षा, वैदेशिक रोजगारी र व्यवसाय लगायतका विषयमा नेपाली भाषामै प्रश्नको स्वचालित जवाफ दिइनेछ। कम्पनीका अनुसार यो सेवा 24 घण्टा निशुल्क उपलब्ध हुनेछ। हालसम्म स्मार्ट परिवारको सेवा तुलसीपुर, खोराही, लमही, भालुवाङ लगायत दाङका विभिन्न क्षेत्रमा उपलब्ध गराइएको छ। दुवै एप हाल एण्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने र केही समयमै गुगल प्ले स्टोरमा समेत उपलब्ध गराउने तयारी रहेको निर्देशक गिरीले बताउनु भएको छ। हवस्त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: भर्ना खुलियो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
15: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
14: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्यूरो सर्जरी,
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
14: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
15: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
16: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
16: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
17: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
18: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
19: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
20: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 62 023, 98478 1817 र 98478 35 643।
22: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
23: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
24: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
25: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
24: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
26: आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
27: जहाँ जहाँ भए पनि यहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु, उन्नति, प्रगतिको कामना गर्छु। भर्खरै मात्रै यो तिब्बत क्षेत्रबाट आएको नुवाकोट, रसुवा, गोर्खा, त्यसै गरेर चितवन लगायतका त्रिशुली नदीका किनारहरूका ठूला ठूला बस्तीहरू, ठूला ठूला बजारहरू, ठूला ठूला घरहरू अनि त्यहाँका मान्छेहरूलाई बगाएको कुरा, त्यहाँको विभिन्न संरचना भत्काएको कुरा, विनाशकारी बाढ़ी र लेदोले गर्दा धेरैको धन जनको क्षति भएको कुरा सर्वविदितै छ। मैले भनिरहन नपर्ला म एकपटक सम्झिन्छु, जो अनाहकमा आफ्नो अकालमा ज्यान गुमाएका ती सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। परिवारजनप्रति समवेदना प्रकट गर्दै त्यहाँबाट बस्नुभएका, नयाँ जीवन पाउनुभएका सबै नेपाली मनहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। एउटा गीतबाट यो कार्यक्रमको शुरू गर्छौं। हामी तपाईँकै रोजाएका भाका सुन्छौं। 45 91 300 45 91 400 दुःख पीड़ा बिर्सिएर फेरि नयाँ जीवन जिउनु छ, नयाँ संसारमा अघि बढ़नु छ। हामी फेरि पुरानो अथवा दुःखका कुरा बिर्सिएर फेरि नयाँ जीवनको लागि अघि बढ़ौं।

0: इन्द्रावती सुसाय सुस्तै मेरो माया मारेकी छ उस्तै निष्ठुरे शीर्षकबाट यो गीतको शुभारम्भ गर्यौं, कार्यक्रमको शुभारम्भ गर्यौं। यहाँहरू सबैलाई फेरि पनि स्वागत छ। कार्यक्रम हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, म छु प्रस्तुता सरोज लामिछाने। र यति बेला 4591300 4591400 कोही हुनुहुन्छ, स्वागत गरौं। नमस्ते।
1: नमस्ते हजुर, आराम हो सरजी?
0: म त आराम छु, तपाईँलाई के छ?
1: म पनि ठिकै छ, हल्का कामको सिलसिलामा यतै छु हजुर,
0: पाटनतिरै हुनुहुन्छ। नयाँ नौलो खबर के छ?
1: खासै नयाँ त छैन, पुरानो मेरो त्यो काम हुँदैछ, बिचमा लकडाउन भइदियो होइन?
0: लकडाउन भयो
1: होइन, त्यस्तै भयो, अब गरि लाँदा भनेर।
0: ए ल ठिक छ, तपाईँलाई कुन गीत मनपर्छ रोज्न सक्नुहुन्छ?
1: मैले रोजी साडी भनेको छ हाम्रो एमसिएरको
0: साथीहरूलाई सम्झिनुहोस्
1: हजुर, लगायत सबैलाई सम्झिनु एमसिएरको दार्जिलिङ।
0: हस् धन्यवाद, उहाँसँग हामी छुटेका छौं। रमेशजी हुनुहुन्थ्यो पाटनबाट, कुराकानीको साथमा 4591300 4591400 हामी कुराकानी गर्दै हामीले आफ्नो कार्यक्रमको दैनिकी हाम्रो कार्यक्रमको प्रारूप अनुसार नै हामीले यो कार्यक्रमलाई प्रस्तुत गरेका छौं। जहाँ जहाँ भए पनि हाम्रा जति पनि बाढ़ीबाट प्रभावित हुनुहुन्छ, त्रिशूली नदीका आसपासमा हुनुहुन्छ, सबैजना सुरक्षित नै हुनुहुन्छ भन्ने आशा राखेका छौं। अबका दिनहरूमा अझै त्यसलाई चाहिँ त्यो ठाउँबाट सुरक्षिततर्फ नेपाल सरकारले अवस्थित सारेको छ र अब जति पनि हाम्रा त्यो आसपासका मित्रहरू हुनुहुन्छ, त्यो आसपासमा रहनुभएका हाम्रा साथीभाइ हुनुहुन्छ, त्यो आसपासका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, अवश्य पनि सुरक्षित स्थानमै हुनुहुन्छ। हामी सबैले सबैलाई पर्दाखेरि सपोर्ट गर्नुपर्छ, सहयोग गर्नुपर्छ। धेरै संघ संस्थाहरू, नेपाल सरकारदेखि विभिन्न व्यक्तिहरू, विभिन्न व्यक्तित्वहरू चाहिँ सहयोग तथा उद्धारमा खटिरहनु भएको छ। लाइनमा आउने मित्रलाई फेरि स्वागत गरौं। नमस्ते।
2: हेलो, नमस्ते, नमस्कार।
0: को बोल्दै हुनुहुन्छ?
2: म भुसुरबाट वरुण सन्तले।
0: वरुणजी आराम हुनुहुन्छ?
2: ठिकै छु दाई, राम्रै छु, खाना खाँदै कार्यक्रम सुनिरहेको छु।
0: अनि अहिले कता हुनुहुन्छ?
2: अहिले म भुसुरतिरै छु, गाउँतिरै छु।
0: ए, गाउँतिरको खबर सुनाउनुहोस् न, कस्तो छ?
2: ठिकै छ दाई, राम्रै छ। आज चाहिँ बिहानैबाट एकदम धुम्म भइरहेछ
0: हजुर,
2: यसो प्लक प्लुक कहिले घाम देखिने, कहिले कुहिरो आइहाल्ने, त्यस्तो भइरहेछ। ठिकै छ दाई, राम्रै छ,
0: सधैँ ठिक भइरहोस्। हामीलाई रेडियो अरुणबाट सुन्दै हुनुहुन्छ?
2: हजुर, रेडियो अरुणबाटै सुन्दैछु।
0: ल सम्झिनुहोस् आफ्नो साथीहरूलाई।
2: मैले गीत रोज्न पाइनँ है दाई?
0: पाउनुहुन्न।
2: ए हुन्छ, विशेष गरी अब तपाईँलाई अनि हाम्रो प्राविधिक मित्रलाई अनि अहिले जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई, अनि त्यस्तै गरी मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेत, बहिनी हिमा राई, प्रवीण मगर, भाइ निमा शेर्पालाई चाहिँ एकदम गाडोल छन् भन्न चाहन्छु। अनि बहिनी हाम्रो अबागी सुन्दा कुलुङ, सुनु सुनिता, हाम्रो सानो कमला, चामलिङ निर्मला हुनुहुन्छ, अनि ढकाल धर्मराजमकान तामाङ, पूर्वेली आकाश राई, सरस्वता पोखरेल, बहिनी दिल्सा राई, सुमी लिम्बू, अनि कमला मुखिया, मुना मुखिया हुनुहुन्छ, अनि हाम्रो कृष्ण घिसिङ तामाङ, हाम्रो राजवीर काइला, बाल राई हुनुहुन्छ गागल फेरीतिर, अनि त्यसै गरी अब यता हुनुहुन्छ सचिन मेहाङ पनि हुनुहुन्छ, अनि ईश्वरी मेहाङ लगायत जो जातिले प्रोग्राम सुनेर बस्नु भएको छ सबैलाई बाई बाई।
0: हस् धन्यवाद। वरुण चञ्चलेसँग हामी कुराकानी गर्दै थियौं पूर्वमा, उहाँसँग छुटेपछि फेरि पनि टेलिफोनमा जाउँ। कोही हुनुहुन्छ? नमस्ते। टेलिफोनमा कोही मित्र हुनुहुन्थ्यो, उहाँ सम्पर्कबाट जानु भएको छ। टेकु छेत्रीले कार्यक्रम हेर्दै हुनुहुन्छ, कमल श्रेष्ठले आज मलाई बद्री सापकोटा र कमला रेग्मीको आवाजमा रहेको तीज भाका, हाँसेर जिउने हो अब त भन्ने भाका मिल्छ भने बजाइदिनुहोला भन्नुभएको छ। पलपल अपेक्षा सेन्चुरीले पाटनबाट सुन्दैछु, सबै साथीहरूमा मिठो सम्झना मिठो माया भन्नुभएको छ। सैलुङ शर्मिला सिलवालले नमस्ते, म पनि कार्यक्रम सुन्दैछु दोलखा सैलुङबाट, हाल भने ललितपुरमा छु, सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ। टेलिफोनतिर जाउँभन्दा एउटा गीत सुनौ अनि टेलिफोनमा जाउँ पहिला अनि गीत सुनौ। नमस्ते। हजुर, को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी, गोदावरीमा के गर्नुहुन्छ? ए, खानपिन गरेर बस्नुभयो? खाइसके मैले पनि। घर कता हो? हजुर, घर कता हो तपाईँको?
3: घर झापा हो दाइ।
0: ए झापा, ललितपुरतिर के गर्नुहुन्छ?
3: बसे
0: बस है हामीलाई पहिलो पटक हो फोन गर्नुभएको दोस्रो पटक ल साथीहरूलाई सम्झिनुस् ल मेरो पनि नमस्ते
3: साथीहरू सम्झिनु पर्दा यहीँ छेउमा हुनुहुन्छ बुन अनि नानीहरू छ अनि हजुरलाई धेरै सम्झिरहेको छु यति नै दाई
0: धेरै धन्यवाद हस् लक्ष्मी परियार ललितपुरबाट हुनुहुन्थ्यो उहाँसँग हामी छुटेका छौँ अब भने उहाँले रोज्नु भएको यो गीतलाई प्रस्तुत गर्छौ
4: गीत धेरै

0: मदन थापा र साथीहरूको स्वरमा सजिएको यो मिठो भाका यहाँको लागि प्रस्तुत गर्यौं। फेरि पनि स्वागत गर्छौं कार्यक्रम इन्द्रेणीको साथमा। तपाईँ हामी सँगै छौं। हामी आफ्ना पीड़ाहरू आफ्ना दुःखहरू एक ठाउँमा राखेर हामी यो कार्यक्रमको औपचारिकता पूरा गर्दैछौ जुन नियमित कार्यक्रम तपाईँले सुन्दै र हेर्दै आइरहनु भएको छ। कार्यक्रम इन्द्रेणी मार्फत देश विदेशमा धेरै जोड़िनु भएको छ। यस पटकको सरकारलाई सबैले प्रशंसा गरेका छन्, धन्यवाद दिएका छन्। सरकार भएको महसुस जनताले गरेका छन्। जसरी मानिसलाई अप्ठ्यारो पर्छ, जब मानिसलाई विपद पर्छ, कुनै न कुनै क्षणबाट कसै न कसैले कतै न कतैबाट सद्भाव राखेको छ, त्यो सद्भाव, त्यो आफ्नोपन अथवा त्यो जिम्मेवारी बहन नेपाल सरकारले आफ्नो ठाउँबाट सक्दो गरेको छ। चौथरी प्रशंसा जनस्तरबाट भइरहेको कुरा यहाँलाई अवगत छ। जे होस्, अबको सरकारले अबको जनताहरूको भावना अवश्य बुझ्नेछ, दुःख अनि पीड़ामा मलम लाउने काम गर्नेछ। हरेक जनताका सामान्य भूमि मान्छेका भावनाहरू पनि सरकारले बुझ्नेछ, यही आशा अपेक्षा यही भरोसा राखौं। लाइनमा आउने मित्रलाई स्वागत गरौंको हुनुहुन्छ। नमस्ते।
1: हजुर सर, नमस्ते। परिवर्तन सम्भव छ?
0: हजुर सम्भव छ। को बोल्दै हुनुहुन्छ?
1: म अछामबाट नवराज छु।
0: नवराजी, अहिले अछामबाट कुनबाट सुन्दै हुनुहुन्छ?
1: रेडियो गाउँघर।
0: गाउँघरबाट सुन्दै हुनुहुन्छ। अछामतिरको हालखबर के छ सुनाउनुहोस्।
1: ठिक छ, पानी परेको थियो बिहान, अहिले त आज त ठिकै छ मौसम।
0: पानी परेको थियो, समग्रमा राम्रै छ त्यतातिर? गाउँघर छर छिमेकमा के छ? हाम्रो पनि समग्रमा राम्रो छ। रेडियो गाउँघर मार्फत साथ दिने सबैलाई सम्झना माया इन्द्रको तर्फबाट है। ल, तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: मैले प्राविधिकलाई भनिसकेको छु,
0: साथीहरूलाई सम्झिनुहोस् ल।
1: सर्वप्रथम अनि एकचोटि हजुरलाई, अनि चाहिँ प्राविधिक सर, अनि चाहिँ मेरो घरमा बस्नुहुने बुवा आमा, अनि चाहिँ भाइ, अनि मलाई जसले नवराज साउद भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भनेर बिदा हुन्छ।
0: हस्, धन्यवाद। नवराज साउद अछामबाट हामीलाई हुनुहुन्थ्यो, रेडियो गाउँघर मार्फत यो कार्यक्रमलाई सुनिरहनु भएको छ। मुना राई लिम्बुले दर्शन नमस्कार, कार्यक्रम सुन्दैछु धनकुटाबाट, सुन्दै र हेर्दैछु सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्नुभएको छ। दुर्वास लामिछानेले नमस्कार सर, कार्यक्रम हेर्दैछु भन्नुभएको छ। पूर्ण राउतले गुड मर्निङ राई, म पनि सुन्दैछु शंखुवा सभा चैनपुरबाट भनेर लेख्नु भएको छ भने, निशा ठोकरले कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैजनालाई सम्झना मिठो माया ल भनेर साथ दिइरहनु भएको छ। धेरै धेरै धन्यवादको साथमा यो बेला म टेलिफोन 4591 3 4591 4 जान्छु। को हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्ते। हेलो, सानो आएको छ साउन्डको, बोल्दै हुनुहुन्छ। नमस्ते
2: हजुर। नमस्कार, हजुरको जय जय होस्।
0: जय जय होस् हजुरको पनि। को बोल्दै हुनुहुन्छ?
2: म त झापातिरको मान्छे, यता जडीबुटीतिर आएर बोल्ने शिवराज रिजाल पर्यो हजुर।
0: शिवराजी, आराम कुशल हुनुहुन्छ?
2: भन्दा त हुन्छ, तर आराम पनि के भन्नु, देशमा भएको यत्रो ठुलो विपत्ति सुन्दा मन रुन खोज्छ, भक्कानिएर खोज्छ, तर के गर्नु, भित्र एउटा भक्कानिएर मात्र के गर्नु, उहाँहरूलाई के भएको छ, कस्तो भएको छ, जसलाई भएको छ उसैलाई थाहा छ भनिन सक्ने खालको अवस्था आएको छ। जे भए पनि यो प्रकृतिकताबाट आफ्नो ज्ञान बिताई रहनुभएकाहरूको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। भगवान पशुपतिनाथ, दक्षिणकाली माता, गुजेश्वरी माता, सम्पूर्ण देवी देवतालाई भाकल गर्दै हात जोड्दै विन्ती गर्छु, उहाँहरूका घर परिवार दुःखमा पर्नुभएकाहरूको पनि आत्मा सन्तोष लिएर बस्न सक्ने क्षमता बनाइदिनुहोस् प्रभु। हामी त आउँछौ, हामी जान्छौ, नजाने को छ र आउने जाने, संसारको मै यस्तै छ, तर पनि यो एउटा ठुलो नराम्रो सहनै नसक्ने विपत्ति आएको छ। यसमा कसैले सहयोग गर्न चाहन्छु हुन्छ भने, केही पहिलेका यस्ता व्यक्तिहरू पनि छन्, म त्यो कोषमा पैसा जम्मा गरिदिन्छु भनेर झोला लिएर आउन सक्लान् र सबै तेरा उनीहरूले आफ्नो टोपो पार्लान्, आफ्नो भुँडी भर्लान्, आफ्नो झोला भर्लान्, त्यस्तो गर्न कसैले पनि नदिनु होला, कोही आयो भने विश्वास नगर्नु होला। सरकारले खोलेको एउटा नम्बर छ, कुनै पनि बुकमा जानुभयो भने यस्तो आपदा आएको बेलामा जम्मा गर्ने पैसाको नम्बर कुन हो प्रधानमन्त्री कोषमा जम्मा गर्नु होला, अन्यथा अरूलाई दिनुभयो भने हिजोका झोले हेरले पचाए जस्तो नहोस्। एउटा सही व्यक्तिले हामीले दिएका रकमबाट सद्योग गर्न पाउने बनाइदिन सक्ने क्षमता सबैमा आओस्। सबैले विचार गर्नुहोला, सबैको जय जय होस्, सबैको जीवन सुखमै बित्दै जाओस्। दुखीलाई हामीहरूले हेर्नुपर्छ, सुखी त सुखी छँदैछ। साह्रो परेको बेलामा, गाह्रो परेको बेलामा हामी जस्ता मानवीय जीवन भएकाहरूले मानवीय जीवन देखाउनु पर्छ, बुझाउनु पर्छ। यो होइन कि कोही मर्यो त्यसको कारणबाट के जाति झिक्ने, सुन झिक्ने, पैसा फोड्ने, पैसा लुट्ने, यी दानवहरूलाई चाहिँ सजाय हुनुपर्छ। सम्पूर्ण आत्मा मृतक आत्माहरूको चिर शान्तिको कामना गर्दै बिदा चाहन्छु। धन्यवाद, जय जय हो, सबैको शुभ शुभ भइरहोस्।
0: हस्, धेरै धेरै धन्यवाद हामीलाई सम्झिनु भएकोमा। शिवराज रिजाल जडीबुटी काठमाडौँबाट उहाँले देशको र अहिलेको समसामयिक परिस्थितिमा आफ्नो विचार, आफ्नो धारणा र आफ्नो भावना व्यक्त गर्नुभएको छ। धेरै धेरै धन्यवाद। अब लाइनमा हामी जाँदैछौ, कोही मित्र हुनुहुन्छ फेरि। नमस्ते। नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँदेखि? धनकुटाबाट मुना राई। केबाट सुन्दै हुनुहुन्छ? ठिक छ, साउन्ड किन अर्को आइरहेछ? सायद टेलिफोनमा केही समस्या भएको हुन सक्छ है। ल, अहिले भयो। अनि आराम कुशल हुनुहुन्छ?
3: हजुर, एकदमै आराम कुशलै भन्नुपर्छ। अनि सर हजुरको के छ?
0: हाम्रो पनि अहिलेसम्म ठिकै छ, हामीलाई भन्नु पर्यो है। अहिले शङ्खुवासभातिरको खबर सुनाउनुहोस्।
3: शङ्खुवासभा होइन, धनकुटा।
0: ए, धनकुटाको खबर सुनाउनुहोस् न त।
3: हजुर, धनकुटाको खबर भन्नुपर्दा अब पानीमा परेको धेरै दिन भइसक्यो, अब एकदमै घाम चर्किरहेको, एकदमै गर्मी बढेको, खडेरी लागेको अवस्था छ है त।
0: हस्, धेरै धन्यवाद सम्झिनु भएकोमा। ल, साथीहरूलाई सम्झिनुहोस् अब।
3: हजुर, हुन्छ, सम्झिनु पर्दा सर्वप्रथम हजुरलाई अनि हाम्रो प्रविधि मित्रलाई अनि यो काठमाडौँ एफएम हल युनिटलाई नै धेरै धेरै सम्झना माया भन्न चाहन्छु। अनि साथीहरू भन्नुपर्दा अमनि सपकोटा, भुवन देवरेचुने, रत्नबहादुर थापा, चन्द्र बस्नेत, भूमिका राई तामाङ, मनपोसाठी जीवन कार्की, विनिता थामी, दिलु सराई, विमला याम्फु, सबिना मगर, वीरेन्द्र लामा लगायत अब धेरै साथीहरू हुन्छ, जति पनि नाम छुटेका साथीहरू सम्पूर्णलाई सम्झिरहेछु भन्दै हजुरबाट छुटिन चाहन्छु। नमस्कार, बाई बाई।
0: हस्, धन्यवाद धन्यवाद। हामी उहाँसँग छुट्यौं, मुना राई लिम्बू धनकुटाबाट हुनुहुन्थ्यो। धेरै धेरै धन्यवादको साथमा यति बेला कुनै गीत संगीतमा हामी रमाइलो गरिरहेका छैनौ, न गीत संगीत सुन्ने माहौल छ, न गीत संगीत गाउने माहौल छ, खासै त्यस्तो माहौल छैन। अब धेरै सार्वजनिक भएका र धेरै पोस्टर आउट भएका ती लक्षित गीतहरू के अरे कार्यक्रमहरू सबै रद्द भएका छन्, अधिकांश ठाउँमा रद्द भएका छन्। देश विदेशमा धेरै कलाकारहरू कार्यक्रमको सिलसिलामा जानुभएको छ। देशको समसामयिक परिस्थितिले गर्दा प्राय जसो कलाकार संघ संस्थाहरूले त्यो कार्यक्रमलाई रद्द गरेका छन्। नेपाल सरकारले गर्दै आएका परीक्षाहरू, विभिन्न स्तरका परीक्षाहरू, विभिन्न लेभलका परीक्षाहरू स्थगित गर्दै आएको छ। वास्तवमा राज्य एकाग्र भएर अहिले बाढ़ी प्रभावित क्षेत्रमा लागिपरेको छ। सरकारका सम्पूर्ण चाहिँ के भन्छ संयन्त्रहरू अहिले बाढ़ी पीड़ितप्रति समर्पित छ। यो बेलामा सरकार मात्रै होइन, हरेक नागरिकले आफ्नो क्षेत्रबाट, आफ्नो स्थानबाट सकेको राहत, सकेको सहयोग पुर्याइरहनु भएको छ, गरिरहनु भएको छ। ठूला ठूला हृदय भएका धेरै त्यस्ता दानवीरहरूले सहयोग गरिरहनु भएको छ। अहिले सामाजिक सञ्जालमा धेरै फोटोहरू जो हामीले देखिरहेका हाम्रा छरछिमेकका दाजुभाइहरू दिदीबहिनीहरू धेरै हराइरहेको र परिवारले उहाँहरूको परिवारले उहाँहरूलाई पर्खिरहेको र हारगुहार गरिरहेको र धेरै साथीभाइ माझ सामाजिक सञ्जाल फेसबुक पेज र विभिन्न डिजिटल बजारमा डिजिटल प्लेटफर्म मार्फत उहाँहरूलाई आउनको लागि आग्रह गरेको र खोजिदिन मद्दत मागेका यी यस्ता घटनाहरू हामीले हेरिरहेका छौं। हामी यो बेला विपद परेको बेलामा जुनसुकै माध्यमबाट भए पनि कसैको परिवार गुम्नु भनेको आफ्नै परिवार गुम्नु हो, त्यसैले कसैको परिवार हराउनु भनेको आफ्नै दाजुभाइ दिदीबहिनी छिमेकी हराउनु हो, त्यसैले जो कसैले पनि आफ्नो क्षेत्रबाट सकेको सहयोग गरेर खोज खबर गरेर नजिकको पुलिससँग समन्वय गरेर नजिकको छिमेकसँग समन्वय गरेर यस्ता हराइरहेका हाम्रा दाजुभाइ दिदीबहिनी हाम्रा बुवाहरू आमाहरू जो कसैलाई पनि खोजी कार्य गर्नको लागि म विनम्र अनुरोध गर्दछु। एकैछिन एउटा भाका प्रस्तुत गर्छौं।

0: भागीरथ चलाउने र विष्णु माझीको स्वरमा सजिएको कसलाई सुन्ने होला शीर्षकको गीत प्रस्तुत गरेसँगै यहाँलाई फेरि पनि स्वागत गर्छु। धेरै मित्रहरूले कार्यक्रम हेर्दै हुनुहुन्छ, कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। आज सामान्य औपचारिकता भन्दा बाहिर गएर कार्यक्रमलाई थप मैले रौनकता दिने प्रयास नै गरिन, किनभने मन बेचैन छ, मन भारी छ। त्यसैले त्यो खालको उत्साह, त्यो खालको जाँगर, त्यो खालको शक्ति आफूसँग छैन। त्यसैले पनि हरेक नेपालीको पीड़ालाई आफ्नै पीड़ा सम्झेर बस्दा अलिकति आफैलाई कमजोर भएको महसुस हुँदोरहेछ। जे जस्तो भए पनि जहाँ भए पनि यहाँहरू सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै आरामता र कुशलताको साथमा रहन अनुरोध गर्दै यहाँहरू सबैको म के भन्छ आरामता र कुशलताको कामना गर्छु। लाइनमा आउने मित्रलाई स्वागत गरौँ। को हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते।
0: को बोल्दै हुनुहुन्छ?
1: पवित्र राई सम्बसभाबाट।
0: आराम हुनुहुन्छ?
1: हजुर आरामै भन्नुपर्छ।
0: आराम हुनुहुन्छ? के छ, केबाट सुन्दै हुनुहुन्छ कार्यक्रम?
1: हजुर
0: कार्यक्रम के मार्फत सुन्दै हुनुहुन्छ?
1: ए मैले रेडियो मार्फतै सुन्दैछु, अरुण रेडियोबाटै मैले सुन्दैछु भन्नुपर्छ है।
0: ए संखुवा सभातिरको खबर सुनाउनुहोस्, कस्तो छ?
1: संखुवा सभातिर म बसेकोतिर चाहिँ राति पानी परेको थियो अनि अहिले चाहिँ घाम लागिरहेछ, त्यस्तै छ भन्नुपर्छ है।
0: ल सम्झिनु भयो, धन्यवाद। सबैजनालाई आरामता र कुशलताको कामना, सबैको जय होस्, सबैको राम्रो होस्। अब तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: हुन्छ, त्यही निशान दाईले बजाइदिनुहुने बजाइदिनुहुन्छ है।
0: साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ साथीहरू सम्झिनु पर्दा तपाईँ फर्स्टमा टेक्निसन साथी भाइले पनि अब बस्ने गीत सुनेर इन्जोय गर्नु होला, बाँकी दिन पनि शुभ दिन भन्न चाहन्छु। अनि साथीहरू सम्झिनु पर्दा बहिनी हुनुहुन्छ यशोदा, अनि नाना हुनुहुन्छ अस्मिता राई, अनि कमल गुरुङ, अनि राजेश कुमार माझीको चाहिँ 20 गते बर्थडे आउँदैछ, उहाँलाई अग्रिमै शुभकामना दिन जान्छु जन्मदिनको। अनि अहिले ज जसले अब सुनेर बस्नुभएको छ इन्द्रिणी कार्यक्रम, ज जसले सबैले अब बस्ने गीत सुनाउँछ, अनि अब अहिले यो जसको देशमा अहिले यस्तो भइरहेछ उहाँहरूलाई हार्दिक सञ्जाली, मृत्यु भइसक्नेहरूलाई, अनि अब बिरामी हुने साथी, घाइते हुने साथीहरूलाई चाहिँ के भन्छ नि गटेम सर भन्दै म छुट्छु। बाई बाई।
0: हस् धन्यवाद, उहाँसँग हामी छुटेका छौँ, शङ्कर सभाको मित्रसँग हामी कुराकानी गर्दै थियौँ। आजबाट गाई जात्राको पर्व सुरु भएको छ। विशेष त गाई जात्रा भन्ने बित्तिकै एक त हरेक मानिसहरूलाई गाईको रूपमा सिंगारेर आफ्नो घर टोल छरछिमेक विभिन्न मन्दिरहरू घुमाउने प्रचलन छ, अनि यो चाहिँ विशेष त भाद्रक कृष्ण प्रतिपदादेखि अष्टमीसम्म विशेष त 8 दिन

0: जो कसैलाई पनि सिंगारेर उहाँहरूको पुच्छर तानेर चाहिँ उहाँहरूलाई चाहिँ परिक्रमा गराउने गरिन्छ, पुच्छर समातेर परिक्रमा गराउने गरिन्छ, जसले गर्दा चाहिँ आफ्नो मृत्यु भएको परिवारका सदस्य चाहिँ पार तर्नुहुन्छ भन्ने परम्परा हाम्रो कथनमा छ। त्यसैले यो गाई जात्राको विशेष अवसरमा कतै त मनाइरहनु भएको होला, कतै अब मनाउनु हुँदैन भनेर बस्नुभयो होला, जे जस्तो भए पनि यहाँहरू सबैलाई गाई जात्राको विशेष पर्वको अवसरमा शुभकामना पनि व्यक्त गर्दछौ। अब लाइनमा आउने मित्रलाई स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते। नमस्ते नमस्ते नमस्ते। नमस्कार लोक संगीतिक अभिवादनलाई साथमा मिठो सम्झना मिठो माया सँगै।
0: आराम हुनुहुन्छ?
1: आरामै छु भाइ। म त हजुरहरूलाई के कस्तो छ भन्नु?
0: हामीलाई पनि ठिक छ, अहिलेसम्म राम्रै छ। पल पल अपेक्षा सेन्चुरी होइन? ल ठिक छ। अनि के गर्दै हुनुहुन्छ आज भोलि पाटनतिर?
1: यति बेला बस्दैछु भाइ प्रोग्राम।
0: के गर्दै हुनुहुन्छ? बोल्दै हुनुहुन्छ?
1: प्रोग्राम सुन्ने बस्ने होइन भाइ। नेपालमा अब के गरे, यस्तै विभिन्न घटनाहरू चाहिँ धेरै, नेपालका धेरै भूभागहरूमा चाहिँ धेरै ठुल्ठुलो घटनाहरू घटिरहेको छ, विपत्ति आइपरेर है न्युजहरू सुन्ने अब मनलाई त एकदमै दुखी हेर्दा सुन्दा दुखी लाग्छ, एकदमै दुःख लाग्छ, तर गर्न त केही नसकिँदा पनि है के गर्नु भाइ अब।
0: उहाँको आवाजलाई निरन्तर सुन्न सकेनौ, माफ गर्नुहोला। के भएको छ?
1: हेलो,
0: सुन्दैछु हामी।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म

0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825625601, 9858735990, 9858131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशमा पछिल्लो समय ठूलो परिमाणमा भन्सार छरी भित्रिएका सामान बरामद हुने क्रम बढेको छ। प्रहरीले जुत्ता, चप्पल, कपडा लगायतका सामान, खाद्यान्न लगायतका सामान नियन्त्रणमा लिएर भन्सार बुझाउँदै आए पनि तस्करीको मुख्य सञ्जाल र कारोबारीसम्म अनुसन्धान पुग्न नसकेको देखिएको छ। रूपन्देही प्रहरीले गत आइतबार बुटवलको एक गोदाममा छापा मारेर करिब 82 लाख रूपियाँ मूल्यका भन्सार छरी भारतबाट ल्याइएका जुत्ता चप्पल बरामद गर्यो। विशेष सूचनाका आधारमा गरिएको कार्यवाहीमा ठूलो परिमाणमा सामान भेटिए पनि त्यसका मुख्य कारोबारी भने पक्राउ परेका छैनन्। त्यसको दुई दिन अघि पनि बुटवलबाटै करिब 25 लाख रूपियाँ मूल्यका अवैध घण्टी र कपड़ा सहित तस्करीमा प्रयोग भएको लुम्बिनी प्रदेश 1/49-15 नम्बरको भ्यान प्रहरीले नियन्त्रणमा लिएको थियो। रूपन्देही प्रहरीले आर्थिक वर्ष 2082/83 10 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका तस्करीका सामान तथा ओसार पसारमा प्रयोग भएका साधन बरामद गरी भन्सारमा बुझाएको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 61% बढ़ी हो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी एवं उद्धव ढुंगानाका अनुसार भारतबाट 500 रूपियाँ भन्दा बढ़ी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था छ। यसले राजस्व संकलन बढ़ेको उहाँको भनाइरहेको छ। पटक पटक ठूलो परिमाणमा सामान बरामद भइरहनुले सामान नियन्त्रणसँगै त्यसका मुख्य कारोबारीसम्म पुग्ने अनुसन्धानलाई प्रभावकारी बनाउनु पर्नेमा आवश्यकता देखिएको बताउनु भएको छ। रसुवाको बाडीमा परि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका 229 शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेको तथा व्यावारिक शव व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो। बाढीपछि चितवनमा संकलन गरिएका 233 शव मध्ये 4 वटाको पहिचान भएको छ। बाँकी शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। शव गलिसकेको र थप पहिचान गर्न कठिन अवस्था रहेकाले सम्भावित संक्रमणको जोखिम समेत ध्यानमा राखी शवलाई सम्मानजनक तथा कानूनी प्रक्रियाबाट व्यवस्थापन गर्न लागि जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। शव व्यवस्थापन गर्नु अघि आवश्यक नमूना संकलन गरी डीएनए परीक्षणका लागि सुरक्षित राखिने जनाइएको छ। शव तथा अवशेष भरतपुर उपमहानगरपालिका 1 देवघाटी स्थित खुल्ला स्थानमा व्यवस्थापन गरिने तयारी गरिएको छ। पहिचान नभएका शव व्यवस्थापन गाडिने भएपछि आफन्तले डीएनए परीक्षण तथा अभिलेख मार्फत भविष्यमा शनाखत गर्न सक्ने व्यवस्था मिलाइदिने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भएको छ। यसै गरी दाह संस्कारका लागि जलदेवी सामुदायिक वनले बाढीबाट मृत्यु भएकाहरूको दाह संस्कारका लागि आवश्यक दाउरा निशुल्क उपलब्ध गराउने भएको छ। चितवनमा भेटिएका शव दाह संस्कार गर्न आवश्यक परेमा दाउरा निशुल्क उपलब्ध गराइने वनका सचिव माधव भुसालले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयले शव व्यवस्थापनका लागि गरेको अनुरोध अनुसार आफूहरूले जमीन उपलब्ध गराएको पनि उहाँले बताउनु भएको छ। भोटेकोसीमा आएको बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कविहीन भएका आफन्तहरूको खोजीका लागि दाङबाट 27 जनाको टोली चितवन पुगेको छ। बाढीमा परेका अधिकांश व्यक्तिको शव चितवनमा भेटिएकाले सम्पर्कविहीन आफन्तको अवस्था बुझ्न जनप्रतिनिधि र परिवारका सदस्य सहितका दाङको टोली शुक्रबार चितवन पुगेको हो। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर 18 का अध्यक्ष माधव ओलीको नेतृत्वमा गएको टोलीमा तुलसीपुर तीन र उन्नाइस का वडा अध्यक्ष तथा सम्पर्क विहीन व्यक्ति का परिवार का सदस्य सहभागी छन्। टोलीले चितवन में सम्बन्धित निकायसँग समन्वय गरी रसुवा तथा नुवाकोट में सम्पर्क विहीन भएका व्यक्ति को अवस्था बारे जानकारी लिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार शुक्रबार दिउँसोसम्म रसुवा तथा नुवाकोट में रहेका जिल्लाका 40 जना सम्पर्क विहीन भएको सूचना प्राप्त भएको थियो। ती मध्ये 5 जना परिवारको सम्पर्कमा आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्क विहीन हुनेमा 35 जना पुरूष र 5 जना महिला रहेको प्रारम्भिक विवरण प्राप्त भएको थियो। प्रशासनले उपलब्ध गराएको विवरण अनुसार सम्पर्क विहीन हुनेहरू केही रसुवा स्थित स्याप्रोबेसी स्वास्थ्य चौकी, मैलुङ हाइड्रो पावर, डिमुरे हाइड्रो पावर, त्रिशुली हाइड्रो पावर, अपर त्रिशुली हाइड्रो पावर र लाङटाङ खोला हाइड्रो पावरमा काम गर्दै आएका थिए। र भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका 3 स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। कुमाक गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी 2,50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि 1,50,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। त्रिवेणी गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीपछि सम्पर्क विहीन भएका आफ्ना 11 जना नागरिकको खोजीका लागि गाउँपालिका अध्यक्ष खिमबहादुर रावतको नेतृत्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रभावित परिवारका आफन्त सहितको टोली प्रभावित क्षेत्रमा जाने तयारी गरेको छ। हवस्त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825637775।
3: सम्पर्क नम्बर 98478-26873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: यो दाँत दुखेर मर्नु भयो।
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
9: अस्ति भर्खर त औषधि गरेको, 20/19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
6: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
10: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
11: सम्पर्क फोन नम्बर 0825630027
7: 9861867446।
11: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
14: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ
15: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ निन्ले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
19: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
20: हाम्रा सेवाहरू:
21: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
20: सामान्य किराले खाएको दाँत भर्ने,
19: मेसिनद्वारा आरसीटी गर्ने,
20: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
19: खोल लगाउने,
20: बाङ्गो टिङ्गो दाँत मिलाउने,
19: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
20: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार। उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
19: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
21: सम्पर्क मोबाइल नम्बर 9828777494, 9828777494।

0: రంగా ఉండండి, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन माइला,
8: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: बडगुरी।
1: होइन के भयो भाइ, किन झुक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू:
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 98478426001।
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
7: मध्यपश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
8: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेको सिबाडीमा ज्यान गुमाउनेको संख्या 626 जना पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितका काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका शव जमीन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल। बाढ़ीको जोखिम बने कायमै सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो, 554 जनाको अवस्था थाहा हुन सकेन। र टप इन टी20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी बिहान 10 बजेको अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोरखामा 48, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47, तनहुँमा 31 र चितवनमा 233 जनाका शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 119 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 2426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ। त्यस्तै जलविद्युत आयोजनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङटाङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीको चौथो दिन आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो छ। रसुवाको भोटेको सीमा बुधबार आएको विनाशकारी बाढ़ीपछि चितवनमा संकलन गरिएका तर पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज निकालेको सूचना अनुसार बाढ़ीपछि जिल्लामा अहिलेसम्म संकलन भएका 233 शव मध्ये 4 पहिचान भएको र 229 शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेका छन्। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडे गलेर पहिचान गर्न नसकिने अवस्थामा प्रशासनले ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणको आधारमा जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै शवलाई जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापन गर्नु अघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाटको खुल्ला ठाउँमा आजैदेखि शव व्यवस्थापन कार्य गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने 7 करोड़ रूपियाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित 15 पालिकाका लागि हिजो बेलुकासम्म 6,75,00,000 रूपियाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ। प्राधिकरणको अस्ति बिहिबार बसेको कार्यकारी समितिको 35 बैठकले प्राधिकरणको कोषमा भएको रकम मध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार यो रकम अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसै अनुसार अनुदान सहायता उपलब्ध गराउनेछ। आज बाढ़ी र वर्षाबारे सम्बन्धित महाशाखाले पूर्वानुमान सहित आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी बुधबार भोटेकोशी रसुवामा आएको बाढ़ीपछि त्यस क्षेत्रमा थप बाढ़ीको सम्भावना के छ भन्ने मुख्य चासो रहने गरेको छ। यसबारेमा बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ। यी नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि तटीय क्षेत्रका बासिन्दा र उद्धार कार्यमा खटिएकाहरूलाई चनाखो रहन भने आग्रह गरिएको छ। अनुसार चीनबाट प्राप्त सूचना तथा भू उपग्रह तस्वीरको प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर बनेको ताल बढ़दै गएको छ। यसको अर्थ यो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम छ। ताल फुटेमा ठूलो मात्रामा पानीसँगै ढुंगा माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढ़ी आउन सक्ने जोखिम छ। त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारकर्तालाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ। सकेसम्म नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। महाशाखाका बाढ़ीविद विनोद पराजुलीले बाढ़ीको खतरा बढ़ेमा पूर्व सूचना जारी हुनेछ। भोटेकोशीमा बाढ़ीको जोखिम यथावत रहेका बेला आज थप पानी पर्न सक्ने सम्भावना पनि छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको हो। महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा धेरैजसो ठाउँमा आज मध्यमसम्मको वर्षा हुने सम्भावना छ। यी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने भएकोले खोज तथा उद्धार कार्य पनि प्रभावित हुन सक्छ। त्यसैले सतर्कता अप्नाउन आवश्यक छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका धेरै तथा मधेश र कोशी प्रदेशको तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। त्यस्तै आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि मध्यमसम्मको पानी पर्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादी, मकवानपुर, चितवन, नवलप्रासी, गोरखा, लमजुङ, तनहु, कास्की लगायतका 34 जिल्ला र आसपासका क्षेत्र भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी सूचनामा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली, भोटेकोशीको बाढ़ीले बगाएर ल्याएको सेप फोड्ने 29 पक्राउ लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन। कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन, आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका, पहिचान हुन नसकेका शव जमीन मुनि व्यवस्थापन गरिने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काठमाडौँले रसुवा, नुवाकोट र धादिङका बाढ़ी पीड़ितका लागि राहत सामग्री संकलन गरी एकद्वार प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ। कार्यालयले आज सूचना निकालेर काठमाडौँमा रहेका विभिन्न संघ संस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिक स्तरबाट बाढ़ी पीड़ितका लागि खाद्यान्न, लत्ता, कपड़ा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो। सूचना अधिकृत खिमराज भूषालले बुधबारको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत नदी किनारको क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन राहत संकलनको व्यवस्था गरिएको जानकारी दिनुभयो। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने चेप फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखुखोला त्रिशुली नदी किनारमा सेप भेटिएको थियो, तर आफू खुशी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अब विदेशको खबर। चीनको तिब्बत स्वायत्त क्षेत्रतर्फ नेपाल चीन सीमावर्ती केरूङ जिरोङ नाकामा भएको पहिरोमा परि कम्तीमा 7 जनाको ज्यान गएको छ। पहिरोपछि 554 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। उनीहरूको खोजीका लागि उद्धार अभियान कार्य भइरहेको छ। आज बिहानदेखि सिचुवान अग्नि नियन्त्रण तथा उद्धार टोली सहितका उद्धारकर्मी विपदग्रस्त मुख्य क्षेत्रमा खटिएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका मध्येको एक केरूङमा गएको यो प्राकृतिक विपदका कारण ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान नेपाल तर्फबाट शुरू भएको पहिरोले केरूङ पोर्टमा ठूलो क्षति पुर्याएको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको तेस्रो संस्करणको टप इन टी20 क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपाल ए टोलीले आज भिक्टोरिया सीए 11 सँग खेल्दैछ। यो खेल डार्विनको मरारा क्रिकेट मैदानमा दिउँसो 1:15 शुरू हुनेछ। सेमी फाइनल पुग्न नसकेको नेपालको ए टोलीले आज जित निकाल्न सकेमा प्रतियोगितामा सुखद अन्त्य गर्नेछ। यसअघि 5 खेल खेलेको नेपालले 3 खेलमा हार र 2 खेलमा जित निकालेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिबाड़ीमा ज्यान गुमाउनेको संख्या 626 पुग्यो। 2426 जना सम्पर्कविहीन। आज चौथो दिन पनि खोजी र उद्धार सहितको काम निरन्तर। चितवनमा भेटिएका पहिचान हुन नसकेका शव जमीन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखिने। भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल। बाढ़ीको जोखिम भने कायमै। सतर्कता अपनाउन आग्रह। चीनको जिरोङमा पहिरोले 7 जनाको ज्यान गयो। 554 जनाको अवस्था थाहा हुन सकेन। र टप इन टी20 श्रृंखलामा नेपाल एले आज भिक्टोरिया सीएसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
1: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
11: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
13: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू
3: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
13: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
13: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
5: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
14: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार।
7: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 9 13, 98 4 78 26 163 र 98 095 12 871।
15: खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98453-0653।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-568-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
19: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
19: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
15: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
19: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
15: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
19: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
15: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-89028।
20: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

कास्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-565-775।
1: सम्पर्क नम्बर 98-478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायनेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-1709
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल
3: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: साइन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
0: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5-62-707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि?
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
0: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082-5-62-452
4: 082-5-62-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
10: भर्ना सम्बन्धी सूचना:
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ रिलायबल लाइफ सधैं भरिलाई
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
2: सामान्य किराले खाएको दाँत भर

0: काट्ने
1: मेसिन द्वारा आरसीटी गर्ने
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
1: खोल लगाउने
0: बाङ्गो टिङ्गो दाँत मिलाउने
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
0: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794

0: रंगाउ मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: मध्यपश्चिम जान च्याक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भोटे कोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 48, नवलपरासे पूर्वमा 158, नवलपरासे पश्चिममा 47, तनहुँमा 31 र चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 2426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्। रसुवाबाट 562 र नुवाकोटबाट 115 जना, मकवानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। त्यस्तै जलविद्युत आयोजनातर्फ 933 जना र विदेशी नागरिक 127 जना पनि सम्पर्कमा छैनन्। लाङटाङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्। 101 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीको चौथो दिन आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी 16,000 हेलिकप्टर परिचालन गरिएको छ। तर जंगल र अप्ठ्यारो भू बनोट भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो रहेको छ। दाङको राप्ती गाउँपालिका 3 स्थित श्री चौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,55,130 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। बोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समितिले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उपभोक्ता समितिका अध्यक्ष तुला गिरीका अनुसार आफ्ना 1,300 घर दूरी उपभोक्ताबाट प्रति घर 105 रूपियाँका दरले 1,36,500 रूपियाँ संकलन गरिनेछ। यस्तै वर्तमान र निवर्तमान पदाधिकारी सल्लाहकार तथा कर्मचारीबाट स्वैच्छिक रूपमा प्राप्त 18,630 रूपियाँ समेत थप गरी कुल 1,55,130 रूपियाँ सहयोग गर्न लागि हो। यसैगरी रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि राप्ती गाउँपालिका 4 मोरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले 55,555 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सहकारीले बाढ़ीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैविक प्रकोप कोषमा 55,555 रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। भोटे कोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखू खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले बताएको छ। र चिकित्सकले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अप्नाउन आग्रह गरेका छन्। अब विस्तारै मृत्यु भएका मानिस तथा जनावरको शरीर कोहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैलाउन सक्ने भन्दै सतर्क रहन चिकित्सकहरूले सबैलाई आग्रह गरेका हुन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। बाढ़ीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहोर मैला तथा लामखुट्टीको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका संक्रमण फैलिन सक्ने भन्दै उहाँले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड़ दिनुभएको छ। बाढ़ीबाट बाँचेका तथा विस्थापित भएका नागरिकमा आगामी दिनमा झाड़ा पखाला ज्वरो लगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यसतर्फ समयमै सबै सचेत बन्नुपर्ने बताउनु भएको छ। अवस्थ दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477979770
8: र 98578309।
9: के तपाईँलाई पायल सुस्ता फुस्ता भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
3: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
3: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273

0: अंगाउ रेडी मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

नमस्ते नमस्कार अनि सांगीतिक अभिवादन सबैजना जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै दीर्घकालीन प्रस्तुति र सांगीतिक आवाजको सिंगालो रेडियो कार्यक्रम म्युजिक कलेक्सनको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्रविधि संयोजनमा भने आज पनि हुनुहुन्छ सीमा पाण्डे यहाँ सँगसँगै आवाजको दुनियाँ मार्फत तपाईँहरूकै सांगीतिक आवाजका गीत संगीतको सारथी तपाईँहरूकै कार्यक्रम सञ्चालकमा कार्यक्रम प्रस्तुता नारायण जोशीको तर्फबाट हजुर श्रोता आज के गर्दै हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ यो दिउँसोको समय छ आज पनि शनिबार आइसकेको छ है कति रमाइलो यात्रा गर्छौ आज पनि मिठो मिठो गीत संगीतहरू सुन्दै यात्रा गर्छौ आज पनि अब होइन तपाईँहरूसँग भलाकुसारी गर्छौ आजको यो दिनमा निकै रमाइलो यात्रा हुनेछ हामी हरेक साता यो शनिबारको दिन दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट सकेपछि आउने गर्छौं करिब करिब 2 बजेसम्म तपाईँहरूसँग भलाकुसारी गर्दै तपाईँहरूका रोजाइका विधाहरू प्रस्तुत गर्दै यहाँ रहने गर्छौं आज पनि यो श्रृंखला त रमाइलो नै हुने भयो आज पनि अब तपाईँले रोज्नुपर्ने तीनै पुराना सांगीतिक आवाजका गीत संगीतका विधाहरू राखेका छौं लोक पप आधुनिक फिल्मी गरी यिनी 4 वटा मध्ये एउटा विधा रोज्न पाउनुहुनेछ यदि तपाईँहरू रोज्न चाहनु रोज्नको लागि आउनुपर्ने हुन्छ 0825-6854 तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौ आजको दिनमा तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउनुहोला अनि हामी फेसबुक लाइभमा पनि हुन्छौ हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्य पश्चिम एफएम तपाईँहरूले हामीलाई सुन्न सक्नुहुन्छ 91.4 मेगाहर्जबाट लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सहज तरिकाले सुन्न पाउनुहुनेछ त्यसै गरी www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुन्छ सहज तरिकाले तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नुहोला आफूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्ने नै हो आफूलाई है ठिकै छ तपाईँहरू पनि आउँदै गर्नुहोला टेलिफोन गर्नुहोला तपाईँहरूसँग पनि भलाकुसारी गरौँला यति बेला तपाईँहरूसँग पनि अब भलाकुसारी त गर्नै पर्यो क्यारे है अब एउटा गीत राख्छौ तपाईँहरूमा छ अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँहरूका रोजाइका विधाहरू प्रस्तुत गर्न फेरि पनि हामी यहाँ उपस्थित हुनेछौ यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्दोस्

साह्रै एकदमै मिठो मिठो गीतहरू हामी प्रस्तुत गरिराखेका छौँ। आजको यो व्यवसाय पनि निकै निकै रमाइलो यात्रा हुनेछ। अबको पालो भने तपाईँहरूको रहनेछ टेलिफोन गर्ने 082-5858-54 अनि आफूलाई मनपर्ने विधा रोज्ने पालो तपाईँको। हामी भने यहाँबाट तपाईँहरूका रोजाइका विधाहरू पनि प्रस्तुत गर्छौँ। आजको व्यवसायमा रमाइलो यात्रा गर्छौँ, मिठो मिठो रमाइलो कुराकानी गर्छौँ है। हामी सुसु लाइभमा पनि छौँ, हाम्रो पेज रहेको छ रेडियो मध्य पश्चिम एफएम, तपाईँले त्यहाँ गएर सहज तरिकाले सुन्न पाउनुहुन्छ। हामी त्यहाँ लाइभमा छौँ, यात्रा रमाइलो त गर्नै पऱ्यो ग्यारे हो है। आजको बसाईमा आजको यो दिउँसोको समय छ, यो दिउँसोको समयमा के गरिराख्नु भएको छ, के गर्दै यात्रा गरिराख्नु भएको छ, आजको दिन कसरी बिताइराख्नु भएको छ, यस्तो यस्तै कुराकानी पनि गर्छौँ। तपाईँ हामी होइन के कस्तो अवस्थामा हुनुहुन्छ, कतिपय हुने गोठालो पनि जानुभएको छ होला होइन, के कसरी दिन बिताउनुहुन्छ भन्ने कुरा यस्तै कुराकानी गरिराख्नेछौ। अबको यो थप बसाई समय अवधिभर मैले तपाईँहरूलाई हाम्रो टेलिफोन नम्बर पनि जानकारी गराउनेछु अनि तपाईँहरूकै मिठो मिठो गीत संगीतहरू पनि हामी यहाँबाट सुनाउँछौ होइन। तपाईँहरू अवश्य पनि सुनेर पनि मनोरञ्जन लिँदै हुनुहुन्छ होला कतिपय, कतिपय भने टेलिफोन गर्ने क्रममा पनि हुनुहुन्छ होला होइन। यति बेला भने एउटा गीत सुनाउँछौ हामी फेरि पनि तपाईँहरूमा अनि भलाकुसारी गर्न त फेरि पनि यहाँ आइहाल्छौ होइन। समय छँदैछ क्यारे है। यति बेला यो मिठो गीत तपाईँहरूको लागि

0: आउँदै हुनुहुन्छ होला कतिपय टेलिफोन गर्नलाई त अबको यो समय अवधिमा तपाईँको साथ रहन्छ भन्ने आशामा छौँ। शून्य भयो 85 60 85 54 तपाईँहरू आफूलाई मनपर्ने विधा रोज्नुहोला। आजको यो व्यवसाय पनि निकै निकै रमाइलो भइराखेको छ। तपाईँहरूको मिठो मिठो आवाजका गीतहरू हामी यहाँबाट सुनाइराखेका छौँ, गुनगुनाइराख्नु भएको छ होइन। यति बेला भने तपाईँहरू सुन्दै हुनुहुन्छ दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा दाङ घुराईमा रहेको रेडियो मध्यपश्चिम एफएमको आफ्नै प्रस्तुति, यो दीर्घकालीन प्रस्तुति रेडियो कार्यक्रम म्युजिक कलेक्सनकै सुन्दै यात्रा गर्दै हुनुहुन्छ होला कतिपय होइन। आज भोलि अब यो दिउँसोको समयमा यही त हो, गाई भैँसी होइन गोठालो जाने रेडियो सुन्दै होइन खेतबारीमा कामकाज गर्दै यस्तै गर्दै यात्रा गरिराख्नु भएको छ होला होइन। हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ त कुराकानी त गर्नै पऱ्यो क्यारे होइन। आजको यो बसाईमा अलि रमाइलो यात्रा त हुन्छ नै होइन। अझै तपाईँको टेलिफोन आयो भने अझै रमाइलो यात्रा हुन्छ। कोही साथी हुनुहुन्छ टेलिफोनमा? नमस्ते हजुर। नमस्ते हजुर। हेलो, यहाँको टेलिफोन के भयो होइन, उहाँले सुन्नु भएन या मैले सुनेन के भयो। टेलिफोन गरिसकेपछि दुई चारवटा कुराकानी गर्ने गरी टेलिफोन गर्नुहोला है त। अलिक नेटवर्कले साथ दिने ठाउँमा, अलिक राम्रो काम गर्ने ठाउँमा होइन, नेटवर्कले राम्रो काम गर्ने ठाउँमा बसेर टेलिफोन गर्नुहोला, किनकि धेरैजनाले टेलिफोन गर्ने क्रममा पनि हुनुहुन्छ होला, कतिपय फोन ट्राई गरिराख्नु भएको हुन्छ होला होइन, बिचैमा टेलिफोन कटिहाल्यो भने अलि नबुझा पनि हुन्छ क्यारे है। फेरि पनि कोही साथी आउने क्रममा हुनुहुन्छ, उहाँसँग त कुराकानी गर्नै पऱ्यो क्यारे होइन। फेरि पनि कुराकानी गर्छौँ यहाँसँग पनि। नमस्ते हजुर।
1: हेलो।
0: नमस्ते हजुर। नमस्ते हजुर, कहाँबाट को बोल्नु भयो?
1: हजुरको आवाजै
0: नि हजुर। नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम।
1: हेलो।
0: हेलो, नमस्ते हजुर। ल ठिकै छ, यहाँको यहाँले सुन्नु भएन या मैले सुनेन, यहाँले होइन आवाज आएन भन्नुहुन्छ, सायद नेटवर्कको समस्या हुन सक्छ। फेरि पनि फोन ट्राई गर्नु होला है त, तपाईँहरूसँग कुराकानी गर्छौँ, अवश्य पनि सुनिन्छ। अलि थोरै नेटवर्कले साथ नदिएको हुनसक्छ तपाईँलाई होइन, मैले चाहिँ सुनिराखेको छु तपाईँको आवाज, यताबाट म बोलेको चाहिँ तपाईँले सुन्नु भएको छैन होला, यो पनि पक्कै पनि नेटवर्क नै समस्या हुनसक्छ। फेरि पनि फोन ट्राई गर्दै गर्नु होला, तपाईँहरूसँग भला कुसारी गर्नुपर्छ, तपाईँहरूको रोजाइका विधाहरू पनि प्रस्तुत गर्नुपर्छ आजको यो बसाईमा होइन। कति यात्रा गर्ने क्रममा हुनुहुन्छ, गोठालो गर्ने क्रममा हुनुहुन्छ, घाँस दाउरा वनपाखा गर्ने क्रममा हुनुहुन्छ भने पानी पर्न सक्छ है होइन, पानी पर्यो भने बाटोमै पानीले भिजाउला होइन। ठिक छ, फेरि पनि एउटा गीत प्रस्तुत गर्छौँ हामी तपाईँहरूमा आज, अनि त्यसपछि पनि तपाईँहरूसँग भला कुसारी गर्न फेरि पनि यहाँ आउनेछौँ। यति बेला भने यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्।

एकदमै मिठो गीत हामीले तपाईँहरूबाट प्रस्तुत गरेका छौँ। के कसरी सुन्दै हुनुहुन्छ हामीलाई कमेन्ट गर्नु होला। तपाईँहरूका कमेन्ट पनि बाँच्न गर्छु, तपाईँहरूका कमेन्टले पनि पक्कै पनि स्थान पाउनेछन्। यति बेला कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गरौँ होइन यहाँसँग पनि। नमस्ते हजुर। नमस्ते हजुर। हेलो। नमस्ते हजुर। यहाँले म बोलेको सुन्नु भएन या के हो है, यहाँ बोलेको चाहिँ आवाज अलिअलि मैले सुनिराखेको छु, यहाँले चाहिँ मेरो आवाज सुन्नु भएन कि जस्तो छ। नमस्ते हजुर। हेलो। टेलिफोन गरिसकेपछि नबोल्ने, चुप्प लागेर बस्ने चाहिँ नगरिदिनु होला है। आजको यो दिनमा किन हो टेलिफोन गर्नुहुन्छ अनि एक शब्द पनि नबोलिकन आफै आफै कता कता हराउनुहुन्छ होइन। टेलिफोन गरिसकेपछि कुराकानी गरौँला, या हामीबाट गल्ती कमी कमजोरी भयो या के भयो होइन, हामीबाट गल्ती भयो कि अब तपाईँबाट होइन। हाम्रो फेसबुक लाइभमा गएर पनि कमेन्ट गर्न सक्नुहुन्छ, किनकि अहिलेसम्म दुईजना साथी आइसक्नु भयो, यहाँहरू चाहिँ म बोलेको सुनिरहेको छु, यहाँ चाहिँ खै किन हो के छ। सीमाजी फेरि पनि कोही साथी हुनुहुन्छ कि के छ, फेरि पनि कोही साथी आउने क्रममा हुनुहुन्छ भन्ने कुरा जानकारी गराउनु भएको छ होइन। यहाँसँग पनि कुराकानी गर्नै पऱ्यो क्या अरे होइन, टेलिफोन गर्नुभयो भने कुराकानी गरौँला अनि आफूलाई मनपर्ने विधाहरू रोज्ने गरी टेलिफोन गर्नुहोस् है त। टेलिफोन गर्ने अनि त्यसपछि नबोल्ने, नबोलिकन फोन काट्नुभयो भने अलि समस्या हुन्छ, नमजा कति रमाइलो पनि हुँदैन क्या अरे होइन। बलकुसारी गर्न पायो भने रमाइलो हुन्छ, आजको व्यवसाय पनि एकदमै रमाइलो भइराखेको छ। तपाईँहरूकै सुमधुर आवाजका मिठा मिठा गीत संगीतहरू हामी यहाँबाट सुनाउँछौँ, मनोरञ्जन पनि लिइराखेका छौँ, आफू पनि सुनिराखेका छौँ होइन। हामी पनि सुन्छौँ, तपाईँहरूलाई पनि सुनाउँछौँ अनि तपाईँहरूसँग पनि एकदमै रमाइलो भलाकुसारी गर्दै कुराकानी गर्दै अगाडि बढ्छौँ होइन। पानी पर्ला पर्ला जस्तो गरेको छ बाहिर, तपाईँहरू के गर्दै हुनुहुन्छ त, कतै जाने क्रममा हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ। बादल बादल गरेको छ, पानी आउन सक्छ है, पानी आउला जस्तो गरेको छ। के छ, कोही साथी हुनुहुन्छ कि एउटा गीत प्रस्तुत गरौँ, एउटा गीत प्रस्तुत गर्छौँ तपाईँहरूमा अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि हामी यहाँ आउने नै छौँ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि

एकदमै मिठो तीज गीत हामी प्रस्तुत गरेका छौं। आजको यो दिनमा यी यात्रा एकदमै रमाइलो यात्रा भइराखेको छ। तपाईँसँग पनि भलाकुसारी गर्न पाउँछौ भन्ने थियो होइन, तपाईँसँग भलाकुसारी गर्छौ भन्ने आशा आशामा अब समय पनि सकिसकेको अरे। आजको यो बसाई पनि यस्तै गीतहरू सुन्दै सुनाउँदै यात्रा गरियो। अब हामीसँग समय एकदमै थोरै मात्रै बाँकी छ। के गरिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ तपाईँले अझै पनि टेलिफोन गर्नुभयो, एकजनाको टेलिफोन लिन सक्छौ भन्ने मलाई लागिराखेको छ। टेलिफोन चाहिँ गर्नलाई त शून्य 82 5 8 8 54 जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्थ्यो सुनेर साथ दिनुहुने यतिन्जेलसम्म यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अनि मिठो माया मिठो सम्झना छ, जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहन होला, अनि खोलाको डेकमा छेउछाउ चाहिँ अलि नबस्नु होला है, बाढी पहिरो आउन सक्छ होइन, आफैलाई नै समस्या हुन सक्छ किनकि पानी परेको परै गर्छ कतिपय ठाउँमा होइन, कतिपय अलि माटो ढुङ्गाई अनि यस्तै कुराहरू पनि खस्न सक्छ पहाडबाट होइन। गाउँघरमा त्यही त हो, पहाडमा अलिकति माटो ढुङ्गा धेरै खस्ने सम्भावना हुन्छ पानी पर्दा पर्दा। सीमाजी कोही साथी त हुनुहुन्न नि यति बेला, ठिकै छ यति बेला कोही साथी हुनुहुन्न भन्ने कुरा भन्नुभएको छ। अब भने हामी आजको यो बसाईमा अन्तिम चरणमा छौं, कतै होइन कामकाजमा हुन्छ तलिन व्यस्त हुनुहुन्छ, अन्तिमसम्म पनि सुनिराख्नुहुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। आजको यो बसाईमा भने मलाई प्रविधि संयोजनबाट पनि सीमा पाण्डे हुनुहुन्छ, यहाँले साथ दिइराख्नु भएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने श्रोताहरू जति पनि हुनुहुन्छ यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि, फेरि पक्कै पनि कोही साथी आउने क्रममा हुनुहुन्छ भन्ने मलाई लागिराखेको छ। यहाँसँग पनि भलाकुसारी गरौं गरौं भन्ने मलाई लाग्छ होइन, भलाकुसारी त गर्नै पर्यो, कुराकानी गर्नै पर्यो होइन, यहाँको हृदयको विदा पनि हामी प्रस्तुत गर्नै पर्यो होइन। हामीसँग थोरै छ समय, कोही साथी हुनुहुन्छ भन्नेमा थियौ, कता हराइसक्नु भएको छ फेरि पनि होइन। आजको यो बसाईबाट भने म कार्यक्रम प्रस्तुता नारायण ऋषि पनि आउँदो बसाईसम्मको लागि बिदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो दिनमा यो समय शुभ बितोस् शुभ रहोस्, नमस्कार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: बेनकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: भीएफएक्स सिनेमाज घोराई दश सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक। साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0-41-98 र

0: 9845557
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
3: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ पढ्छ है छोरी होइ पढ्छ नि है
4: आउ आउ कामा जस्ता बाबुहरु
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
8: मध्य पश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति, मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनस्थापनालाई उच्च प्राथमिकतामा राखिदिएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने काम अघि बढ़ाएको जनाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति सुचारू गरिएको छ। रसुवाको धुन्से क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र सञ्चालन गर्ने गरी काम भइरहेको छ। भोटेकोशी नदीमा अझै बाढ़ी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस अलर्ट मार्फत पूर्व सूचना प्रवाह गरी सुरक्षित स्थापना स्थानमा सर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ। भोटे, कोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमानेको संख्या 626 जना पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 48, नवलपरासी पूर्वमा 158, नवलपरासी पश्चिममा 47, तनहुँमा 31 र चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 देशी नागरिक सहित 4451 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जल विद्युतको सुरुङबाट 191 जनाको उद्धार गरेको प्राधिकरणले बताएको छ। त्यस्तै बाढ़ीमा परेर 2426 जना सम्पर्कविहीन छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 जना सम्पर्कविहीन छन्। रसुवाबाट 562 र नुवाकोटबाट 155 जना, कानपुरबाट 65 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ। त्यस्तै जल विद्युत आयोजना अतर्फ 133 जना र विदेशी नागरिक 127 जना सम्पर्कमा छैनन्। लाङटाङ निकुञ्जमा 3 जना सम्पर्कविहीन छन्। 101 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीको चौथो दिन आज पनि खोज, उद्धार, राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले बताएको छ। खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी 16 हेलिकप्टर उपरिचालन गरिएको छ। तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो रहेको छ। राप्ती गाउँपालिका 3 स्थित श्रीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,55,130 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समितिले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उपभोक्ता समितिबाट अध्यक्ष तुला गिरीका अनुसार आफ्ना 1,300 घरधुरी उपभोक्ताबाट प्रति घर 105 रूपियाँका दरले 1,36,500 रूपियाँ संकलन गरिनेछ। यस्तै वर्तमान र निवर्तमान पदाधिकारी, सल्लाहकार तथा कर्मचारीबाट स्वैच्छिक रूपमा प्राप्त 18,630 रूपियाँ समेत थप गरी कुल 1,55,130 रूपियाँ सहयोग गर्न लागि हो। यसैगरी रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको राहत र पुनस्थापनाका लागि राप्ती गाउँपालिका 4 मोरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि 55,555 रूपियाँ सहयोग गर्ने भएको छ। र भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेप फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले बताएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेप भेटिएको थियो, तर आफूको सेप फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले बताएको छ।
अवस्थ दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: ఎన్ఎన్పి 94 మెగాహెర్ట్జ్ మా తపారు సుందేరుంచ రేడియో మధ్యపశ్చిమ
1: के तपाईलाई हिमपाट वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीविस रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: रेट सत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 98578130840 र 98478120440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
15: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि
1: पाइने भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: नमस्ते म गायक जगदीश समाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: वायरलेसको इन्टरनेट किन्दा बाई वान गिफ्ट वान फ्री, आफ्नो प्याकेज किन्दा आफ्नालाई

0: टाइनी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
0: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
2: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
3: सम्पर्क मोबाइल नम्बर 98229264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू,
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
6: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
6: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
6: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
6: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15, बिपी चोक, दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
10: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
10: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका? यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे

0: केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
4: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
5: मध्य पश्चिम ट्रान्ज चेक, यति बेला दिउँसो 3 बजेको छ।
6: प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू, सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेपछिमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि, घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानमा वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान, युद्धका कारण मध्य पूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप N20 श्रृंखला मार्फत सहयोग अभियान। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशुलीमा बाढ़ी आएको चौथो दिन आज पनि खोज तथा उद्धारको काम भइरहेको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 626 भन्दा बढ़ीको शव विभिन्न ठाउँमा फेला परेको छ। अझै 2500 भन्दा धेरै मानिस हराइरहेका विवरण छ। यसैबीच बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएका 102 शव मध्ये अहिलेसम्म 6 मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। शव पहिचानका लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकेमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गर्ने कार्कीले जानकारी दिनुभयो। यस्तै चितवनमा नारायण र त्रिशुली नदीबाट संकलन गरेका 233 शव मध्ये अहिलेसम्म 4 मात्रै पहिचान भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अब डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव व्यवस्थापन गर्ने निर्णय गरिसकेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले रसुवा बाढ़ीमा बेपत्ता बनेका विदेशी पर्यटक मध्ये अहिलेसम्म 184 जनाको उद्धार भएको जनाएको छ। आज दिउँसो 1:30 जारी गरेको सूचनामा थप 3 पर्यटक सम्पर्कमा रहेका उल्लेख छ। बोर्डको विवरण अनुसार झण्डै 420 जना सम्पर्कविहीन छन्। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारका लागि ड्रिलिङ शुरू गरेको छ। सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ड्रिलिङ शुरू गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। गएको बुधबार आएको बाढ़ीका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ। त्यस क्षेत्रमा 62 सैनिक सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका 82 जना सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भोटेकोशी बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार तथा राहत बढ़े प्रधानमन्त्री बालेन्द्र शाहलाई नौबुधे माग बुझाउनु भएको छ। केही बाढ़ी प्रभावित क्षेत्र अवलोकन गरेर फर्किएपछि नेता आङदेम्बेले आज प्रधानमन्त्रीसँग छलफल गरेर माग बुझाउनु भएको हो। उहाँले सुरुङ भग्नावशेष वा अन्य ठाउँमा नागरिक फँसेको सम्भावना रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालन गर्नु सहमति दिन माग गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिने बारेमा केही नबोलेका प्रधानमन्त्री शाहले मौसम खराब भएको र भौगोलिक कठिनाईका कारण केही ढिला हुन गएको बताउनुभयो। आफूले लिखित रूपमै उद्धार, सड़क पुनसञ्चालन र सब व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको कांग्रेस सांसद आङ देमेले बताउनुभयो। क्षतिग्रस्त बनेका कैयौं पुलहरूमध्ये तत्काल कम्तीमा 7 ठाउँमा बेली ब्रिज जडान गर्न उहाँको सुझाव छ। रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न पनि उहाँले सुझाव दिनुभएको छ। उद्धार तथा राहत महापालिकासँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढ़ाउन राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संस्थालाई समेत सहजीकरण गर्न र त्रिशूल लगायत नदी क्षेत्रमा ट्विनको शीघ्र व्यवस्था गर्न आङ देम्बेले माग गर्नु भएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले रसुवा बाढ़ीमा सुरुङभित्र फँसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ। रसुवामा आएको बाढ़ीको कारण जलविद्युत आयोजनको सुरुङभित्र श्रमिकहरू फँसेको 4 दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले तालिम प्राप्त जनशक्तिको खोजी गर्न आग्रह गर्नुभएको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न ठाउँमा सड़कमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध बनेको थियो। लेदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
9: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
12: फोन 056-494-333 493-5555

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चीन र नेपाल दुवैतर्फ भोटेपछि नदी हुँदै आएको भीषण बाढ़ीको कारक रहेको हिम पहिरोको भिडियो एकजना पर्यटकको क्यामेरामा कैद भएको पुष्टि भएको छ। तिब्बतको केरुङ काउन्टीमा घुम्दै गरेका एक पर्यटकले हिमालका सुन्दर दृश्यहरू खिचिरहेका थिए। पछि फुटेज हेर्दा मात्र उनले आफ्नो क्यामेरामा भयानक हिम नदी पहिरो कैद भइसकेको थाहा पाएका हुन्। चीनी एकाडेमी अफ साइन्सेसका निर्देशक काङ शिशाङ अनुसार सेटेलाइट नक्सासँग भिडियो भिडाउँदा यो दृश्य ठ्याक्कै त्यही हिम पहिरोकै भएको पुष्टि भएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। यही हिम नदी खसेका कारण केरुङ नाका र भोटेकोशी क्षेत्रमा लेदो सहितको भयानक बाढ़ी आएको चीनिया अधिकारी र विज्ञहरूले पुष्टि गरेका छन्। यस्तै हिम पहिरो कसरी शुरू भयो भन्ने दृश्य पर्यटकको अर्को टोलीले पनि कैद गरेको पाइएको छ। द न्यूयोर्क टाइम्सका अनुसार बुधबार बिहान तिब्बततर्फको साङबुरी हिम शिखर नियाल्न पुगेका पर्यटकले ठूलो आवाज सुनेको र त्यसपछि केही मिनटसम्म पहिरोको भीषण गडगडाहटले उपत्यकामै थर्किएको बताएका छन्। पहिरो अघि र पछिको उनीहरूको भिडियो तुलनाले हिमनदी र चट्टानको ठूलो भाग उपत्यकामा खसेको दृश्य स्पष्ट रूपमा देखाउँछ। धुलोको मुस्लो जस्तै देखिएको र त्यसपछि पनि हिमनदीबाट साना साना बरफका टुक्रा भीरबाट खस्दै गरेको उनीहरूको क्यामेरामा कैद भएको पाइएको छ। यी दुई समूहको भिडियोले हाम्रो उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम कति बढ़ेको छ भन्ने स्पष्ट पार्छ, अनि नेपालमा विध्वंस मचाएको स्रोत पनि थाहा भएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधेको प्रश्नमा गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनु भएको छ। गएको जून 18 अमेरिका र इरानले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, तर दुई देशबीच नयाँ तनाव बढ़ेपछि वार्ताको प्रक्रिया पूर्व योजना अनुसार अघि बढ़न सकेको छैन। अब खेल खबर। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित बाल बालिकाका लागि अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप इन टी20 श्रृंखला मार्फत सहयोग अभियान सञ्चालन गरिएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ। अहिले नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको रियाफल अर्थात गोलापत्था समेत गरिने नर्दन टेरिटोरी क्रिकेट एन्टी स्ट्राइकले जनाएको छ। संकलित सम्पूर्ण रकम नेपालका बाल बालिकालाई स्वास्थ्य, शिक्षा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान प्रदान गर्ने एन्टी स्ट्राइकले जनाएको छ। नेपाल ए राष्ट्रिय पुरूष क्रिकेट टोली अहिले भिक्टोरिया सीए 11 खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपाली टोलीले भिक्टोरिया सीए 11 143 रनको लक्ष्य दिएको छ। अहिले 4 अंकसहित तालिकाको 7 स्थानमा रहेको नेपाल सेमी फाइनलमा पुग्न वञ्चित भइसकेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको चौथो दिन खोज तथा उद्धारको काम चल्दै 2500 भन्दा धेरै मानिस सम्पर्कविहीन, भेटाएका शवको पहिचान गर्न पनि समस्या। त्रिशुली 3A सुरुङमा फँसेकाको उद्धारका लागि ड्रिलिङ शुरू। सुरुङमा फँसेका नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालनको अनुमति दिन प्रमुख प्रतिपक्ष कांग्रेसको माग। भोटेकोशीमा बाढ़ी ल्याएको हिम पहिरोको भिडियो एक पर्यटकको क्यामेरामा कैद भएको पुष्टि। घटनाको कारणबारे निष्कर्षमा पुग्न महत्वपूर्ण हुने। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। युद्ध कारण मध्यपूर्वसँगै विश्वभर प्रभाव बढ़िरहेको भनाई। र नेपालका बाढ़ी पीड़ितका लागि टप इन टी20 श्रृंखला मार्फत सहयोग अभियान।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478826873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा।
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
9: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
17: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
18: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
19: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
20: वरिष्ठ पाइल्स, फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा।
21: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
22: डाक्टरद्वारा दिइने सेवाहरू,
23: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
24: बिना टाका प्रभावकारी उपचार,
25: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
26: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
27: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
28: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
29: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार।
30: दिव्य फार्मेसी, कोराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095121871।
31: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
32: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
33: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
32: हाम्रा विशेषताहरू:
33: उत्कृष्ट शैक्षिक वातावरण,
32: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
33: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
32: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
0: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
1: सम्पर्क फोन 081536086
33: र मोबाइल नम्बर 98480096600, 98580036086 र 98481273।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.ospatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
32: हाम्रा सेवाहरू:
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
32: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
32: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
32: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
32: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
32: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
32: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
32: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001। अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू:
29: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
33: सामान्य किराले खाएको दाँत भर्ने,
15: मेसिनद्वारा आरसीटी गर्ने,
33: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
15: खोल लगाउने,
33: बाङ्गो टिङ्गो दाँत मिलाउने,
15: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
33: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
15: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
29: सम्पर्क मोबाइल नम्बर 98228777494, 98228777494।

0: రంగా ఉంది మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
4: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज.

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने
4: के गर्ने बाबु? छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ

0: प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
0: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
0: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीवित रोड खोराहिदाङ
3: फोन 562-521
1: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
5: टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
5: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
6: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
5: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
6: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
5: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
6: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226।
10: होइन के भयो दाइ किन झुक्राएर बस्नु भएको
9: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
10: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर वसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910।
10: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
12: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
12: तालिम दिइने विषयहरू
11: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
12: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था

0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदाङ, सम्पर्क मोबाइल नम्बर 98410 1709 98410 1709।
0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।
2: मध्यपश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा नवौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लम्सालले नेपाल प्रेस युनियनले संचार प्रतिष्ठानमा काम गर्ने संचार कर्मीहरूलाई एक बनाएर सामाजिक र व्यावसायिक रूपमा अब्बल दर्जाका नागरिक हुन् भन्ने कुरा स्थापित गर्ने लड़ाईमा निरन्तर अगाडि बढ़िरहेको बताउनु भएको थियो। संचार प्रतिष्ठानहरूलाई कल्याणकारी कोषको नाममा दिँदै आएको विज्ञापन सरकारले बाढ़ी पीड़ितका नाममा कटौती गरिएको हुँदा लोकतन्त्र विरोधी गतिविधि मान्य नहुने धारणा राख्नु भएको थियो। हरेक परिस्थितिमा मीडियाको भूमिका महत्वपूर्ण रहेको हुँदा यसलाई बचाउन आवश्यक रहेको उहाँको भनाइ थियो। यसै गरी कार्यक्रमका विशिष्ट अतिथि विपुल पोखरेलले जुनसुकै विपदको समयमा पनि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले हरेक जोखिमबाट नागरिकलाई बचाउनका लागि सिंगो राष्ट्र एक हुनुपर्ने बताउनुभयो। उहाँले यो संकटको बेलामा सबैभन्दा ठूलो दायित्व नागरिक बचाउने दायित्व भएकाले त्यसका लागि सबैलाई अभिप्रेरित गर्ने भूमिका नेपाली मीडियाले खेल्नुपर्ने धारणा राख्नुभयो। राज्यले पत्रकारिता आवश्यक छ भन्ने महसुस नगरेको हुँदा प्रेस स्वतन्त्रता र स्वच्छता प्रतिस्पर्धात्मक ढंगले पत्रकारिताले सहयोग गरिराखेको अवस्थाको सुनिश्चितताको लागि आफूलाई गम्भीर बनाउन नसकेको देखिएको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य नारायणी रजौरे, बसन्त उपाध्याय, दाङका संस्थापक उपाध्यक्ष केपी सुवेदी, नेपाली कांग्रेस जिल्ला उपसभापति गिरिराज सुवेदी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव अमर क्षेत्रीज भण्डारीले गर्नुभएको थियो। आजको अधिवेशनले नयाँ नेतृत्व चयन समेत गरिरहेको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 17 स्थित हरिद्वार गाउँमा रहेको कमल पोखरी टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ। टोलका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता र वडा नम्बर 17का कार्यवाहक वडा अध्यक्ष धनीराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले टोलीले समाज तथा नगरमा धेरै राम्रो काम गर्दै आएको र समय समयमा सरसफाई व्यक्ति घरधुरी बचत गर्दै आएको समाजमा सामाजिक कार्यहरूमा यो टोल उदाहरणीय कार्य गरेको बताएका थिए। उक्त कार्यक्रममा ज्येष्ठ नागरिक खड्गबहादुर खर्ती, लेखा सदस्य जागेश्वर भण्डारी, ज्येष्ठ नागरिक माधव आचार्य, पत्रकार विष्णु आठ, लेखा संयोजक मीना घरते लगायतका बोल्नु भएको थियो। कार्यक्रमका संस्थाका कोषाध्यक्ष सतीश कुमार आचार्यले आय व्यय प्रस्तुत गर्नुभएको थियो भने सचिव बोध प्रसाद लामिछानेले टोलको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष विष्णा आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव बोध प्रसाद लामिछानेले गर्नुभएको थियो। तुलसीपुरमा कुलोमा डुबेर 3 वर्षीय बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 10 नयाँ गाउँ निवासी पूर्णबहादुर चौधरीको 3 वर्षीय छोरी प्रवणी चौधरीको सिंचाई कुलोमा डुबेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार बालिकालाई आज बिहान 10:30 बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोले बगाएको हो। कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएपछि बिहान 11 बजेतिर बालकको निधन भएको प्रहरीले जनाएको छ। र भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोत र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनस्थापनालाई उच्च प्राथमिकता दिइएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत प्रभावित क्षेत्रमा क्षति आपूर्ति पुनः
सञ्चालन गर्ने काम अघि बढ़ाएको जनाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति सुचारू गरिएको छ। रसुवाको धुन्ची क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र सञ्चालन गर्ने गरी काम भइरहेको छ। भोटेकोशी नदीमा अझै बाढ़ी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस अलर्ट मार्फत पूर्व सूचना प्रवाह गरी सुरक्षित स्थानमा सर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलाकको पापड
5: हुलाक फुड्सका उत्पादहरू हुलाक आटा हुलाक बासमती राइस जिरा मसिनो राइस
6: हुलाकको कुरुम कुरुम चिउरा हुलाकको इडली राइस
5: हुलाकले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-041-98 र 98412-55957
7: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम
8: बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला
7: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्युपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्युपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
7: जनक दिवस न्युपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्युपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
9: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: छत्र नो इट लाइक प्रो फ्रम टू एन्ड यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: आया मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार

0: त चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
5: भर्ना खुल्यो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
7: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
7: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
9: सम्पर्क फोन 081-536-086
7: र मोबाइल नम्बर 9840-96-600 9580-36-086 र 9481-72-273
10: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
9: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
6: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841-93-944 9841-93-944

0: बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। बुधबार आएको बाढ़ीपछि रसुवामा कार्यरत दाङका थप 4 जना नागरिक सम्पर्कविहीन भएका छन्। पछिल्लो अध्यावधिक विवरण अनुसार रसुवाका विभिन्न आयोजना र निर्माण क्षेत्रमा कार्यरत उनीहरू परिवार र आफन्तको सम्पर्कमा आएका छैनन्। थप सम्पर्कविहीन हुनेहरूमा तुल्सीपुर उपमहानगरपालिका 7 गाउँ ग्वारखोला निवासी 25 वर्षीय सृजना थापा, राप्ती गाउँपालिका 4 मौरीघाटका 45 वर्षीय रामबहादुर चौधरी, राप्ती 6 बगरापुरका 22 वर्षीय अनिल चौधरी र गढ़वा गाउँपालिका 6 खबरीका 31 वर्षीय ज्ञानोपुन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रविष्ट पोर्टलमा दर्ज भए अनुसार हालसम्म कुल सम्पर्कविहीन हुनेहरूको संख्या 46 पुगेको छ। यसमा पुरूष 40 जना र महिला 6 जना रहेका छन्। हराएका मध्ये 5 जना पुरूष हालसम्म सम्पर्कमा आइसकेका छन् भने बाँकी 41 जना पुरूष 35 जना र महिला 60 को खोज तथा उद्धार कार्य जारी रहेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्पर्कविहीनको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। रोल्पा कोटगाउँले समाजले भोटे कोशीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 11,111 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। समाजको बैठकले समाजले हरेक वर्ष गर्दै आएको 30 विशेष कार्यक्रमको आज स्थगित यो वर्ष स्थगित गर्दै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा बाढ़ीका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै बाढ़ी पहिरो तथा अन्य विपदका कारण ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गर्दै बैठक सञ्चालन गरेको थियो। यस्तै समाजले खोराई उपमहानगरपालिका 13 रहेको आफ्नै जग्गामा भवन निर्माण गर्ने विषयमा पनि बैठकले प्रक्रिया अघि बढ़ाएको छ। भवन निर्माणका लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न उपसमिति गठन गरिएको समाजका अध्यक्ष टेकबहादुर ओलीले जानकारी दिनुभयो। समाजले सचिव निशान ओलीको संयोजकत्वमा 5 सदस्यीय उपसमिति चयन गरेको छ, जसको सदस्य सचिवमा जय कुमारी राणा, कोषाध्यक्षमा कमल सिंह घरती मगर, सदस्यहरूमा लोकबहादुर ओली, इमान सिंह केसी, मनवीर बुढा मगर रहनु भएको छ। समाजले आगामी दिनमा कोडगाउँ क्षेत्रबाट विभिन्न स्थानमा बसोबास गर्दै आएका समुदायलाई संगठित गर्दै सामाजिक तथा मानवीय कार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ। नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा 9 जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लम्सालले नेपाल प्रेस युनियनले संचार प्रतिष्ठानमा काम गर्ने संचार कर्मीहरूलाई एक बनाएर सामाजिक र व्यावसायिक रूपमा अब्बल दर्जाका नागरिक हुन् भन्ने कुरा स्थापित गर्ने लड़ाईमा निरन्तर अगाडि बढ़िरहेको बताउनु भएको थियो। संचार प्रतिष्ठानलाई कल्याणकारी कोषको नाममा दिँदै आएको विज्ञापन सरकारले बाढ़ी पीड़ितका नाममा कटौती गरिएको हुँदा लोकतन्त्र विरोधी गतिविधि मान्य नहुने धारणा राख्नु भएको थियो। हरेक परिस्थितिमा मीडियाको भूमिका महत्वपूर्ण रहेको हुँदा यसलाई बचाउन आवश्यक रहेको उहाँको भनाइ थियो। यसै गरी कार्यक्रमका विशिष्ट अतिथि विपुल पोखरेलले जुनसुकै विपदको समयमा पनि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले हरेक जोखिमबाट नागरिकलाई बचाउनका लागि सिंगो राष्ट्र एक हुनुपर्ने बताउनुभयो। उहाँले यो संकटको बेला सबैभन्दा ठूलो दायित्व नागरिक बचाउने दायित्व भएकाले त्यसका लागि सबैलाई अभिप्रेरित गर्ने भूमिका नेपाली मीडियाले खेल्नुपर्ने धारणा राख्नुभयो। राज्यले पत्रकारिता आवश्यक छ भन्ने महसुस नगरेको हुँदा प्रेस स्वतन्त्रता र स्वच्छ प्रतिस्पर्धात्मक ढंगले पत्रकारिताले सहयोग गरिराखेको अवस्थाको सुनिश्चितताको लागि आफूलाई गम्भीर बनाउन नसकेको देखिएको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य नारायणी राजौरे, वसन्त उपाध्याय, दाङका संस्थापक उपाध्यक्ष केपी सुवेदी, नेपाली कांग्रेस जिल्ला उपसभापति गिरिराज सुवेदी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। र घोराई उपमहानगरपालिका वडा नम्बर 17 स्थित हरिद्वार गाउँमा रहेको कमल पोखरी टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ। टोलका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता र वडा नम्बर 17 का कार्यवाहक वडा अध्यक्ष धनीराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले टोलले समाज तथा नगरमा धेरै राम्रो काम गर्दै आएको र समय समयमा सरसफाई व्यक्ति घरदूरी बचत गर्दै आएको समाजमा सामाजिक कार्यमा यो टोलले उदाहरणीय कार्य गरेको बताएका थिए। उक्त कार्यक्रममा ज्येष्ठ नागरिक खड्ग बहादुर घरती लेखा सदस्य जागेश्वर भण्डारी ज्येष्ठ नागरिक माधव आचार्य पत्रकार विष्णु आठ लेखा संयोजक मीना घरती लगायतले बोल्नु भएको थियो। संस्थाका कोषाध्यक्ष सतीश कुमार आचार्यले आय व्यय प्रस्तुत गर्नुभएको थियो भने सचिव बोध प्रसाद लामिछानेले टोलको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष विष्णु आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव बोध प्रसाद लामिछानेले गर्नुभएको थियो। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दार,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्कको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-2913 र 98095-12871।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
3: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: इट लाइक प्रो
1: राशि थापा फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्र
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
3: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
4: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम मा भर्ना खुल्यो।
3: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
4: तालिम दिइने विषयहरु
3: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
4: हाम्रा विशेषताहरू।
3: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
4: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदाङ सम्पर्क मोबाइल नम्बर 9841017090 9841017090।
3: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू
7: उत्कृष्ट शैक्षिक वातावरण
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
7: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081536086
7: र मोबाइल नम्बर 9840096600 9850836086 र 9841072273।
10: नमस्कार, म झरना थापाको अहिले तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-585-734 र 082-585-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
17: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल वराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.ospatiicare.com।
21: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
21: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
21: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
22: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
23: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
21: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
25: खुशीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
24: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
24: उपलब्ध। शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
24: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
24: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
24: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान

0: गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
5: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
5: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
5: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 सहित गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामी नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा नवौं जिल्ला अधिवेशन सम्पन्न, अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने,
1: रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला, बाढ़ी पछि रसुवामा कार्यरत दाङका थप 4 जना नागरिक सम्पर्कविहीन,
0: भोटेकोशी बाढ़ी पछि भूमिगत पावर हाउसमा फँसेका उद्धार जारी, भोटेकोशीको बाढ़ीले बगाएर ल्याएका सेप पढ्ने 29 जना पक्राउ,
1: र घरई सत्रमा रहेको कमल पोखरी टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न।
0: अब खबर विस्तारमा।
1: नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा नवौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ। जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लम्सालले नेपाल प्रेस युनियनले संचार प्रतिष्ठानमा काम गर्ने संचारकर्मीहरूलाई एक बनाएर सामाजिक र व्यावहारिक रूपमा अब्बल दर्जाका नागरिक हुन् भन्ने कुरा स्थापित गर्ने लड़ाईमा निरन्तर अगाडि बढ़िरहेको बताउनु भएको थियो। संचार प्रतिष्ठानहरूलाई कल्याण कारिणी कोषको नाममा दिँदै आएको विज्ञापन सरकारले बाढ़ी पीड़ितका नाममा कटौती गरिएको हुँदा लोकतन्त्र विरोधी गतिविधि मान्य नहुने धारणा राख्नु भएको थियो। हरेक परिस्थितिमा मीडियाको भूमिका महत्वपूर्ण रहेको हुँदा यसलाई बचाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
2: संचार प्रतिष्ठानहरूलाई कल्याणकारी कोषका नाममा जुन विज्ञापन दिँदै आएको थियो र जुन पैसा दिँदै आएको थियो, संचार मन्त्रीले जितेको जिल्ला नुवाकोट हो, उहाँले आज त्यो पैसा कटौती गर्नुभएको छ बाढ़ी पीड़ितको नाममा। आज संचार कर्ममा गर्ने हामी भन्दैछौ, बन्द भएको रेडियो खोलेर बजाउनुपर्छ, बन्द भएको पत्रिका चलाउनुपर्छ, तब मात्र त्यहाँको सत्य कुराहरू विश्वव्यापी रूपमा चाहिँ जान सक्छ, जसले चाहिँ त्यहाँको चाहिँ उद्धारमा र त्यहाँको चाहिँ स्थायित्वको निम्ति त्यसको पुनर्निर्माणका लागि योगदान हुन्छ भनेर हामी भनिरहेका छौं। तर सरकार कटौती गर्ने नाममा, राहत दिने नाममा संचार प्रतिष्ठानहरूलाई दिँदै आएको विज्ञापन चाहिँ बन्द गर्न गइरहेको छ। त्यसकारणले यो सरकारले जताततै लोकतन्त्रको भजन गाउँदै गर्दा पनि यो पञ्चायतभन्दा निरङ्कुश शैलीमा र संचार प्रतिष्ठानहरूलाई बन्द गरेर आफ्ना केही स्टेनबाजी गर्ने चाहिँ सोसल मिडियाहरूलाई चाहिँ संचार प्रतिष्ठान यिनै हुन् भन्ने इस्टाब्लिस गर्ने गरी जुन गतिविधि गरिरहेको छ, यो लोकतन्त्र विरोधी गतिविधि हो। त्यसकारणले यो मान्य हुँदैन, यसका विरूद्ध आन्दोलन गर्न जरूरी छ। आन्दोलनको मोडमा छौं, आन्दोलन यो चाहिँ 10 औं महाधिवेशनलाई पनि हामीले अगाडि लान्छौं र सरकारको यो मनपरी तन्त्रलाई हामी अगाडि बढ्न दिँदैन। यसमा तपाईँलाई ढुक्काउनुहोस् र त्यसमा लाग्न म साथीहरूलाई आग्रह गर्छु।
1: यसै गरी कार्यक्रमका विशिष्ट अतिथि विपुल पोखरेलले जुनसुकै विपदको समयमा पनि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले हरेक जोखिमबाट नागरिकलाई बचाउनका लागि सिंगो राष्ट्र एक हुनुपर्ने बताउनुभयो। उहाँले यो संकटको बेलामा सबैभन्दा ठूलो दायित्व नागरिक बचाउने दायित्व भएकाले त्यसका लागि सबैलाई अभिप्रेरित गर्ने भूमिका नेपाली मीडियाले खेल्नुपर्ने धारणा राख्नुभयो। राज्यले पत्रकारिता आवश्यक छ भन्ने महसुस नगरेको हुँदा प्रेस स्वतन्त्रता र स्वच्छता प्रतिस्पर्धात्मक ढंगले पत्रकारिताले सहयोग गरिराखेको अवस्थाको सुनिश्चितताको लागि आफूलाई गम्भीर बनाउन नसकेको देखिएको बताउनुभयो।
2: यो दुःखको बेलामा, यो संकटको बेलामा, यो महाविपत्तिको बेलामा सबैभन्दा ठूलो दायित्व भनेर व्यक्ति, नागरिक, जनता बचाउने दायित्व हो। यो बचाउनका लागि सबैलाई अभिप्रेरित गर्ने भूमिका नेपाली मीडियाले खेल्नुपर्छ, खेल्न सकोस् र हामी त्यसका खेल्ने खेलाड़ीहरू हामी पनि हुन सकौं, त्यो ढंगको भूमिका हामीले निर्वाह गरौं, त्यो आग्रह गर्न चाहन्छु। यति बेला राज्यसँग हामीले गुनासो गरिरहन जरूरी छैन यो विपदको बेलामा। तथापि राज्य मीडियाप्रति कहिले पनि उदारभावका साथ प्रस्तुत भएको देखिँदैन। राज्यले पत्रकारिता चाहिन्छ भन्ने महसुस गरेको हामीले महसुस गर्न सकेका छैनौं। राज्यले प्रेस स्वतन्त्रता र एउटा स्वच्छ प्रतिस्पर्धात्मक ढंगले पत्रकारिताले सफर गरिराखेको अवस्थाको सुनिश्चितताका लागि आफूलाई गम्भीर बनाउन सकेको देखिया छैन र यो महाविपत्तिको बेला मीडिया जुन ढंगले प्रस्तुत भएको छ यसले गर्दा राज्यलाई पनि एउटा चेत खुलोस् कि मीडिया चाहिँदो रहेछ। मीडियाको अफसेसमा मैले एक्लै जति ठूलो संकल्प गरे पनि त्यो पूरा गर्न सक्ने रहेछु भन्ने कुरा चाहिँ सकिँदो रहेनछ भन्ने कुराको रियलाइजेसन राज्यलाई यति बेला होस् म त्यो कामना पनि गर्न चाहन्छु। त्यसले गर्दा मीडियाको प्रवर्धन, मीडियाको दिगोपन, प्रतिस्पर्धात्मक बजारको सुनिश्चितता सँगसँगै प्रेस स्वतन्त्रताको सन्दर्भमा राज्यले बनाउने नीति नियम र भोलि बन्ने कानूनहरूमा पनि त्यो प्रतिबिम्बित होस् भन्ने म अपेक्षासम्म म व्यक्त गर्न चाहन्छु। तर हाम्रो विगतदेखिको अनुभवले के भन्छ भन्दाखेरि परिआएको बेलामा मीडियाको सम्पूर्ण रूपमा साथ लिने तर त्यस पछाडि फेरि एउटा सामान्य अवस्था आएपछि मीडिया कोन र भनेर व्यवस्था गर्ने उदारभाव राख्ने अनुदारभाव राख्ने चाहिँ एउटा ट्रेन शासकहरूमा देखिन्छ।
1: कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय उप महासचिव सुलोचना गौतम, केन्द्रीय सदस्य नारायणी रजौरे, वसन्त उपाध्याय, दाङका संस्थापक उपाध्यक्ष केपी सुवेदी, नेपाली कांग्रेस जिल्ला उपसभापति गिरिराज सुवेदी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। त्यस अवसरमा विभिन्न संचारकर्मीहरूलाई पुरस्कृत एवं सम्मान गरिएको थियो, जसमा बहादुर चौधरी, राजकुमार चौधरी, लहानु चौधरी, सुरेश श्रेष्ठ, सुशील बस्नेत, केपी घिमिरे, दधिराम सुवेदी, विनोद पोखरेललाई सम्मान गरिएको थियो। यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पत्रकार सपना पौडेल, देवका परियार, लक्ष्मण बस्नेत, मिनराज गौतम, सरिता चौधरी, प्रेम पुन, किरण विक्रम शाहलाई पुरस्कृत गरिएको थियो। नेपाल प्रेस युनियनका दाङ अध्यक्ष नारायण खड्काको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव अमर क्षितिज भण्डारीले गर्नुभएको थियो। आजको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ।
0: कोराही उपमहानगरपालिका वडा नम्बर 17 स्थित हरिद्वार गाउँमा रहेको कमल पोखरी टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ। टोलका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता र वडा नम्बर 17 कार्यवाहक वडा अध्यक्ष धनीराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले टोलले समाज तथा नगरमा धेरै राम्रो काम गर्दै आएको र समय समयमा सरसफाई, व्यक्ति घरधुरी बचत गर्दै आएको, समाजमा सामाजिक कार्यहरूमा यो टोलले उदाहरणीय कार्य गरेको बताएका थिए। उक्त कार्यक्रममा ज्येष्ठ नागरिक खड्ग बहादुर घरती, लेखा सदस्य जागेश्वर भण्डारी, ज्येष्ठ नागरिक माधव आचार्य, पत्रकार विष्णु आठ, लेखा संयोजक मीना घरती लगायतकाले बोल्नु भएको थियो। संस्थाका कोषाध्यक्ष सतीश कुमार आचार्यले आय व्यय प्रस्तुत गर्नुभएको थियो भने सचिव बोध प्रसाद लामिछानेले टोलको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष विष्णु आचार्य कार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव बोध प्रसाद लामिछानेले गर्नुभएको थियो।
1: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। रसुवा लगायतका क्षेत्रमा बाढ़ी प्रभावितले प्रभावकारी रूपमा उद्धार र राहत हुन नसकेको बताइरहेका छन्। आफन्तहरू गुमाएका र सम्पर्कविहीन भएका परिवारले सत्य तथ्य चाँडो पत्ता लगाइदिन आग्रह गरिरहेका छन्। यसै विषयमा रहेर आज हामीले दाङका केही नागरिकलाई बाढ़ी प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उद्धार र राहतको कामलाई कसरी अगाडि बढ़ाउन सकिएला भनेर सोधेका छौं।
3: बाढ़ी प्रभावित क्षेत्रहरूमा चाहिँ तहका सरकारले त्यहाँको मर्म बुझेर काम गरिदिनुहुन्छ।
4: सुस्त गतिमा भए जस्तो हामीलाई लाग्छ, किनभने नेपालसँग अझै धेरै ठुलो मेकानिजम छ, प्रहरी छ, शस्त्र छ, आर्मी छ, त्यसलाई चाहिँ अलिक धेरै परिचालन गर्ने र स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मिलेर यसलाई चाहिँ के अरे राहत तथा उद्धारको काम गर्नुपर्छ र नेपालमा चाहिँ विभिन्न दलहरू छन्, ती दलहरूसँग समन्वय गरेर एकजाल प्रणालीबाट चाहिँ राहत वितरण गर्न सक्यो भने चाहिँ लाभान्वित हुन्छन् भन्ने लाग्छ।
5: जुन क्युआर कोड दिएको छ राज्यले उद्धार समितिको लागि, चाहिँ के भन्छ उद्धार कार्यको लागि, त्यो पारदर्शी हुनु पर्यो र त्यो मिसयुज गर्नेलाई हदैसम्मको चाहिँ राज्यका संयन्त्रले कारवाही पनि गर्नु पर्यो। एकदम सबैभन्दा न्यायोचित वितरण प्रणाली चाहिँ लागू हुनु पर्यो।
6: आफ्ना नागरिकहरूले के गरिरहेका छन्, कस्तो अवस्थामा छन्, उनीहरूको आवश्यकता के हो अहिले गर्नुपर्ने, त्यो मात्रै नभएर जुन ठाउँबाट सकिन्छ, जस्तै कर्मचारीहरू, कुनै पनि संघ संस्था अथवा विदेशमा हुने दाजुभाइ, नेपाली दाजुभाइहरूले विभिन्न क्षेत्रबाट अहिले आफ्नो परिवारको अवस्था भन्दा पनि बाढ़ी पीड़ितको अवस्था हेरेर जहाँबाट जे सकिन्छ आर्थिक, भौतिक, नैतिक, भावनात्मक रूपले उहाँहरूलाई चाहिँ हामीले सहयोग गर्दाखेरि प्रभावकारी होला जस्तो लाग्छ।
7: राज्यले आफ्ना सम्पूर्ण शक्तिहरू त्यही ठाउँमा सेन्ट्रलाइज गर्नुपर्छ, एकीकृत गर्नुपर्छ। अहिले विषम परिस्थिति छ, त्यहाँबाट चाहिँ के अरे केही कुराहरू आउन सक्छ र यो उद्धार सहज हुन सक्छ। र आफूले मात्रै नगरेर अन्य शक्तिहरूसँग पनि कोर्डिनेसन गर्नुपर्छ, राजनैतिक दलहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ। सबैको सहमति भयो भने यो प्रक्रिया एकदम सहज तरिकाले हुन पनि सक्छ र राहत वितरण एकद्वार प्रणालीबाट गरिनुपर्छ। यो राहतको नाममा कहीँ कसैले फाइदा उठाउन खोज्यो भने निर्मम तरिकाले कारवाही गर्ने हिम्मत पनि राख्नुपर्छ।
0: अब अन्य खबर प्रसंग, शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको प्रहरीले बताएको छ। यस्तै हराउने प्रहरीको संख्या 27 रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
1: बुधबार आएको बाढ़ीपछि रसुवामा कार्यरत दाङका थप 4 जना नागरिक सम्पर्कविहीन भएका छन्। पछिल्लो अध्यावधिक विवरण अनुसार रसुवाका विभिन्न आयोजना र निर्माण क्षेत्रमा कार्यरत उनीहरू परिवार र आफन्तको सम्पर्कमा आएका छैनन्। थप सम्पर्कविहीन हुनेहरूमा तुल्सीपुर उपमहानगरपालिका 7 गुवारखोला निवासी 25 वर्षीय सिर्जना थापा, राप्ती गाउँपालिका 4 मौरीघाटका 45 वर्षीय रामबहादुर चौधरी, राप्ती 6 बगरापुरका 22 वर्षीय अनिल चौधरी र गढ़वा गाउँपालिका 6 खबरीका 31 वर्षीय ज्ञानोपुन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रविष्ट पोर्टलमा दर्ज भए अनुसार हालसम्म कुल सम्पर्कविहीन हुनेहरूको संख्या 46 पुगेको छ, जसमा पुरूष 40 जना र महिला 6 जना रहेका छन्। हराएका मध्ये 5 जना पुरूष हालसम्म सम्पर्कमा आइसकेका छन् भने बाँकी 41 जना मध्ये पुरूष 35 र महिला 6 को खोज तथा उद्धार कार्य जारी रहेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्पर्कविहीनको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।
0: दाङको राप्ती गाउँपालिका 3 स्थित सिरेचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,55,130 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। पोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समितिले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उपभोक्ता समितिबाट अध्यक्ष तुला गिरीका अनुसार आफ्ना 1,300 घरधुरी उपभोक्ताबाट प्रति घर 105 रूपियाँका दरले 1,36,500 रूपियाँ संकलन गरिनेछ। यस्तै वर्तमान र निवर्तमान पदाधिकारी, सल्लाहकार तथा कर्मचारीबाट स्वैच्छिक रूपमा प्राप्त 18,630 रूपियाँ समेत थप गरी कुल 1,55,130 रूपियाँ सहयोग गर्न लागि हो। यसै गरी रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि राप्ती 4 मौरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले 55,555 रूपियाँ सहयोग गर्ने भएको छ। सहकारीले बाढ़ीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैविक प्रकोप कोषमा 55,555 रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ।
1: रोल्पा कोटगाउँले समाजले भोटेकोशीमा रहेको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 11,111 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। बैठकले समाजले हरेक वर्ष गर्दै आएको 30 विशेष कार्यक्रम यो वर्ष स्थगित गर्दै बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा बाढ़ीका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै बाढ़ी पहिरो तथा अन्य विपदका कारण ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गर्दै बैठक सञ्चालन गरेको थियो। यस्तै समाजले घोराई उपमहानगरपालिका 13 रहेको आफ्नै जग्गामा भवन निर्माण गर्ने विषयमा पनि बैठकले प्रक्रिया अघि बढ़ाएको छ। भवन निर्माणका लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न उपसमिति गठन गरिएको छ। समाजका अध्यक्ष टेकबहादुर ओलीले जानकारी दिनुभयो। समाजको समाजले सचिव निशान्त ओलीको संयोजकत्वमा सात सदस्यीय समिति चयन गरेको छ, जसको सदस्य सचिवमा जयकुमारी राणा, कोषाध्यक्षमा कमल सिंह घरती मगर, सदस्यहरूमा लोकबहादुर ओली, इमान सिंह केसी, मनवीर बुढा रहनु भएको छ। समाजले आगामी दिनमा कोटगाउँ क्षेत्रबाट विभिन्न स्थानमा बसोबास गर्दै आएका समुदायलाई संगठित गर्दै सामाजिक तथा मानवीय कार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ।
0: भोटेकोसे नदीमा आएको विनाशकारी बाढ़ी पछि रसुवा, नुवाकोट र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति मर्मत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनस्थापनाको काम तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनस्थापनालाई उच्च प्राथमिकतामा राखिएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः संचालन गर्ने काम अघि बढ़ेको जनाए मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति सुचारू गरिएको छ। रसुवाको धुन्चे क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र सञ्चालन गर्ने गरी काम भइरहेको छ।
1: भोटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेप फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बेलखु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका छन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ।
0: चिकित्सकले भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा समय बित्दै गएसँगै संक्रमणको जोखिम बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अप्नाउन आग्रह गरेका छन्। अब विस्तारै मृत्यु भएका मानिस तथा जनावरको शरीर कुहिन थाल्ने र यसले दुर्गन्ध तथा रोग फैल्याउन सक्ने भन्दै सतर्क रहन चिकित्सकहरूले सबैलाई आग्रह गरेका हुन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भोटेकोसी बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सुरक्षा लाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। बाढ़ीपछि समय बित्दै जाँदा दूषित पानी, असुरक्षित खानपान, फोहोर मैला तथा लामखुट्टेको वृद्धि हुने हुँदा सोही कारण विभिन्न प्रकारका संक्रमण फैलिन सक्ने भन्दै उहाँले यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड़ दिनुभएको छ। बाढ़ीबाट बाँचेका तथा विस्थापित भएका नागरिकमा आगामी दिनमा झाड़ा पखाला, ज्वरो लगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले यसतर्फ समयमै सबै सचेत बन्नुपर्ने उहाँ भनाइ छ। बाढ़ीको पानी र त्यसपछि जम्मा भएको फोहोर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको संक्रमण फैलिने जोखिम बढ़ी हुने डाक्टर पुनले बताउनुभयो। बाढ़ीका कारण विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुने भएकाले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव रहेको छ।
1: तुलसीपुरमा कुलोमा डुबेर 3 वर्षीय बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 10 नयाँ गाउँ निवासी पूर्णबहादुर चौधरीको 3 वर्षीय छोरी प्रणवी चौधरीको सिंचाई कुलोमा डुबेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार बालिकाले आज बिहान 10:30 बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोले बगाएको हो। कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याएपछि बिहान 11 बजे बालिकाको निधन भएको प्रहरीले जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को क्षयरोग अर्थात टीबी अनुसन्धान र नव प्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा संक्रामक रोग मध्ये एक मानेको क्षयरोगको नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखेको छ। यो केन्द्र बेजिङमा चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन गरेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। यसले वैज्ञानिक तथा प्राविधिक नव प्रवर्तन रोग निगरानी र रोकथाम तथा नियन्त्रणका क्षेत्र अन्य क्षेत्रमा केन्द्रित रहनेछ। डब्ल्यूएचओको क्षयरोगसँग सम्बन्धित विभागका निर्देशक टेरेजा कासाए भाले चीनले क्षयरोगको भार घटाउन उल्लेखनीय प्रगति गरेको र विश्वव्यापी क्षयरोग नियन्त्रणमा बढ़दो महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। कुशल भुर्तेलको शानदार अलराउण्डर प्रदर्शनका बावजूद नेपाल ए अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी क्रिकेटको आफ्नो अन्तिम खेलमा भिक्टोरिया एकाडेमीसँग एक विकेटले पराजित भएको छ। 143 रनको लक्ष्य भिक्टोरिया एकाडेमीले 20 ओभरमा 9 विकेट गुमाउँदै पूरा गर्यो। भिक्टोरियाका लागि टम रोजर्सले 21 बलमा 36 रन, ह्यारी डिक्सनले 16 बलमा 30 रन तथा ह्यारी होइटस्टेयरले 26 बलमा नट आउट 35 रन बनाए। साम इटालियनले 23 बलमा 16 रन जोडे। नेपालका लागि कुशल भुर्तेले ब्याटिङसँगै बलिङमा पनि प्रभाव जमाए। उनले 4 ओभरमा 17 रन खचेर 3 विकेट लिए। युवराज खत्रीले पनि 4 ओभरमा 20 रन दिएर 3 र आकाश चन्दले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 8 विकेट गुमाउँदै 142 रन बनायो। ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै 55 बलमा 90 रनको अभिजित इनिङ खेले। उनले 6 छक्का र 5 चौका प्रहार गरे। कुशलले नेपालको इनिङलाई सम्हाल्दै एक्लै योगदान दिए पनि अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। दीपक डुम्रेले 19 बलमा 16 रन बनाए। नारायण जोशीले 5 बलमा 7 रन जोड्दै अभिजित रहे। पवन सराफले 8 बलमा 5, लोकेश बमले 15 बलमा 5, कुशल मल्लले 12 बलमा 3, मयान यादवले 4 बलमा 3 र अनिल शाहले 3 बलमा 2 रन बनाए।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घुराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 1.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 92% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: नेपाल प्रेस युनियन दाङ शाखाको साधारण सभा तथा 9 जिल्ला अधिवेशन आज सम्पन्न। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने।
1: रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला। बाढ़ीपछि रसुवामा कार्यरत दाङका थप 4 नागरिक सम्पर्कविहीन।
0: भोटेकोशी बाढ़ीपछि भूमिगत पावर हाउसमा फसेकाको उद्धार जारी। भोटेकोशीको बाढ़ीले बगाएर ल्याएको सेप फोड्ने 29 जना पक्राउ।
1: र घोराई सत्रमा रहेको कमल पोखरी टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न।
0: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइनी भएर त जान लाग्यो नि।
1: हो र कहाँ?
2: भन्दिन के?
1: सत्तै भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको।
1: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक रैदाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घोराईदाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
5: VFX सिनेमास घोराई दस तौड़ी कुला दांग मा भव्य प्रदर्शन भइरहेको छ। हिंदी कथानक चलचित्र टॉक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
6: आया मम्मी मम्मी दाँत दुख्यो।
7: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
8: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
10: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
11: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 082-5902222।
7: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
12: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो। के कुरा गर्छिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जानको धेरै ठाउँ गई। अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
2: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ

0: आदरणीय श्रोता दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माई आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचुली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यौं। श्रोता, आज हामी 2083 20 श्रृंखलामा छौ भने सिंगो कार्यक्रमको 107 श्रृंखलामा रहेका छौ। श्रोता, आज हामी यहाँहरूलाई रुकुम पूर्वतिर लाँदैछौ, अर्थात लुम्बिनी प्रदेश, रुकुम पूर्व जिल्ला, भूमि गाउँपालिका वडा नम्बर 3 रहेको शहीद शुक्र माध्यमिक विद्यालय सीमा भन्ने स्थानको त्यो विद्यालयको शैक्षिक लगायतका विषय वस्तु यहाँहरूको माझमा पस्कने जमर्को गर्नेछौ। आजका अतिथि त्यो विद्यालयको बारेमा र त्यहाँका केही भौगोलिक अवस्थाको बारेमा जानकारी दिनका निम्ति सोही शुक्र माध्यमिक विद्यालय सीमा का शिक्षक जेपी गुरुङ सर हाम्रो सम्पर्कमा हुनुहुन्छ। कार्यक्रममा प्रवेश गर्नु अघि आजका आदरणीय व्यक्तित्व जेपी गुरुङ सरलाई म कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। सर, स्वागत छ यहाँलाई।
1: धन्यवाद सर, धेरै धेरै धन्यवाद।
0: हामी मेला पस्यौँ सर, अब
1: हुन्छ सर, भइहाल्छ
0: सर। आरामै हुनुहुन्छ?
1: हजुर, ठिकै छ। हजुरलाई कस्तो छ?
0: एकदम राम्रो छ सर, चलन चल्तीमै छ। अब अलिकति विद्यालयमा प्रवेश गर्नुभन्दा अगाडि हामी प्राकृतिक हिसाबले असाध्यै धनी छौ सारा नेपालीहरू। थोरै यो विद्यालयको आसपासमा रहेको अलिकति भौगोलिक वातावरणको बारेमा हाम्रा श्रोताका माझमा राखिदिन सरलाई हार्दिक अनुरोध गरे सर्वप्रथम।
1: हुन्छ सर, यो विद्यालय रुकुम पूर्व जिल्ला भूमि गाउँपालिका वडा नम्बर 3 सीमा भन्ने गाउँमा अवस्थित छ यो शहीद शुक्र माध्यमिक विद्यालय। यसको भौगोलिक अवस्थाको कुरा गर्दा यो मध्य पहाडी राजमार्गको खण्डबाट करिब 1.5 किलोमिटरको दूरीमा माथिपट्टि रहेको छ भने यो विद्यालयको मुनितिर नलाउँदो धान झुलेका खेतहरू हेर्न सक्छौ। त्यसरी माथि कम्ती मिलेका गाउँ बस्ती रहेको छ। विद्यालयको यो विद्यालय रहेको गाउँको पूर्वपट्टि ट्याङ्की गाउँ, पश्चिमपट्टि मोराबाङ र उत्तरतिर झुम्लाबाङ गाउँ पर्छ भने यसको दक्षिणतिर अर्थात् सेतु मुनिपट्टिबाट मध्य पहाडी लोकमार्ग रहेको छ सर।
0: हजुर, अनि यो भू बनावटको हिसाबले कस्तो? समथर मैदानी भाग छ, एक त पहाडी जिल्ला त हो नै, तर त्यहाँनिरको भाग कस्तो छ? समतल छ, पहाडी भाग छ, कस्तो छ?
1: यो पहाडी भाग नै हो सर, अब जिल्ला पनि पहाडी नै भएकोले यो पहाडी भाग, तर यो वातावरणीय मौसमको हिसाबले यहाँ चाहिँ धानहरू उत्पादन हुन्छ सर यो गाउँमा, यो विद्यालयको मुनितिर खेतहरू छ सर।
0: हजुर हजुर, अनि सर यो यति राम्रो राम्रो ठाउँको बारेमा सुनाइदिनु भयो, खेतहरू झुलेका, पंक्ति मिलेका, घरहरू भएका, पहाड़को बीचमा भएको कुरा सुनाउनु भयो सर। अनि यो विद्यालयको आसपासमा यति रमणीय ठाउँमा, एक त यो पहाड़ै हाम्रो चाहिँ पर्यटकीय स्थल हो नै, त्यसैमा पनि केही धार्मिक र पर्यटकीय छुट्टै स्थलहरू छन् कि छैनन्? छन् भने कस्तो अवस्थामा छन्?
1: पक्कै पनि छन् सर।
0: हजुर,
1: अब अहिले यहाँ हुने कुरा चाहिँ धार्मिक हिसाबले कुरो गर्दा चाहिँ अहिले क्रिस्चियन धर्म मान्ने व्यक्तिहरू पनि हुनुहुन्छ यहाँ।
0: हजुर,
1: यस्तो विद्यालयको ठ्याक्कै मुनितिर एउटा क्रिस्चियन धर्म आउनेहरूको चर्च रहेको छ सर। त्यसको मुनिपट्टि अब प्रकृति पूजक यहाँ मगर समुदायको बाहुल्यता छ, केही प्रकृति पूजक मगर समुदायहरूको थानहरू, बिसौना अनि मन्दिरहरू पनि यत्रतत्र छन्। र त्यसै गरी यसको अलिकति माथिपट्टि यो झुम्लाबाङ भन्ने गाउँ छ सर, त्यहाँ चाहिँ यो पहिले नै एउटा शाखा यो जुन तक्सार तक्सार बसेको थियो पैसा छाप्ने चाहिँ त्यसको राजदरबारको भग्नावशेष पनि त्यहाँ हेर्न सकिन्छ र त्यहाँ तामाखानीका तामाका धाउ निकालेका अवशेषहरू अनि गुफाहरू ओडारहरू तिनीहरू पनि प्रष्ट मात्रामा देख्न सक्छौँ र यसै वडा यसै गाउँपालिकाको अब एक नम्बर वडामा चाहिँ चौरी बुकी चौरी लेक पनि सरले सुन्नु भएको होला चौरी लेक पनि यसै पालिकाको एक नम्बर वडा र दुई नम्बर वडामा रमणीय एउटा गोन्टे झरना भन्ने यस्ता प्राकृतिक सुन्दरताले भरिएका सम्पत्ति सम्पदाहरू पनि रहेका छन् सर.
0: हजुर, अनि यो दरबारको भग्नावशेषको बारेमा दुई लाइन थपिदिनुहोस् न सर, यो जिज्ञासा हुन सक्छ हाम्रो श्रोतामा.
1: एकदमै सर, यो दरबार पहिले चाहिँ यता काम गर्ने जुन बक्सारमा काम गर्ने कामदारहरूको लागि यतैबाट नै आधिकारिक दिएर चाहिँ यो पैसा छाप्ने एउटा दरबार भनेर यहाँ शाखा जस्तो छ, यो चाहिँ दरबार रहेछ, त्यसको पर्खालहरू त्यहाँ रुख बिरुवाहरू केही मात्रामा देख्न सकिन्छ सर. त्यहाँ अझै पनि भन्दा अवशेष छ,
0: अहिले पनि त्यो पुरानो आकारमा केही अवशेष बाँकी छ.
1: बाँकी छ सर, त्यो दरबार भन्दाले बाहिरको पर्खाल कम्पाउन्डिङका कुराहरू देख्न सकिन्छ.
0: अनि यो त्यो त्यो प्राचीन यस्तो ठाउँमा मान्छेहरूको आगमन भइरहन्छ कि त्यतिकै पढिरहेछ? त्यो
1: त्यतिकै पढिरहेछ, अहिले स्थानीय पाठ्यक्रमले समेटेको छ सर
0: यसलाई. ए स्थानीय पाठ्यक्रममा छ नि यो कुरा?
1: हजुर.
0: अनि सर, हाम्रो यो विद्यालयदेखि हाम्रो जिल्ला सदरमुकाम अलिकति दूरीमा छ जस्तो लाग्यो मलाई, मेरो अनुमान मात्रै हो, कति दूरीमा छ र त्यहाँसम्म पुग्नका निम्ति बाटो कस्तो छ?
1: त्यही 16-17 किलोमिटरको दूरीमा हो हाम्रो रुकुमबाट यो विद्यालयसम्म आइपुग्न. बाटो सहजै छ सर, यो मध्य पहाडी लोकमार्ग अब बिच नै भइहाल्यो.
0: हजुर,
1: योभन्दा 1.5 किलोमिटर माथि आएपछि चाहिँ यो विद्यालय पुग्न सकिन्छ सर, मध्य पहाडीबाट 1.5 किलोमिटर माथि.
0: मध्य पहाडी लोकमार्ग अहिले पुरै पक्की भइसकेको छ?
1: पक्की भइसकेको छ सर, ठिक छ, यो त पोखरा काठमाडौँबाट नै हिँड्छ.
0: ए, गाडीहरू त्यतैबाट जाने आउने गर्छन्?
1: हजुर, एकदम सर.
0: नयाँ कुरा सुनाइदिनुहोस् सरले, यो पनि एउटा सन्देश हो हाम्रो लागि. अनि सर, हाम्रो यो अब हामी विद्यालयको प्राङ्गणभित्र पस्यौँ है त?
1: एकदमै सर.
0: भौगोलिक कुराहरू सक्यौँ, अब प्राङ्गणमा पस्यौँ. अनि सबभन्दा पहिले बाहिरबाट हेर्दाखेरि विद्यार्थीहरू प्रार्थना गर्न लागेको देखियो, एउटा कल्पना. हाम्रो विद्यार्थी र शिक्षक संख्या कति जति होला यो वर्ष?
1: टोटलमा
0: जाउँ सर.
1: ए, 245 जनाको हाराहारीमा छ यो इसिडीदेखि बाल विकासदेखि 12 सञ्चालित छ सर यो विद्यालय.
0: हजुर,
1: यो चाहिँ 250 छन् विद्यार्थीहरू जम्मा.
0: अनि शिक्षक संख्या?
1: शिक्षक र कर्मचारी सबै गरेर 18 छ.
0: 18। अनि यो दरबन्दी पुग्दो मात्रामा हो कस्तो, अलि नपुगे हो कि जस्तो लाग्यो?
1: दरबन्दी अलिक पुगेको छैन सर, अब हुन त हाम्रो यो स्थायी स्वीकृत माग नै हो.
0: हजुर,
1: तैपनि दरबन्दीको अभाव नै छ सर.
0: अनि दरबन्दीको लागि विद्यालय प्रशासनले केही पहल त गरिराखे होला, कस्तो छ?
1: अब गरिराखेको छ केही कुरा, अब निजीबाट राख्ने कुरा निजीमा अलिकति थपेर दिने कुराहरू भइरहेको छ.
0: पालिकाले पनि केही रकम त्यस्तो चाहिँ लगानी गरिराखेको छ?
1: पालिकाको अनुदान छैन सर, हाम्रो दरबन्दी फुलफिल भएकोले पालिकाले दिएको
0: छैन सर. अब हामी कार्यालय कक्षभित्र प्रवेश गऱ्यौँ है त सर?
1: एकदम सर,
0: प्राङ्गणबाट हामी भित्र पस्यौँ. अब अलिकति हामी ढोकाबाट भित्र गइसकेपछि यो विद्यालयको ऐतिहासिक पृष्ठभूमि जान्न मन लाग्यो.
1: हजुर,
0: छोटोमा राखिदिनु होला सर विद्यालयको ऐतिहासिक पृष्ठभूमि.
1: हजुर, एकदमै. यो विद्यालय चाहिँ 2030 सालको फागुन महिनामा स्थापना भएको हो सर.
0: हजुर,
1: यसलाई पहल गर्ने स्थापनामा पहल गर्ने व्यक्तिहरूमा हाम्रो यतै तत्कालीन यो पञ्चायत थियो सर, पञ्चायत कालमा यो काँडा पञ्चायत थियो, त्यहाँबाट छुट्याउने भूमिकामा चाहिँ पञ्चायत पञ्च प्रधान भीमबहादुर पुन र उप प्रधान रतनसुर रोकाको विशेष पहल रह्यो. यस विद्यालयको संस्थापक प्र रामकुमार बुढाकोजी र संस्थापक अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाहिँ भीमबहादुर पुन हुनुहुन्थ्यो भने, अब यस्तो लगत्तै 2051 सालमा निम्न माध्यमिक तहको स्वीकृति पायो विद्यालयले, 2052 माध्यमिक तहको र 2067 सालमा चाहिँ यसले माडी 11-12 स्वीकृति पाएर सञ्चालनमा रहेको छ भने, 2075 सालमा 10+2 11-12 र 2079 सालदेखि 80 परीक्षा केन्द्र धेरै कार्यकालमा सञ्चालनमा रहिरहेका छन् सर.
0: हजुर अनि सर यो भीमबहादुर त्यति बेलाको प्रधान पञ्चको कुरा गर्नुभयो अनि ऊ प्रधान पञ्चको पनि सहभागिता रह्यो भन्नुभयो रामकुमार बुढाथोकी त्यहाँको चाहिँ संस्थापक प्रधान अध्यापकको कुरा गर्नु अहिले उहाँहरू हुनुहुन्छ हुनुहुन्न यो 51 अहिले अहिले हुनुहुन्न हामीले सम्मान गर्न सक्दैनौँ उहाँहरूलाई अनि सर मलाई एउटा जिज्ञासा लाग्यो बिचमा मेरै कार्यकालमा भनेर सरले कुरा राख्नुभयो नि योभन्दा अगाडि सर त्यो विद्यालयको प्रधान अध्यापकको रूपमा हुनुहुन्थ्यो कति वर्ष जति चलाउनु भयो
1: हो सर मैले 2073 सालदेखि 79 सालसम्म सर मैले 73 फागुनबाट 79 फागुनसम्म मैले विद्यालयको मेरो कार्यकाल थिएँ सर 6 वर्ष
0: 73
1: सर
0: 73 79 सम्म
1: 79 सम्म
0: फागुन ल सरलाई एउटा चाहिँ राम्रो अनुभव ग्रहण गर्ने अवसर मिलेछ मलाई सुन्दै खुसी लाग्यो सर सरले यो स्थानीय पाठ्यक्रमको कुरा उठाउनु भएको थियो मलाई जिज्ञासा लागिरहेको थियो भूमि गाउँपालिकाले स्थानीय पाठ्यक्रम बना होला कि नहोला बनाइसक्या भएपछि त्यसको प्रभावकारिता कस्तो होला भन्ने जिज्ञासा थियो सरले पाठ्यक्रम बनाछ त्यसमा चाहिँ त्यो दरबारको कुरा अवशेषको कुरा राखेका छ भनेर भनिदिनु भयो यो पाठ्यक्रम बनाएको कुरा र अलिकति त्यहाँ त्यो भित्र भएका कुराहरूलाई राखिदिन अनुरोध गरे सरलाई
1: एकदमै सर हाम्रो यो भूमि गाउँपालिकाले 2075 सालमा स्थानीय पाठ्यक्रम निर्माण गरी अहिले सञ्चालनमा प्रसंसारण भइरहेको छ त्यसैको आधारमा छ यसमा चाहिँ अब कक्षा चारदेखि कक्षा आठसम्म हुन चाहिँ यो चाहिँ पाठ्यक्रम लागेको छ यसमा चाहिँ यो भित्र समेटिएका विषयवस्तुहरूमा स्थानीय पर्यटनका कुरा धार्मिक क्षेत्रहरू अनि परम्परागत सिप र प्रविधिका कुराहरू अनि त्यसै गरी स्थानीय तहका व्यवस्थापिका कार्यपालिका न्यायपालिका कुराहरू पनि जोडेको छ त्यसमा
0: हजुर
1: त्यसै गरी स्थानीय स्तरमा भएका युद्ध संग्रहालय अर्थात युद्ध स्थलका कुराहरू वन जङ्गल जडीबुटी बोट बिरुवा सांस्कृतिक एवं ऐतिहासिक कुराहरू पनि त्यसले समेटेको छ त्यसै गरी यसले चाहिँ हाम्रो 50% चाहिँ 50% हाम्रो 73 युनिटका शिक्षाका कुराहरू पनि यो स्थानीय पाठ्यक्रममा समेटेको छ
0: हाम्रो त्यहाँ स्थानीय एकजना समाजसेवीको नाम तारक शाह मैले बिर्सिया छैन भने तारक शाह भन्ने मैले अलिअलि सम्झना गरिराखेको छु उहाँले त्यहाँको धार्मिक र पर्यटकीय स्थलको बारेमा एकपल्ट हामी संवाद गरेका थियौँ उहाँसँग त्यो बेलामा त्यो युद्ध स्थलको कुरा उहाँले उठाउनु भएको थियो त्यो बेलामा परेड खेलेका कुराहरू लाल सेना अहिले ती ती परेड खेलेका ठाउँहरू सुरक्षित छन् सर कस्तो अवस्थामा छन्
1: त्यसको भग्नावशेष छ सर त्यहाँ परेड खेलेका त्यहाँ क्याम्प बसेका कुराहरू अब त्यसलाई संग्रहालयको रूपमा बनाएर स्थानीय सरकारले खर्च गरेर त्यसलाई तारबार गरेर राखेको छ त्यो मत भन्ने ठाउँमा छ त्यो अब परेड खेलेका तालिम गरेका कुराहरू त डाँडाकाँडा जताजुडी भइहाल्यो त्यतिखेर युद्धकालमा तर तै पनि मत भन्ने गाउँमा यो यही गाउँपालिकाको वडा नम्बर महतमा चाहिँ विभिन्न उसका जस्तो प्रहरीका अनि तत्कालीन माओवादीका कमान्डरका कुराहरू मूर्ति बनाएर बनाएर राखेका
0: थिए अनि सर यी सबै कुराहरूलाई समेटेर स्थानीय पाठ्यक्रम तयार भएको
1: हो सर ओके
0: ल खुसी लाग्यो यसो दाङतिर आउने कोही साथी भेट्नु भएछ भनेपछि एउटा पाठ्य पुस्तक मलाई पनि पठाइदिनु होला हामी पनि अध्ययन गराउँला किनभने अध्ययन गर्नलाई त झाँको जस्तो वस्तु भए पनि गर्न सकिन्छ ल सरसँग यति अनुरोध गरे है त अनि सर यो विद्यालयमा अब तत्काल गर्नुपर्ने सर एउटा लामो समय प्रहको जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको र अहिले त्यही विद्यालयमा एउटा शिक्षकको भूमिकामा रहनु भएको छ अब यो विद्यालयले गर्नुपर्ने शिक्षकका निम्ति विद्यार्थीका निम्ति अभिभावकका निम्ति समग्र विद्यालयको उन्नतिका निम्ति के छन् गोडा तीनवटा जति यो भनेर महत्वपूर्ण कुरा
1: एकदमै सर विद्यार्थीको नियमितता बढाउने कुरा र यो सिप विद्यालय सुधार योजना 2083 अनुसार मैले भन्दैछु सरलाई
0: हजुर हजुर
1: विद्यार्थीको नियमितता बढाइ शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु पर्यो अनि सैद्धान्तिक भन्दा व्यवहारिक सिकाइमा जोड दिने बाल केन्द्र सिकाइका कुराहरू प्रविधि मैत्री सिकाइकामा जोड दिने अनि शिक्षकहरूलाई प्रत्येक शिक्षक अभिभावकमा जिम्मेवारी बोधका कुराहरू अनि भूकम्प प्रतिरोधी भवन जस्ता भौतिक निर्माणहरूको अनि पक्की घेराबारका कुराहरूलाई पूर्णता दिने भन्ने कुराहरू छ सर महत्वपूर्ण कुराहरूमा
0: आदरणीय श्रोता हामीले यहाँहरूलाई यति बेला पूर्वी रुकुम पुर्याइराखेका छौ पूर्वी रुकुमको भौगोलिक बनावटको कुरादेखि लिएर त्यहाँका धार्मिक पर्यटकीय स्थलहरूको बारेमा हाम्रो आदरणीय सर जेपी गुरुङ, उहाँ अमृत गुरुङको नामले पनि सुपरिचित हुनुहुन्छ, केही समय प्रधान अध्यापकको जिम्मेवारी वहन गर्नुभएको र हाल उहाँ शहीद शुक्र माध्यमिक विद्यालय सीमा भन्ने ठाउँमा रहेको विद्यालयमा उहाँ अध्यापन गर्ने गर्नुहुन्छ। हामीले उहाँसँग धेरै कुरा लिन पर्नेछ, केही कुरा हामीले लिइसकेका छौँ। सर, म पुनः यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ।
1: धन्यवाद सर।
0: अब म कार्यालय कक्षबाट अर्को कक्षतिर लागे, अब प्रधान अध्यापकको कक्षतिर लागे। हाम्रो स्टाफ मिटिङ हुन्छ कि हुँदैन, हुन्छ भने के विषयमा छलफल हुन्छ र कसरी कार्यान्वयन गर्ने गर्नुहुन्छ?
1: हुन्छ सर, नियमित स्टाफ मिटिङ हाम्रो महिनाको अन्तिम शुक्रबार बस्छ सर।
0: हजुर,
1: यसमा उठाइने विषयवस्तु अब पठन पाठनको शैलीहरू के कसरी सुधार गर्ने, अनि त्यसपछि शिक्षक विद्यार्थीलाई अनुशासनमा कसरी राख्ने, अनि नियमितता र शैक्षिक गुणस्तर अभिवृद्धिका कुराहरू, यस्ता यस्ता प्रस्तावहरू बारे छलफल हुन्छ सर।
0: अनि छलफल हुन्छ, निर्णय गर्नुहुन्छ, लागू हुन्छ अथवा यथास्थितिमै रहन्छन्, कस्तो छ अवस्था?
1: लागू हुन्छ, अलिकति हुँदा भइहाल्छ,
0: केही न केही फरक चाहिँ आउँछ। अनि सर, अलिकति यसैमा थप्न मन लाग्यो, यो अहिले नयाँ सरकारले दुई दिन बिदाको व्यवस्था गरेका छ, शनिबार र आइतबार। हाम्रो पाठ्यक्रमले आइतबार समेत पढाउनु पर्ने भनेर त्यो पाठ्यभार तोकेका छ नि। अब सरसँग एउटा जिज्ञासा, यो दुई दिन बिदा कस्तो लागिराखेका छ र जुन एक दिन बिदा हप्तामा घट्यो, यसले हाम्रो पाठ्यभार पूरा हुने सम्भावना छ कि छैन?
1: हजुर, एकदमै सर, यो विशेष गरी यो दुई दिने बिदा चाहिँ मेरो अनुभवमा सर,
0: हजुर,
1: यो स्थानीय शिक्षक कर्मचारीलाई ठिकै जस्तो लाग्यो, तर जुन गैर स्थानीय त्यो बाहिरका हुनुहुन्छ नि सर
0: म्याडमहरू,
1: उहाँहरूको लागि त्यति औचित्यपूर्ण छैन। र अर्को कुरा, मैले विद्यार्थीहरूसँग जोडे, विद्यार्थी भाइ
0: बहिनीहरू,
1: यो दुई दिन अलिकति विश्राम लिँदा रेस्ट गर्दा उनीहरू खास सिकेका कुराहरू कतै बिर्सिँदैनन् कि बिर्सिन्छन् कि भन्ने जस्तो चिन्ता उसको पुरो छ सर।
0: यो अन्यत्र ठाउँमा पनि यस्तै कुरा गर्नुहुन्छ, म अब करिब करिब हप्तामा एकजना दुईजनासँग संवाद गर्ने गर्छु, कतिपय विद्यालयमा म आफै पुग्ने गर्छु, त्यहाँको अभिभावकसँग विद्यार्थीसँग पनि कुराहरू लिने गर्छु। दुई दिन बिदाको काम छैन भनेर भन्नुहुन्छ धेरैजनाले, सरले पनि करिब करिब त्यस्तै कुराहरू राखिदिनु भयो। सर, म अब अलिकति विद्यालयदेखि फेरि बाहिरतिर लागे है त,
1: एकदम सर,
0: अब अलिकति पालिकातिर पनि जोड्न मन लाग्यो मलाई। यो पालिकाले अहिले चाहिँ धेरै अधिकार पाएको छ, नयाँ संविधान आइसकेपछि, स्थानीय तहको कुरा आइसकेपछि धेरै अधिकार पाएको छ। अब यही भित्र, त्यो अधिकार भित्र उसले अधिकार मात्रै प्रयोग गर्छ अथवा कर्तव्य सम्झन्छ, त्यो उसको जिम्मेवारीको कुरा रह्यो। यो विषयगत शिक्षकहरूलाई तालिम गोष्ठीको व्यवस्था अहिलेसम्म के छ त्यहाँ पालिकाबाट, गराइरहेको छैन?
1: गरिरहेको छ, प्राथमिकता आधारमा प्राथमिकरण गरेर गराइरहेको छ, यताबाट पालिकाले पनि केही गर्ने, केही चाहिँ यताबाट सिफारिस गरेर एकाइमा पठाउने, त्यसो एकाइमा तालिम केन्द्रमा पठाउने कुराहरू भइरहेको छ नियमित छ।
0: अनि यसको प्रभाव कस्तो छ, शिक्षकहरू जस्तो पहिले टिपिडी तालिम गर्ने व्यवस्था थियो त्यसलाई चाहिँ टिचर पकेट डेभलपमेन्ट भनेर कतिपय साथीहरूले हाँसो गर्ने गर्नुहुन्थ्यो, सिप आर्जन होइन, गोजामा चाहिँ भत्ता मात्रै राख्ने हो भन्ने त्यस्तो अर्थमा कुरा राख्नुहुन्थ्यो कि। यो उसले पालिकाले जुन शुरू गरेका छ त्यो त राम्रो कुरा सुनाउनु भयो, त्यसको प्रभाव कस्तो छ जस्तो लाग्छ सरलाई?
1: अब मेरो विचारमा सर अहिले त प्रभाव सकारात्मकै छात्र भयो, किन भनेपछि अहिले यसमा चाहिँ अब हामी त्यो तालिममा सिकेका कुराहरू सर कक्षाको ठाउँमा पुऱ्याएन भने अहिलेको शिक्षक चाहिँ यो विज्ञान र प्रविधिको युगमा त्यो अन्ध नै हुन्छ सर, तालिमहरू मलाई सकारात्मक जस्तो नै लाग्छ।
0: एकदम ल, यसलाई अब सबै साथीहरूलाई एउटा सन्देशको रूपमा पुर्याइदिनु होला। अनि सर, यो केही गर्नुपर्ने कुरा राख्नुभयो नि सरले, विद्यालयमा खास गरेर 83 एसआईपी को कुरा भनेर सरको शब्द नै एसआईपी 83 भन्ने शब्द छ, त्यसमा यो अलिकति दामको कुरा हुन पर्यो। हामीले क्लासमा पढाउने कुरा चाहिँ शिक्षकको जिम्मेवारीको कुरा रह्यो, सिकाइ उपलब्धि दिलाउने कुरा, बाँकी काम भनेको त्यो पर्खालको कुरा गर्यौँ, हामीले फिल्डको कुरा गर्यौँ, त्यो त बाह्य रूपबाट चाहिँ आय आर्जन नभइकन त हुँदैन के छ? यो तिनै तहका सरकारबाट अहिलेसम्म के सहयोग प्राप्त भएको छ र के अपेक्षा गरिन्छ?
1: नै भइरहेको छ। यो त सर अब हाम्रो यो विद्यालय चाहिँ अब सङ्घीय सरकारबाट नै अनुदान हुन्छ शुद्ध कर्मचारीको तलब भत्ता,
0: हजुर,
1: त्यही भएर त्यही पालिका मार्फत त्यसरी नै लिने हो। र अर्को कुरा चाहिँ स्थानीय सरकार अनि प्रदेश सरकार अनि सङ्घीय सरकार सबैले चाहिँ प्राथमिकताका आधारमा गाउँपालिकाभित्रका विद्यालयहरूमै प्राथमिकताका आधारमा यस्ता भौतिक योजनाहरू वितरण गर्ने नियमित रूपमा वितरण भइरहेको छ।
0: जे होस्, विद्यालयमा कुन विद्यालयमा के खाँचो छ भन्ने कुरा उनीहरूले के अवलोकन गरेर सर्वेक्षण गरेर विद्यालयलाई योजनाहरू दिने गरेका छन्। यसलाई चाहिँ निरन्तरता दिइराखोस् पालिकाले अथवा स्थानीय सरकारबाट, हामीले यही कामना गर्यौं। सर, म अब एकैछिन फेरि क्यान्टिनतिर फर्किए है त विद्यालयको यो ठाउँ ठाउँमा पुग्यौँ भनेपछि धेरै कुराको जानकारी हुन्छ भन्ने लागेर सरलाई यताउता घुमाउन मन लागिराखेको छ। अनि त्यो दिवा खाजा भनेर यो खाजाको रूपमा अहिले नेपाल सरकारले व्यवस्था गरेका छ नि विद्यार्थीका निम्ति, हाम्रो यो शुक्र माध्यमिक विद्यालयमा कतिको प्रभावकारी छ त्यो कार्यक्रम र कसरी लागू गर्नुभएको छ?
1: स्थितिदेखि 5 सम्मका विद्यार्थीहरूले पाउँछन् सरकारी माध्यम अनुसार खाजाको रकम,
0: हजुर,
1: अनि त्यसमा पनि यहाँको स्थानीय सरकार हुने गाउँपालिकाले वार्षिक रूपमा 1,50,000 भान्सालाई पनि तलब भत्ताको रूपमा थोरै भए पनि रकम छुट्याइएको छ सर, भान्सेको रूपमा 50,000 रुपियाँ छुट्याइरहेको छ।
0: अनि के खुवाउने गर्नुहुन्छ सर त्यो विद्यार्थीहरूलाई? आफै केही सामग्री त खरिद्नु पर्यो, त्यहाँ खरिद्न पाइन्छ कि पाइँदैन? उत्पादन भएको चिज ल्याउनुहुन्छ कि कसरी खुवाउनुहुन्छ?
1: यसको तालिका अनुसारै खुवाउँछ सर, कहिले अब कहिले स्थानीय स्तरमा उत्पादित अर्ग्यानिक कुराहरू, कहिले अब तलतिरको हलुवाहरू, चना, केराहरू, यसरी केरागुडी सबै मिलाएर खुवाइरहेको छ।
0: सबै मिलाएर खुवाउने, अब यो सबै ठाउँमा यस्तै सुनिराखेको छु। र पहिले यो पैसा जसरी आइरहेको थियो अलिकति कम भयो भनेर भन्ने अन्य विद्यालयमा त्यस्तो कुरा आइरहेको छ, सरहरूकोमा के छ त्यस्तो भनाइ?
1: एकदमै सर, यो त कम नै छ सर, हाम्रो जुन दैनिक रूपमा कम नै छ, तै पनि गाउँपालिका सरकारले, हाम्रो स्थानीय सरकारले 50,000 दिँदा चाहिँ अलिकति सहज भएको छ त्यो भान्सेलाई,
0: अन्तै
1: भान्सेमा मेकअप गर्छ होला, तर ठिकै हो।
0: हजुर। अनि सर, यो विद्यार्थीका निम्ति कक्षाभित्रको पढाइ एउटा कुरा रह्यो, अनि उनीहरूलाई अतिरिक्त क्रियाकलाप कक्षामा पनि हुन सक्ने भयो, कक्षा बाहिर पनि हुन सक्ने भयो, दोस्रो कुरा रह्यो। तेस्रो कुरा भनेको अलिकति टाढासम्म फिल्डमै लगेर चाहिँ अवलोकन गराउने कुरा रह्यो, जसलाई हामी शैक्षिक भ्रमण भन्छौँ। के छ हाम्रो विद्यालयमा यी तिनै कुराको व्यवस्था?
1: पक्कै पनि सर, शुक्रबार अतिरिक्त क्रियाकलाप चाहिँ हामीले शुक्रबारको दिन 5 पिरियड पढाइसकेपछि गर्छौँ सर, 5 पिरियड पछाडि, र अरू शैक्षिक भ्रमणका कुराहरू चाहिँ त्यति 1-2 पटक अभ्यास गरियो, त्यसपछि अब आर्थिकले पनि नभ्याउने, त्यही भएर त्यो भएको छैन आजकल सर।
0: त्यसलाई जस्तो नजिकका ती परेड खेल्ने ठाउँहरू लगेर देखाउनु त सकिन्थ्यो होला, गर्नु चाहिँ गर्नुहुन्न? एकदम, त्यसलाई निरन्तरता दिइराखे पनि एउटा अभ्यास बस्छ। तर अब म अलिकति नेपाल सरकारतिर फर्किन मन लाग्यो। यो अहिले नेपालमा नयाँ सरकार बनेको छ, करिब करिब 2

0: चाहिँ व्यवस्था गर्यो भने अति राम्रो हुन्थ्यो कि सर, एकीकृत गरेर विद्यालयहरूलाई
1: मुख्य रूपमा यिनै कुरा राखिदिने हो भने हेरिदिने हो भने पहिलो कुरा त अब सरले भनेको मध्येमा दरबन्दीको कुरा नै मुख्य कुरा रह्यो, आर्थिक सहयोगको कुरा दोस्रो कुरा रह्यो, यही कुराभित्र सर रहनुभयो, यो पनि उपयुक्त कुरा लाग्यो। तर म अलिकति अब रेडियो मध्य पश्चिमतिर अथवा यो हाम्रो शैक्षिक कार्यक्रमतिर फर्किए, अब आफ्नै स्टुडियोभित्र आइपुगेँ म। अनि सर, यो शैक्षिक कार्यक्रम शैक्षिक डबली विगत 20 वर्षदेखि सञ्चालन भइराखेका छ र हाम्रो पूर्वी रुकुमबाट पनि 5-6 वर्ष भयो जस्तो लाग्छ, त्यहाँबाट रेडियो पूर्वी रुकुमबाट प्रसारण भइराखेका छ। अब यो शैक्षिक उन्नतिका निम्ति यस्तो शैक्षिक कार्यक्रमले के सहयोग पुर्याइदिनु पर्छ जस्तो लाग्छ सरलाई, के गरिदिनु पर्छ, कसरी अगाडि बढ्नु पर्छ?
0: एकदमै सहयोग पुर्याइरहेको पनि छ, पुर्याउनु पनि पर्छ जस्तो लाग्छ। अब यो यस्ता सञ्चार माध्यमहरू चाहिँ अब हाम्रो शिक्षा क्षेत्रमा शैक्षिक क्षेत्रमा यसलाई यसबाट दिने शिक्षाहरू हामी अनियमित शिक्षा अन्तर्गत दिन्छौँ सर।
1: हजुर,
0: यसले चाहिँ केही सूचनाका कुराहरू सञ्चार गर्छ भने यसले चाहिँ सहयोग विगतमा यहाँ रुकुम पूर्वमा रहेको रेडियो पूर्वी रुकुमले पनि यो कोरोनाको बेला कोविडको बेलामा हामीले पनि रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ, यसले पनि टेवा पुर्याएको छ। त्यसै गरी यस्ता कुराहरूबाट ज्ञानवर्धक कुराहरू, मनोरञ्जनात्मक र सूचनाका कार्यक्रमहरू प्रसारण गर्नुपर्ने देखिन्छ सर। यसलाई निरन्तर दिनुपर्छ जस्तो लाग्छ, दिएपछि यो नै सकारात्मक पक्ष जस्तो लाग्छ सर मलाई।
1: सर, हामीले धेरै लामो कुरा गर्यौँ, झन्डै आधा घण्टा नजिक नजिक हामी पुग्दैछौँ। मैले केही कुरा जिज्ञासाको रूपमा राखेँ, केही सोध्न छुटाएँ कि सरलाई म रेडियोमा यस्तो कुरा भन्नुला भन्ने लागिराखेको थियो, ती कुरा छुटेको पनि हुन सक्छ। एक मिनटभित्र राखिदिन अनुरोध गरेँ सर, केही छ अन्तमा भन्न पर्ने?
0: अन्तमा तर यो दुर्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमिका अवतरिकामा रहेको शैक्षिक सरोकारका विषयमा मेरो विचार सुनेर साथ दिने, सम्पूर्ण श्रोता तथा विचार राख्न प्रदान गर्ने प्रस्तुता आदरणीय पदम सर एवं रेडियो मध्यपश्चिम अन्य 11 साझेदार रेडियोका प्राविधिक मित्रहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। साथै सैद्धान्तिक भन्दा व्यावहारिक शिक्षामा जोड दिउ भन्न चाहन्छु अन्तिममा सर।
1: सर, आज मिठो संवाद गरियो, यो समय र संवादका निम्ति म यो 12 रेडियोको तर्फबाट सरप्रति आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद टक्राउन चाहन्छु। अहिले बिदा भयौँ सर हामी। आदरणीय श्रोता, हामीले यति बेला लुम्बिनी प्रदेश रुकुम पूर्व जिल्ला भूमि गाउँपालिका वडा नम्बर 3 रहेको शहीद शुक्र माध्यमिक विद्यालय सीमा भन्ने ठाउँमा रहेको विद्यालयको वस्तुगत अवस्थाको बारेमा र विविध कुराहरू जोडेर यहाँहरूको माझमा पस्किसकेका छौ। र आज अतिथिको रूपमा सोही विद्यालयका पूर्व प्रधान अध्यापक र हालका शिक्षक जसलाई अमृत गुरूङको नामले पनि चिन्न सकिन्छ, जेपी गुरूङ उहाँको वास्तविक नाम, उहाँले धेरै कुराको जानकारी दिनुभयो। म 12 रेडियोको तर्फबाट पुनः उहाँप्रति धन्यवाद टक्राउन चाहन्छु। यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरी लगायत 12 रेडियोका प्राविधिकलाई धन्यवाद दिँदै हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै आजको बसाईबाट यो संचालक पद्म प्रसाद शर्मा बिदा चाहन्छ। हवस् त, अभिवादन, जय शिक्षा।
2: यति बेला बेलुकीको 7 बजेको छ।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50
4: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर, हस्पिटल रोड, कुराहीदान, फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
6: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
7: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
6: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
8: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा।
9: वरिष्ठ सर्जन डाक्टर

0: माय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट माय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विकिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
1: तालिम दिइने विषयहरू
4: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
1: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदाङ, सम्पर्क मोबाइल नम्बर 98-410-17-09, 98-410-17-09।
4: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 MHz।
1: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
2: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा पाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
2: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
2: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 08।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578 34 9 10।
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
7: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
7: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेशन: काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
7: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310।
8: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98548-45-226।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क आजदेखि पूर्ण रूपमा संचालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो। उद्धार कार्य पुनः शुरू।
2: अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ अलिक कम भएको मान्न सक्छौ। फुट्ने जोखिम
1: तादिङबेसी जाने वैकल्पिक सड़क पनि संचालनमा। पैसा राख्ने सेफ ओड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला। खोजी कार्य जारी।
3: मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
1: युद्वारा रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
4: आजको लागि रसुवा धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी बर्ने पानी पर्ने सम्भावना देखिन्छ।
1: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विनाशकारी बाढ़ीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
2: पूर्व खोल्दाखेरि केही पहाड़ बढ़े पनि त्यसले लेदो पनि बगाएर आयो। अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ यदि त्यो जोखिममा छ भने। अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ फुट्ने जोखिम। तर अब शून्य भएको चाहिँ होइन, त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
6: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुमा 31 र रसुवामा 13 शव फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन, र मौसम भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्क विहीन मान्छेहरू अहिले पनि 2426 जना चाहिँ सम्पर्क दिनुहुन्छ हराइरहनु भएको छ, र तपाईँको चाहिँ 219 जना चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 जना चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तिनवटै सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
6: भुटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्डले 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको बटुकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिङ सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदोसहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङबेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवार टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, कुइरेनी टार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैकि 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा धादिङ र नुवाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
4: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र विशेष गरी रसुवा, धादिङ र नुवाकोट हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठुलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
6: यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई एलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन दुई स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
7: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो 3 गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठूलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
6: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20,00,000 युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्य स्वास्थ्य सेवा स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1,576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र मल्लिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 विकेटले पराजित भएको छ। यसैसँगै नेपाल ए ले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंगाएको छ। यसैगी टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक बंगलादेश हाई पर्फमेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होवर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
1: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
8: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग उपनिवेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ
1: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहारका
11: हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
11: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
11: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
11: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
11: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
12: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: 4477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ बाढ़ीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यतिबेला सन्तासमा रात बिताउन बाध्य छन् स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्
5: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ दुई वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन
6: हाम्रो दुईचोटि पस्यो पहिला त्यो साँक्रो थियो नदी उता थियो हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ बाख्रा यहाँनिर पर्यो त्यहाँ माथि पर्यो घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने माटोको डेरो बनाएको त्यो त ढलिन्छ
5: अहिले चाहिँ आ छैन जोस बाढी
6: अहिले आ छैन
5: राप्ती सुनारी तीनका कमैया टोल र खैरहनी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन् मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15-20 घर मात्र बाँकी छन् उहाँहरू थाई तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्षौं भइसकेको छ
7: सरकारले दिएको 57 घर कति हो त्यसपछि अहिले 15-20 घर जति होला यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो यो जात बनाएर लगिदिन्छ खाने पिने सारा सुहावना आउँछ कि अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ मर्ने अब बाँच्ने ठेगानै हुँदैन बसोबासै यही हो अन्त जग्गा जमिन छैन यही बस्न पर्या छ जोखिम ठाउँमा बसौँ पछि अब सिक्कालाई ढाइरा हुन्छौँ जनप्रतिनिधिसँग उपनिवेशन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ अहिले चाहिँ बन्दैछ बसौँ पछि गत वर्ष अगाडि भएको थियो अहिले पनि यता र यता छ सिन्हावास गलरावास यो लगभग तल साईपुरसम्म धक्का भेटाउँछ
5: बाढ़ीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन् डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन् खैरहनीकी कल्पना थारूले बाढ़ी डुबानको डरले डेहेरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो तर यो दीर्घकालीन समाधान भने होइन
8: अगाडिको वर्षमा धेरै नोक्सान थियो घर डेहरी सबै झल्यो त बखारी अनाज बगायो सुँगुर बगायो कति सुँगुर मर्यो फेरि अब झरी गर्न लाग्छ कस्तो डर लाग्छ भनेर रातिमा पानी आउँछ कि भनेर डराएर भखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ
9: त्यही बाढीकै डरले अहिले धेरैजनाले घर पक्की बनाउनु भएको
8: हजुर छतमा गएर बस्ने घर त पक्की छ हाम्रो
5: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ
10: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अगाडि क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ
5: यता स्थानीय सरकारले भने बाढ़ीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ
11: यो वर्षमा हामीले विपद प्रति कार्ययोजना पनि निर्माण गरेका छौँ डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य कृषि शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिने छौँ
5: विशेष गरी रातिको समयमा बाढ़ीको सन्तास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना
12: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ हामी यस्तो हुँदैछ भनेपछि जीवधनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ।
4: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
16: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
15: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
16: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
15: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
17: भर्ना सम्बन्धी सूचना,
18: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
17: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
12: यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौ, त्यसको पूर्वाधार विकास गर्न सक्छौ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ। र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा, सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौँ भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीवधनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ। र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एउटा एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
4: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ, होइन? अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
12: हजुर, अब यही भोटेको सिकै कुरामा, त्रिशुली माथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्र राष्ट्र तिनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो। तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भन्नेले त हामी भन्नु पर्थ्यो नि यो भनेर, होइन? भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन? हामी अन्दाजीको भरमा बोलिरहेछौँ। र म विज्ञ साथीहरूलाई प्राविधिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौं, हामीले चाहिँ सरकारलाई त भन्यो यो संयन्त्र बनाऊ सरकार भनेर भनौं र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ, अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ, त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति

0: भएको अवस्था हो छ अहिले पनि. किन यो भइरहेको छ? तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट कम्तीमा पनि, नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्. यसमा चाहिँ तपाईँको अहिले गुगल, जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ.
1: ताजा खबरमा अब मिलिजुली नेपाली. तादिङदेखि जाने वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सड़कहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ। गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले धादिङ बेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमैजू शुभम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धार

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बेलुकी 8 बजेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटेको सेबारीमा मृत्यु हुनेको संख्या 669 पुग्यो। 2362 जना अझै बेपत्ता।
0: बाढ़ीको 4 दिनसम्म पनि सुरुङभित्र फँसेकाहरूको उद्धार हुन सकेन। भारत र चिनिया टोली परिचालन सप राख्न नसकिने भएकाले गाडेर व्यवस्थापन गर्ने निर्णय।
1: कांग्रेसको देउबा समूहद्वारा छुट्टै महाधिवेशन गर्ने घोषणा। गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन आह्वान।
0: वार्ता पुनः शुरू गर्न अमेरिका र इरानलाई राष्ट्रसंघको आह्वान। रूसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 जनाको ज्यान गयो।
1: र टप T20 सिरिजको अन्तिम खेलमा नेपाल भिक्टोरियासँग 1 विकेटले पराजित। बाढ़ी पीड़ितलाई नेपाल क्रिकेट संघ क्यानले 30 लाख रूपियाँ

0: करने।
1: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयाज अन टप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित अन टप ब्रांड का पानी 500-900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालयाज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 व हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 669 पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक अभिनारायण काफ्लेले मृत्यु हुनेको संख्या 669 पुगेको जानकारी दिनुभएको हो। मृत्यु हुनेमा 148 महिला, 268 पुरूष, 22 बालिका र 20 बालक रहेका छन्। यसैगरी 211 आंशिक मानव अंगहरू फेला परेका छन्। फेला परेका सबमध्ये 20 पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ। यसमध्ये 1863 जना नेपाली नागरिक रहेका छन् भने 523 जना विदेशी नागरिक बेपत्ता भएका छन्।
3: तिब्बततर्फबाट हिमताल फुटेर आएको बाढ़ीको 4 दिनसम्म पनि जलविद्युत आयोजनामा फँसेका नागरिकको उद्धार गर्न सकिएको छैन। सबभन्दा धेरै फँसेको हुन सक्ने अनुमान गरिएको रसुवास्थित त्रिशुली 3A/B लगायत जलविद्युत आयोजनाको भूमिगत पावर हाउसबाट अझै पनि उद्धार गर्न नसकिएको हो। बाढ़ीले रसुवा र नुवाकोटमा मात्र 13 आयोजनामा क्षति भएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार क्षति भएका मध्ये सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1576 जना सम्पर्कविहीन छन्। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भोटेकोशी जलविद्युत आयोजना 4 र लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना बेपत्ता छन्। चिलिमेमा 8 र मेलुङ खोला जलविद्युत आयोजनामा 7 जना बेपत्ता रहेको इपानले जनाएको छ। नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। माथिल्लो त्रिशुली 3A 42 जना सम्पर्कविहीन छन्। मिडिल त्रिशुली गंगामा 2, त्रिशुली जलविद्युत आयोजना र देवीघाट जलविद्युतका 1-1 जना बेपत्ता रहेको इपानले जनाएको छ। आकस्मिक बाढ़ीबाट 11 जलविद्युत आयोजनामा कार्यरत 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले हालसम्म 360 जनाको उद्धार भएको जानकारी दिनुभयो।
4: 200 माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनमा 254 जनाको उद्धार गरिएको छ र विभिन्न आयोजनहरूमा गरेर अहिलेसम्म 361 जना, यो मैले खालि ऊर्जासँग मात्रै सम्बन्धित कुरा यसलाई भन्दैछु, र 361 जनाको उद्धार भइसकेको छ। अहिलेको अवस्थामा 898 जना चाहिँ अहिले पनि सम्पर्कविहीन भइरहनु भएको छ। त्यसमा नेपाल सरकारले प्रयत्न गरिरहेछ, अब जारी भए पनि सोचे जस्तो चाहिँ भएको छैन।
3: जसमध्ये माथिल्लो त्रिशुली 1 254 र लाङटाङबाट 18 जनाको उद्धार भएको छ। त्रिशुली 3B आयोजनाबाट 91 जनाको जीवित उद्धार गरिएको छ। माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3A र 3B को सुरुङमा 300 जना फँसेको र तीमध्ये केही जीवित रहेको हुन सक्ने डाङ्गीले बताउनुभयो।
4: माथिल्लो त्रिशुली 1 जहाँ चाहिँ धेरैजनाहरू फँस्नु भएको छ, त्यो आयोजनाको बारेमा चाहिँ थोरै मैले आशा जगाउने कुरा, मलाई आशा लागिरहेको कुरा, त्यहाँ चाहिँ 2.5 मिटरको टनेल, त्यसमा चाहिँ 6.5 मिटरमा चाहिँ अगाडि पछाडि ब्रेक थ्रु र सुरु गरेको अडिट गरेर 6 पालहरू छन्। त्यो 6 पालहरूबाट अक्सिजन गइरहेको भएर, त्यो अक्सिजन प्राप्त भइरहेको गरेर त्यहाँ 556 जना टनलभित्र भएका मान्छेहरू चाहिँ अझै पनि उहाँहरू जीवित हुनुहुन्छ भन्ने आशा छ। अन्त पनि जीवित हुनु होला, तर अझै धेरै चाहिँ यहाँ जीवित हुनुहुन्छ भन्ने आशा छ, र यहाँ चाहिँ जति सक्दो छिटो रेस्क्यू गर्न लाग्नुपर्ने जरुरी छ, र नेपाल सरकारसँग यो चाहिँ रेस्क्यू गर्न सकेसम्म चाहिँ जुन चौतो चाँडो चाहिँ इस्काभेटरबाट रेस्क्यु मेसिन औजारबाट इक्विपमेन्टबाटै हेलिलिफ्ट गरेर भए पनि रेस्क्यु गर्नको लागि म अनुरोध गर्न चाहन्छु।
3: उनीहरूको आज साँझसम्म उद्धार गर्ने भने पनि पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन। आज बिहानबाट मात्रै चिनिया टोली र भारतीय टोली पनि खटिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार छ जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएको छ। अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्षीय चीनीय विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै भारतबाट पनि सुरुङ उद्धार सम्बन्धी 11 जनाको विज्ञ टोली पनि त्यस क्षेत्रमा खटिएको छ। बाढ़ीको कारण प्रारम्भिक चरणमा त्रिशुली 3A को आयोजना स्थल पहिचान गर्न नै मुस्किल परेको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारसँग भएको साधन स्रोतले नसक्ने अवस्था भएकाले विदेशीसँग सहयोग मागे र भए पनि उद्धार गर्नुपर्ने उहाँको भनाइ छ।
0: यति ठुलो छ कि त्यो 50 मिटरमा चाहिँ तपाईँको हाम्रो त्यत्रा 2-3 सुरुङहरू कहाँ छ भन्ने पत्ता नलाग्ने भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ। त्यसलाई चाहिँ उद्धारको लागि चाहिने हाम्रो स्रोतहरू एक्सपर्टिजहरू होइन त्यसलाई टाइमली म्यानेज अब त्यसमा चाहिँ हामीले सक्दैनौँ भने चाहिँ अब हामीले विदेशीको सहयोग पनि लिनलाई त्यसमा हिस्क गर्नुपर्ने कुरो पनि भएन। यो त नीतिगत कुराहरू पनि पर्यो होला होइन त्यस्तो लाग्छ मलाई चाहिँ।
2: 2072 सालको भूकम्पमा विदेशी उद्धार टोली धेरै आउँदा उनीहरूकै व्यवस्थापन गर्न सकस भएकाले यसपटक सरकारले आर्थिक तथा राहत सामग्री मात्रै स्वीकार्ने बताएको थियो। तर विदेशी उद्धारकर्ताहरू आएर काम गरेका थिएनन्। आएका केही उद्धारकर्ताहरूले नेपाली सेनाको संयोजनमै काम गरिरहेको सरकारी अधिकारीहरूले बताउने गरेका छन्। सुरुङमा फँसेकाहरूको उद्धारका लागि दक्ष जनशक्ति र साधन स्रोत अभाव भएपछि चीन र भारतको सहयोग लिएर काम थालिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर शवहरूको डीएनए परीक्षण र रिपोर्टिङमा पनि सहयोग पुर्याउन विदेशी सरकारलाई आग्रह गरिएको बताउनु भएको छ। उहाँले उद्धारको काममा धेरै नआत्तिन पनि भन्नुभएको छ।
5: कसरी बुझ्नुपर्छ भने पहिलो दिन डिजास्टर भयो, दोस्रो दिन अभियसली त्यसको असेसमेन्ट ग्राउण्ड रिपोर्ट भयो, त्यसपछि हामीले इमिडिएटली तेस्रो दिन मात्र विदेशी मान्छे आइसकेको छ, विदेशबाट फ्लाई गरेर आइसकेको अर्थ संसार त भन्ने बित्तिकै त जादु मन्त्र जस्तो त भएन होला। हामीले भने पनि तुरन्तै अपियर त भएन। भनेपछि गिभन फर्मल जुन औपचारिक संयन्त्रले जसरी कम्युनिकेट गर्छ त्यो टाइमलाइन नै तपाईँले एक्स्ट्रापोलेट गर्नुभयो भने, ब्याकवर्ड ट्र्याक गर्नुभयो भने, यदि मान्छे तेस्रो दिन आयो भने संचारको प्रक्रिया त पक्कै पहिला शुरू भयो होला नि त। त्यसले गर्दाखेरि एकैचोटि तेस्रो दिन चाहिँ भन्ने बित्तिकै मान्छे आएको भन्ने जस्तो भाष्यबाट चाहिँ हामी त्यस्तो चिन्तन त्यस्तो बुझाइबाट मुक्त हुनुपर्छ।
2: मन्त्री खनालका अनुसार रसुवा लगायतका जिल्लामा पहिचान हुन नसकेका शवको शनाखतका लागि नेपालको मौजूदा फरेन्सिक क्षमता अपर्याप्त छ। बाढ़ी र पहिरोका कारण 40 बढ़ी पुल र धेरै सड़क सञ्जाल अवरूद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती देखिएको छ। विपदबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुननिर्माण र पुनर्स्थापनाका लागि अरबौं डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। हालसम्मको तथ्याङ्क अनुसार करिब 15,000 निजी घर र 42 पुलमा क्षति पुगेको छ। यद्यपि हानि र नोक्सानीको विस्तृत अध्ययनपछि मात्रै एकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो। विदेशी टोली र निजी हेलिकप्टर परिचालनका सम्बन्धमा मन्त्री खनालले सबै उडानलाई एकीकृत कमाण्ड मार्फत नै सञ्चालन गरिएको जवाब दिनुभएको छ। सरकारको कार्ययोजना स्पष्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता उद्धारमा रहेको र लगतै राहत र पुननिर्माणको चरणमा प्रवेश गर्ने बताउनुभयो। बाढ़ीका कारण परराष्ट्र मन्त्री खनालको सर्बिया भ्रमण भने स्थगित भएको छ। उहाँ असंलग्न आन्दोलन नामको उच्चस्तरीय स्मरण सभा हाई लेभल कमेमोरेटिभ मिटिङमा सहभागी हुन भोलि सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। अब नेपालको तर्फबाट उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ तथा विशिष्टकृत संस्था महाशाखाका प्रमुख कृष्ण प्रसाद ढकालको नेतृत्वमा 2 प्रतिनिधि मण्डल पठाउँदैछ।
3: परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङी बीच टेलिफोन वार्ता भएको छ। आज भएको वार्ताका क्रममा दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको हो। साथै चीनमा बाढ़ीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले विपदको यस कठिन घड़ीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चीनिया विदेश मन्त्री वाङ मार्फत चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। वार्तामा नेपाल र चीनबीच वास्तविक समयका जल तथा मौसम सम्बन्धी तथ्याङ्कका आदान प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले भविष्यमा यस्ता विपदका जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्व सूचना प्रणाली विकास तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढ़ाउनेमा जोड़ दिएका छन्।
2: नेपाल परिवेशमा रसुवा बाढ़ीमा परेर 420 जना पर्यटक अझै सम्पर्क बाहिर, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
5: सरकारले घाइतेहरूको उपचार सब व्यवस्थापन तथा सम्भावित संक्रमक रोगको रोकथामलाई तीव्रता दिएको छ. विपदमा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कार्यविधि निर्देशिका परिमार्जन गरी स्वीकृत गरेको हो. मन्त्रालयका अनुसार विपद प्रभावित क्षेत्रमा उपचार व्यवस्थापन सहज भए पनि बाढ़ीले बगाएका शवहरूको खोजी पहिचान भण्डारण र परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो. बाढ़ी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू सडे गलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उहाँले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ.
6: अब यो अहिले आएको बाढ़ी पश्चात चाहिँ अब जनावरहरूको शवहरूको कुरा हुन सक्छ, त्यहाँ फोहोरहरू कुहिने कुराहरू हुन सक्छ, हाम्रो वासस्थान नजिक पानी डुबेको हुन सक्छ, कतिपय ठाउँहरूमा शवहरू नभेटिएको अवस्था हुन सक्छ. त्यस्तो अवस्थामा तत्काल कसैले त्यस्तो देख्नुभयो भने स्थानीय प्रशासनलाई प्रहरीलाई खबर गरिदिनु हुन हामी सबैलाई हार्दिक अनुरोध गर्छौं. र त्यस्तो फोहोर भएको ठाउँहरूसम्म आफ्ना बाल बालिका अथवा आफू कोही नपुग्ने गरी अलिक टाढा अलि सुरक्षित ठाउँमा बस्दिनु हुन हामी अनुरोध गर्छौं, किनभने यसले भोलिका दिनमा आउन सक्ने जनस्वास्थ्यका समस्याहरूलाई मध्यनजर गरेर हामीले पानीका स्रोतहरू खाद्यान्नका स्रोतहरू हामी आउजाउ गर्ने कुराहरू हाम्रा पोषणका कुराहरू सरसफाइका कुराहरू सबै कुराहरू जोडिने खालका हुन्छन्, त्यसमा हामीले विशेष रूपमा ध्यान दिनुपर्ने हुन्छ.
5: हाल प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासन सुरक्षा निकाय र स्वास्थ्य टोलीहरूबीच समन्वय गरी उद्धार राहत तथा स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिएको छ. यसअघि मन्त्रालयले प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तथा बिरामीलाई तोकिएका अस्पतालमा मात्र रेफर गर्न सम्बन्धित स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरेको थियो. प्रभावित घाइतेहरूको प्रभावकारी उपचारका लागि काठमाडौँको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी स्टेशन अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र नेपाल प्रहरी अस्पताल लगायतका सरकारी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ.
4: शवबाडीबाट भेटिएका शवबाट दुर्गन्ध फैलन थालेपछि संक्रमण र महामारीको जोखिम बढ़ेपछि शव जमीनमा गाड्न थालिएको छ. शव गाड्ने प्रक्रिया कस्तो हुन्छ, पहिचान सुरक्षित कसरी राखिन्छ भनेर हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेलाई सोधेका छौं.
7: कतिपय अस्पतालहरूमा सब धेरै नै भएर त्यो अस्पतालमा चाहिँ सब व्यवस्थापन गर्नलाई कठिनाई भएपछि हामीले धेरै अब पोखरा कपिलवस्तु रूपन्देही त्यसै गरी काठमाडौँ भइगयो धादिङ गोर्खा चितवनको अस्पतालहरूमा र अन्य सामुदायिक अस्पतालहरूदेखि लिएर अरू उसमा चाहिँ राखेको अवस्थाहरू रहेछ. र अब यसलाई चाहिँ पहिचान अहिलेसम्म 20 मात्रै भएको कारणले पहिचान गरेका सबहरूको व्यवस्थापन सम्बन्धी नयाँ संशोधन गरेको निर्देशिका 2083 अनुसार चाहिँ अब यसको व्यवस्थापन प्रक्रिया शुरू गरिएको छ. यसमा श्री छ र त्यो निर्देशिका चाहिँ खास गरी सब अहिले व्यवस्थापन गरिने हो. त्यो व्यवस्थापन गर्दाखेरि अस्थायी रूपमा एउटा सुरक्षित टावरले चाहिँ माटो मुनि फाल्टोमा समेत गाड्न सकिने हुन्छ र त्यसको सर्टेन कार्यविधिहरू छ. त्यो कार्यविधि फलो गरेर डिएनए र अन्य कानूनी प्रक्रियाहरू प्रोसेसहरू सबै पूरा गरेर त्यसलाई डकुमेन्टेसन गरेर सबको पहिचान खुल्ने गरी ट्यागहरू त्यसलाई चाहिँ नम्बरिङ ट्यागहरू दिएर र त्यसको जमिनी ट्याग गराएर त्यसलाई चाहिँ एउटा उचित सम्मानको साथ व्यवस्थापन गर्ने भण्डारण गर्ने काम हो त्यो र त्यसको सर्टेन विधिहरू छ. त्यो विधि पूरा गरेर गर्ने कुराहरू आउँछ.
5: पछि पहिचान सुरक्षित कसरी राखिन्छ त्यसमा
7: के हुन्छ भने कम्तीमा 4 फोटो खिचिएको हुन्छ प्रत्येक शवको र फ्रन्टको अनुहार देखिने गरी त्यसै गरी छातीको भागको त्यसपछि सग्लो एउटा पुरै र खुट्टाको अब सग्लो लास्ट शव छ भने र त्यसको एउटा त्यो गएर फोटो खिच्ने काम हुन्छ भने त्यसको चाहिँ साइड प्लानहरू पनि बनाएको हुनुपर्छ र कहाँ राखिएको छ त्यसको साइड प्लानहरू हुन्छ र एउटा शव र अर्को शवको बीचमा कम्तीमा 40 सेन्टिमिटरको ग्याप गरिएको हुन्छ. सय चाहिँ त्यही अनुसारको गरेर त्यसलाई चाहिँ थिकनेसहरू प्लास्टिकले कराउने कुराहरू र त्यो ट्याग पनि ती सडी गरी नजान्ने गरीको एउटा व्यवस्थापन गरिएको अवस्थाहरू हुन्छ त्यसमा. र पछि उहाँहरूको आफन्तहरू चाहिँ पछि फोटो भिडियोबाट पहिचान गरेपछि डिएनए प्रोफाइलिङ डीएनए लिएछ, डीएनए को आधारमा त्यो सम्बन्धित आफन्तको डीएनए लिएर म्याचिङ गरेर त्यो अनुसारको व्यवस्थापन सब सम्बन्धित हस्तान्तरण गर्ने कामहरू पनि छ, त्यसपछि त्यसैमा कार्यविधिमै राखिएको हुन्छ।
5: बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको र 3 जना सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्क बाहिर छन्। बुधबार आएको बाढ़ीका कारण रसुवागढ़ी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटकको सम्पर्कविहीन भएका थिए। बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय 114 जना छन्। यस्तै दक्षिण कोरियाली 20 जना, चीनका 27 जना, जर्मनी र माल्टाका 4 र अमेरिकी इटालीका 3 जना रहेका छन्। बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढ़ी प्रभावित जिल्लाका केही खण्ड बाहेक अन्य सड़क सुचारू भएको समेत उल्लेख गरेको छ। यद्यपि यात्रामा जानु अगाडि मौसमबारे जानकारी दिन समेत बोर्डले पर्यटकलाई सूचित गरेको छ।
4: अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250 जनालाई एलो गुम्बामा राख्ने गरी व्यवस्थापन मिलाइएको हो। नागार्जुन 2 स्थित गुम्बामा हाल करिब 100 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो। गुम्बाको मेडिटेशन हलमा पीड़ितलाई राखिएको छ। व्यक्तिगत र संस्थागत सहयोगहरू जुट्ने क्रममा रहेको उहाँले बताउनुभयो।
5: नेपाल आयल निगमले भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार कार्यमा रहेका हेलिकप्टरका लागि आवश्यक 40,840 लिटर हवाई इन्धन नुवाकोट पठाएको छ। नुवाकोट स्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्यूलिङ सेवाको प्रबन्ध मिलाइएको निगमले जनाएको छ। रिफ्यूलिङको काम नियमित भइरहेको छ। निगमको थानकोटको बागमती प्रादेशिक कार्यालयबाट बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म सञ्चालनमा रहेका पेट्रोल पम्पमा पेट्रोल 72,000 लिटर र डिजल 62,000 लिटर उपलब्ध गराइएको निगमले जनाएको हो। सार्वजनिक विदाको दिनमा समेत पेट्रोलियम पदार्थको बिक्री भइरहेको छ। यस्तै उद्धार गरेर विभिन्न स्थानबाट सेल्टरमा रहेका बाढ़ी प्रभावित व्यक्तिका लागि आवश्यक पर्ने खाने पकाउने ग्यास निगमको समन्वयमा रसुवा र नुवाकोट पठाउने काम भइरहेको छ।
4: नेपाल टेलिकमले रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनासँगै रहेको टावर मार्फत सेवा संचारणमा ल्याएको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुनुङ मार्गमा भएको उक्त उद्धार कार्यका लागि आवश्यक संचार सम्पर्क थप सहज भएको छ। टावर संचालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीसँगै सवारी साधनको प्रयोग गरी तथा झण्डै 1 घण्टा दूरीसम्म मानव ढुवानी मार्फत टावर पुर्याइएको हो। कम्पनी टावरसम्म पुर्याइएको हो। कम्पनीका प्राविधिकले आवश्यक प्राविधिक परीक्षण गरी टावर संचारणमा ल्याएका हुन्। यसै गरी रसुवाको तुप्चे बीटीएस पनि आजदेखि संचारणमा आएको छ। उक्त टावर संचारणका लागि पनि त्यसै गरी हेलिकप्टर मार्फत केही सामान लगिएको थियो। उक्त साइटबाट त्रिशुली 3B आयोजना स्थल आसपास बेत्रावती तथा कालिका स्थानको केही भागमा सेवा पुनः संचारण भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478-26873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
4: घटेको बाढीपछि रसुवाकोट धादिङ लगायतका जिल्लामा विद्युत पूर्वाधारमा पुगेको क्षति, मर्मत र प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार र विद्युत आपूर्ति पुनर्स्थापनाको कामलाई उच्च प्राथमिकता दिइएको हो।
5: धादिङदेखि जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केवडिनीटार हुँदै मास्टर जोड़िने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङदेखि पुनः सड़क सञ्चालनमा जोड़िएको मन्त्रालयले उल्लेख गरेको छ।
4: काठमाडौँ महानगरपालिकाले बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरेको छ। हिजदेखि एउटा गाड़ीबाट शुरू गरिएको सेवाको पहिलो दिन दुईजना बालबालिका, नौजना महिला र 8 जना पुरूष गरी 19 जनालाई काठमाडौँ ल्याइएको थियो। महानगरका अनुसार आजबाट 2 सवारी साधन सञ्चालनमा ल्याइएको छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद भएको बताउनु भएको हो। दुई देश बीचको तिक्तता अन्त्य गर्ने एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले अमेरिका र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह उहाँले गर्नुभएको छ। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको रुजारिकले जानकारी दिनुभयो।
4: रूसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 जनाको मृत्यु भएको छ। युक्रेनको राजधानी किव नजिकै रूसी ड्रोन आक्रमणपछि एउटा गोदाममा विस्फोट हुँदा कम्तीमा 27 जनाको मृत्यु भएको हो। किव क्षेत्रका गवर्नर तिमुर तकाचेन्कोका अनुसार बुछा जिल्लामा भएको पछिल्लो आक्रमणमा थप 42 जना घाइते भएका छन्। घटनास्थल आसपासबाट 380 जना भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोन आक्रमणका कारण गोदाममा विस्फोट भएको र आसपासमा पूर्वाधारमा ठूलो क्षति पुगेको बताउनु भएको छ। उहाँका अनुसार आवासीय भवनका साथै वृद्ध वृद्धाको हेरचाह गर्ने एक संस्थामा समेत क्षति पुगेको छ।
5: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल ए अस्ट्रेलियामा जारी टप 2020 सीरिजको अन्तिम खेलमा पराजित भएको छ। आज सम्पन्न खेलमा भिक्टोरिया सीए 11ले नेपाललाई 1 विकेटले पराजित गरेको हो। नेपालले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले 20 ओभरमा 9 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। भिक्टोरियाका टम रोजर्सले 36, ह्यारी होए कस्ट्राले अभिजित 35, ह्यारी डिक्सनले 30, साम एलियटले 16 रन बनाए। नेपालका युवराज खत्री र कुशल भुर्तेलले 3-3 तथा आकाश चन्दले 1 विकेट लिए। यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक अभिजित 90 रन बनाएका थिए भने दीपक डुम्बेले 16 रन बनाएका थिए।
4: र भोटेकोसी बाढ़ी लगायत प्राकृतिक विपदबाट पीड़ित नागरिकका लागि नेपाल क्रिकेट संघ क्यानले 30 लाख रूपियाँ सहयोग गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले आज विज्ञप्ति जारी गरी विपदमा परेका नागरिकको राहत उद्धार र पुनर्स्थापनामा मद्दतका लागि संघका तर्फबाट 30 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्। उनले उक्त सहयोग रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने बताए। प्राकृतिक विपदबाट प्रभावित सम्पूर्ण नागरिक प्रतिभा एकबद्धता जनाउँदै क्रिकेट संघले उद्धार राहत र पुनर्स्थापनामा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एक पटक।
5: भोटेकोसी बाढ़ीमा मृत्यु हुनेको संख्या 669 पुग्यो। 2362 जना अझै बेपत्ता।
4: बाढ़ीको 4 दिनसम्म पनि सुरुङभित्र फँसेकाहरूको उद्धार हुन सकेन। भारतीय र चिनिया टोली परिचालन सब सड्न थालेपछि गाडेर व्यवस्थापन गर्न थालियो।
5: कांग्रेसको देउवा समूहद्वारा छुट्टै महाधिवेशन गर्ने घोषणा। गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन आह्वान।
4: वार्ता पुनः शुरू गर्न अमेरिका र इरानलाई राष्ट्रसंघको आह्वान। रूसी ड्रोन आक्रमणमा परि युक्रेनमा 27 जनाको मृत्यु।
5: र टप एण्ड T20 सिरिजको अन्तिम खेलमा नेपाल भिक्टोरियासँग 1 विकेटले पराजित। बाढ़ी पीड़ितलाई नेपाल क्रिकेट संघ क्यानले 30 लाख रूपियाँ सहयोग गर्ने।
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आकार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
4: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3570
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
19: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
2: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
18: नोट यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5560-734 र 082-5560-138
7: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
15: ब्लड प्रेसर हाई लो भएका
7: कोलेस्ट्रोल बढी भएको
15: मुटुको गति एकनास नभएको
7: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
15: मुटुको बाथ रोग
20: मुटु सुन्निएको, हृदयघात भएको,
21: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
20: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
23: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12871।
24: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
25: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: अन्य सेवाहरू,
26: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30145, 98-478-30153 र 98-649-41944।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
29: खुशीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
31: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
32: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
33: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बजारेर स्कुल जाने।
31: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
34: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
31: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
35: सम्पर्क मोबाइल 98-477-9770
36: र 98-578-30689।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ मा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ मा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू,
1: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
3: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
3: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ,
4: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार।
1: दिव्य फार्मेसी कुहाई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-585-509 र मोबाइल 98453-065-23।
1: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष

0: गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिन द्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగా ఉదయదీప్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957.
3: सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ. नेपाली कथानक चलचित्र पार्वती.
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु.

तिमी यस्तै छौ, तिमी उस्तै छौ, अझै भनौ तिमी पूर्णिमाकी जुन जस्तै छौ। तिम्रो सुभाष टिपी फूल मगमगाउँछ।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ഞാൻ ഇതാ ദുഃഖിയ
1: बसी राख औषधि जानु
0: अस्ति भर्खर तो औषधि बीस को उन्नीस
1: जहाँ पाए ते औषधि करे
0: यहाँ दुखी मरने भैसक्यो तुम्हें भन न कह जाऊ
1: मराही को हस्पिटल रोड में रहकर सगरमाथा डेन्टल क्लिनिक में जानु न चाँड निको
2: हप्ता को सात दिन दंत रोग विशेषज्ञ द्वारा सेवा प्रदान करती आये सगरमाथा डेन्टल क्लिनिक
3: दंत रोग तथा मुख संबंधी समस्या को लगी बाहर जान न पर्ने जनस्वास्थ्य कार्यालय दांग द्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिक में लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुख को शल्यक्रिया दाँत को एक्सरे सेवा दाँत सफा करने टल्काउने नमिलेको बाङ्गटिङा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुलियो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थी

0: 86
1: र मोबाइल नम्बर 9840896600 9580336086 र 9481720273।
2: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
3: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
2: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौं को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
3: तालिम दिइने विषयहरू
2: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
3: हाम्रा विशेषताहरू।
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
3: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदान सम्पर्क मोबाइल नम्बर 9840107090 9840107090।
2: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
4: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ।
5: थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी
1: शिर उभो राख्न पाउले भर दिइरहेको हुन्छ, त्यसैले गाइन्छ हे वीर हिँड अघि सरी नहटाई पाऊ र तिमारी। शिरको शान अडान उच्च स्थिर र अच्युत तुल्याउन पाऊको भरोसा चाहिन्छ। पाऊको पक्ष र योगदान पक्षपातमा पर्नु हुँदैन। आजसम्मको साहित्य शेरको गुणगानमा सिर्जित छ, पाऊको भाव बिर्सिएको छ, पाऊलाई पर ठानिएको छ, सुदूर शरीर मानिएको छ। जीवमा पाऊ पछि परेसम्म पाऊको प्रेरणा हेलामा रहेसम्म शेरको सच्चा उचाइ उठाई र सजाई हुन सक्दैन। पाऊ बिना शेरको स्थिरता छैन, अब पाऊ पोषणको पुराण प्रसारण हुन्छ। पाउको झर्रो अर्थ खुट्टो गोडो, बहुवचनमा खुट्टा गोडा। पाउका समानार्थी शब्द पद पाद चरण हुन् भने अमरकोशले पाउको अर्थ पत पद पाद चरण अंघ्री भनेर उल्लेख गरेको छ। नेपाली वृहत शब्दकोशले पाउ माने पाइलो, पाद तल, कदम, पाइला, पैतला, खुट्टो गोडो भनेर अर्थ गरेको पाइन्छ। पाउ अनेकार्थ शब्द पनि हो। श्लोक वा पद्य निर्माणको क्रममा एक चौथाई रचनालाई पाउ भनिन्छ। पाउ चरण मिलेर श्लोक पूर्ण बन्दछ। 20 तोलाको तौललाई पनि पाउ भनिने परम्परा छ। 250 ग्रामको तौललाई आज भोलि एक पाउ भनिन्छ, एक पाउ आलु किनिन्छ। शरीरको पाउ बराबरको जमीनलाई एक पाउ भूमि भनेर मापन गरिन्छ। तर यो अध्ययन भने पाउको गणितीय गणना र नापतर्फ केन्द्रित छैन, पाउ वा पद वा चरण वा खुट्टामा मात्र ध्यानस्थ रहनेछ। खुट्टाको औंलादेखि कटी तल नितम्बसम्मको खण्डलाई खुट्टा वा टाङ भन्ने गरिन्छ। यो नै खुट्टा खण्ड हो, खुट्टाको खास क्षेत्र हो। शरीर राज्यमा खुट्टाको आफ्नै संघीय प्रदेश छ। यो प्रदेश शिरको ठिक दक्षिणमा पर्दछ। पाउको दक्षिणमा छिमेकी देश पृथ्वी छ भने उत्तरमा कटी प्रदेश पर्दछ। पूर्व र पश्चिममा भने वायुमण्डलको परिवेश छ, हावाको देशले घेरेको छ। यो प्रदेशको एक शब्दीय नाम टाङ हो भने तुच्छार्थ शब्द पाँसुला हो। कटीदेखिको उधो भागलाई अलि अपमानको दृष्टिले हेर्ने संस्कृति छ। यस खण्डमा लगाइने वस्त्रलाई समेत अधो वस्त्र भन्ने गरिन्छ। पृथ्वीको विषुवत रेखा वा भूमध्य रेखाले भूमण्डललाई उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा छुट्याए झैं कटीले पनि बदनलाई अधो र ऊर्ध भाग गरी दुई भागमा विभाजन गरेको छ। अधो भाग तर्फ खुट्टाको फैलाव छ। अधो भागमा पाउकै प्राधान्य छ। यस भागमा अण्डकोश, जनेन्द्रिय, योनि, गुद्वार रहे पनि पाउकै प्रसार विशाल देखिन्छ। नितम्बको गोल गोल दुई अर्धखण्डबाट शुरू भएको पाउ प्रदेश जाङ जंघा फिलामा लम्ब रूपले फैलिएर तिघ्रा वा रम्भामा रमिता रूपी सौन्दर्य दिन सक्षम छ। यस तल अस्थि घाट घुँडा रहेको छ। घुँडा तल डोल पिणौलाले पूरै स्थूल शरीर धानेको छ। माथि मोटो र तल दुब्लो यो पाउ खण्ड पिणौलाले सम्पूर्ण भार धानेर शरीरलाई उभ्याउँछ। यो बलको पनि आधार क्षेत्र हो। यसको स्वरूप पनि तिघ्राको जस्तै डोल परेको हुन्छ, तर अलि सानो। यस तल गोली गाँठो पर्दछ। गोली गाँठा पछिको डाँडाबारीको बारी जस्तो डोल परेको भाग पाउ हो, गोडा हो। पाउको अग्रभागमा 5 वटा औंला हुन्छन्। औंलाका गाँठ खण्डमा रौं हुन्छ भने टुप्पामा कवज रूपी नङ हुन्छन्। औंलाका पनि पृथक पृथक नाम हुन्छन्। माथिल्लो र मोटो औंलालाई बुढी औंला, त्यसपछिको चोर औंला अनि माहिली र साइली, अन्तमा सानो र छोटो औंलालाई कान्छी औंला भन्ने गरिन्छ। यी औंला पाउका माथिल्लो पाताका अन्तिम बिन्दु हुन् भने पाउको तल्लो भागलाई पैतला भन्ने गरिन्छ, पाद भनिन्छ। पादमा पनि हत्केलामा जस्तै अनेक रेखा हुन्छन्, यिनलाई पाद रेखा भन्ने चलन छ। पादरेखाकै आधारमा फलादेश गर्ने चलन छ। पादरेखा अध्ययन हस्तरेखा अध्ययन जस्तै विद्या हो। सिद्धार्थ गौतमको पादमा शंख चक्र थियो र उनी शासक भएको भए चक्रवर्ती राजा सम्राट हुने थिए भन्ने भविष्यवाणी गरिएको थियो। उनी खाली खुट्टा नदी किनारमा हिँड्दा एक ज्योतिषले उनको पैतलाको छाप देखेर यो भविष्यवाणी गरेका थिए। तर उनी योगी भए, स्वशासनमा रहे, आत्मशासक बने, योग बलले बुद्ध बन्न सफल भए। पाद रेखा सँगै यहाँ शरीरका अनेक अंगको केन्द्र बिन्दु रहेका हुन्छन्। यो महत्वपूर्ण बदन तल हो। पाद रेखा भएको पैतालाको छापलाई पाइला भनिन्छ। यसरी पाउ प्रदेशको प्रसार पैतालासम्म पुगेको पाइन्छ। पाइलासम्म पुगेर चलेको छ। नितम्बको गोल गोलार्धबाट शुरू भएको गति पाइला बनेर पृथ्वी पार गर्ने पदयात्रा बन्दछ, तीर्थाटन बन्दछ, पर्यटन बन्दछ, गन्तव्यमा पुर्याउने गति बन्दछ, दूरी पार गरेर द्वारमा भेड्क्याउँछ, कर्म सम्पादन गर्छ, शिर ठाडो पारेर उभ्याउँछ, चुनौतीको घड़ीमा अडिक तुल्याउँछ, सत्यका लागि स्वाभिमानी बनाई शिर नझुकाई नलुकाई पहाड झैं खड़ा हुन आड दिइरहन्छ। पाउ प्राणीको प्राकृतिक चालको आधार हो। घोडाकै गतिमा मानिसका साथै अन्य जीवहरू एक ठाउँबाट अर्को ठाउँमा पुग्छन्। प्राणीको यो चाललाई जीव गति भनिन्छ। घोडाको गरिमा हिँडाइमा छ। कोही ढल्केर हिँड्छन्, कोही उचिटिएर हिँड्छन्, कोही ठमठम हिँड्छन्, कोही लच्केर हिँड्छन्, कोही आकाशतिर फर्केर उत्ताउ लिएर हिँड्छन्, उत्तान पाद भएर रिसाएको राङ्गो चाहिँ हिँड्छन्, कोही भारी वजनले गर्दा झुकेर मस्त गतिमा सुस्तरी हिँड्छन्। यसमा पाउकै भूमिका छ। पाउ चल्ने मात्र होइन, चाल पनि देखाउँछ। ताल अनुसार नृत्य गरेर दुनियाँलाई दंग पार्छ। मुख तथा हातको मुद्रा र पाउको चालले गर्दा व्यक्ति नटराजको भक्त बनेर भुवनमा भावको भव्यता ओराल्छ। गीतको गाना गेडा अनुसार जीव हल्लाएर हातको हाउभाउ र मुखाकृति मिलाएर नाच्दा दुनियाँले विश्व बिर्सन्छ। योगमा पनि पाउको भूमिका छ। पाउकै आधारमा आसन बनाइन्छ। पद्मासन, सुखासन, वज्रासनमा पाउकै प्रमुख काम देखिन्छ। पाउ सौन्दर्यको पनि प्रतीक हो। सलक्क परेका औंला, चिटिक्कका नङ, पद्मपत्र जस्ता कुर्कुच्चा, मृगका जस्ता पिणौला, केराका थाम जस्ता जाङ र हात्तीको जस्तो चाल पाउबाट उत्पन्न हुने शोभा हो। पाउको यो प्राकृतिक लक्षणलाई अझ गहन तुल्याउन गोडा सफा गर्ने, नङ काट्ने, कतै नङ सजाउने, नङमा पालिस र पेन्टिङ गर्ने, औंलामा औठी लगाउने, पैताला घोटेर सफा राख्ने, मेदी लगाउने, सुद्धा तेल लगाउने, मालिस गर्ने, मान्ने पाउ स्याहारका सिपहरू हुन्। पाउको चाल रोमाञ्चक बनाउन गोली गाँठामा पाउजु लगाउने, कल्ली सजाउने, नाच्न पर्दा नुपुर बज्ने तुल्याउन घुंगरू बाँध्ने, चाँप झन्काउने पनि गरिन्छ। तल्लो भागमा रंगीन डोरी बाटेर बाँध्ने पनि चलन आएको छ। यसरी पाउमा गहना थप्नेमा स्त्रीहरूको बढ़ी शोख देखिन्छ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825567707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: पदार्थहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
7: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
9: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
9: तालिम दिइने विषयहरू
8: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
9: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
9: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदान सम्पर्क मोबाइल नम्बर 98410-17-0949
8: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल
10: आकाश गंगाको अवतरण हिमाली जलधाराको आकर्षण जनदैलामा ज्ञान धाराको प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषणका शिखरहरू खोजका गल्छीहरू र यात्राका पाइलाहरू कार्यक्रम त्रिवेणी
11: पिणौला भन्दा माथि भने पाउको प्रदर्शन र सजावटले सौन्दर्य दिँदैन यसलाई भद्दापन मान्ने गरिन्छ पहिले पहिले सारी धोतीबाट पाउ देखिँदा र कुर्कुच्चा बाहिर पर्दा पुरूष रसिन्थे रे झस्किन्थे रे बेलायती महारानीको पाउ घाँगरबाट बाहिर देखिँदा कोमल कुर्कुच्चा देख्न पाउँदा रसिकहरू श्रृंगारिक साहित्य रस्थे रे उनीहरू चम्किन्थे रे भुतुक्कै हुन्थे रे तर आज कुर्कुच्चाको के कुरा पिडौलाको के कुरा नानीहरू धोएका मुला जस्ता फिला देखाएर हिँडेका छन् कुर्कुच्चाको होइन नितम्बको नेटै काट्ने गरी वस्त्र छोट्याएका छन् न्यूड जस्तै छन् तापनि पुरूषहरू श्रृंग हुँदैनन् मर्दको जीव जिरिङ्ग हुँदैन, उनीहरू त जिङ्रिङ्ग परेर पर जाँदैछन्, वास्ता गर्दैनन्, या नारीमा सार रस रहस्य सकिँदै गएको छ, भद्दापन थपिँदै आएको छ, या त पुरूषको पुरूषत्व सुक्दै गएको छ, नारी प्रतिको बेवास्ता बढ्दै गएको छ। यो अनाकर्षण जीवनको रित्तोपन हो, प्रकृतिको सुक्खापन हो, यसले मानिसलाई रमाउन कला सिप सृजना गर्न नसक्ने गरी खोक्रो बनाउँछ। रसरंग हराएमा मानिस आफै निरस बन्दछ। जब प्रकृति प्रति पुरूषको आकर्षण हुँदैन अनि संसार असार बन्न थाल्छ, नग्नतामा भन्दा सजावटमा आकर्षण पाउने हाम्रो समाजले गोप्यतामा नै गरिमा देख्दै आएको छ। वस्त्रले बेरेर ढाकेर सजाइएको अंग प्रत्यङ्ग र बदन बल्लीमा नै उघारको आकर्षण हुन्छ। द्वारभित्रको भगवान भगवती प्रति भक्ति गहिरो हुन्छ, प्रतीक्षाको उत्कण्ठा हुन्छ, भत्किएको भवनमा हेर्न के रहर रहन्छ र पूर्वको नृत्यमा नृत्यंगनाहरू पाउमा वस्त्र परिधान धरेर बेरेर आकर्षण दिने गर्दछन्। जब प्रकृति पुरूषलाई आकर्षित गर्न सक्दैन भने ऊ पराजित र पङ्गु हुँदै गएको बुझ्न सकिन्छ। तर यसको विपरीत नग्नताको नाटक पश्चिमको निराश संस्कृतिको उपज हो। तनावले निराश भएको पुरूषलाई झस्काएर बिउझाउने उत्तेजनाको उपज नै नारी नग्नता हो। कसैले यसलाई स्वतन्त्रता बुझेका होलान्, तर शोभा बिनाको स्वतन्त्रता पशुवत हुन्छ। मानिस प्रकृतिवत रहने भन्दा पनि प्राकृतिक भय उपहारलाई सौन्दर्य विधान दिने विद प्राणी हो। पश्चिम आफूलाई बाँदरको सन्तान भन्ला, तर पूर्वका पुर्खा महापुरूष मनीषी उन्नत व्यक्तिका आत्मज हुन्, नङ्ग्रे होइनन् नाङ्गा होइनन्। विश्वमा दुई पाउले सिधा उभिने उन्नत प्राणी मानिस मात्रै हो। यो प्राणी पक्षी भन्दा पनि ठाडो छ, उन्नत देखिन्छ। बदनको सम्पूर्ण भार पाउले धानेर ठिङ्ग ठडिने, ठाँट पारेर हिँड्ने अर्को प्राणी दुनियाँमा छैन। शरीरको आधारमा सभ्यताको विकासबारे अध्ययन गर्दा जुन प्राणीको शिर उन्नत र माथि सिधा ठडिएको छ, त्यो नै सबैभन्दा विकसित मानिन्छ। मानिसका दुई पाउले यस प्राणीलाई संसारको सबैभन्दा विकसित कोटीमा पुर्याएको छ, ठड्याएको छ। सुस्त र शिथिल भई कर्महीन हुँदै कलद्वारा काम गर्ने गराउने मानिस अचेत भई सुत्ने कालखण्डलाई कलियुग, जागेर उत्थानका निम्ति तयार भई दुई पाउ र हातले टेकेर उठ्न खोजेको उत्थानशील समय त्रेता युग, र जागृत भई दुई पाउले टेकेर हिँड्ने अघि बढ्ने अवस्था द्वापर दुई पाउ युक्त, र यात्रामा संशय रहित भई सत्यका लागि सतपथमा चल्ने अडिग गति र मति प्राप्त भएको अवस्थालाई सत्य युग भनेर गोडाकै गति अनुसार काल गतिको विभाजन गरिएको छ। पश्चिम प्राणीको प्राण शक्ति, सार शक्ति, नाडी शक्तिमा भन्दा पनि शरीरको अंग प्रत्यङ्ग एनाटोमीको आधारमा अध्ययन गर्दछ। पश्चिमी विद्याबाट बदनको संवेदना भन्दा बनोट बुझिन्छ, सार भन्दा संसार बुझिन्छ। संस्कृत शब्दहरू सत्य टिपेर बोल्छन्, देखाउँछन्, तर अस्थिको अंग्रेजी शब्द वस्तुको आकार प्रकार बोल्छ, संसार बोल्छ, संसारी वस्तु चिनाउँछ। यी शब्दबाट सत्यको खोजी कहाँ? संस्कृत भाषामा पद भनिने खुट्टालाई अंग्रेजीले लगेर पेड वा पेडल बनाएको छ। पदलाई ल्याटिनमा पेस भनियो भने ग्रीकले पौस भन्यो। पौस पेसबाटै पेडिस, पेडिसबाट पेडल, पेडलबाट फेबुलस, फेबुलसबाट फुट, र फुटको बहुवचनमा फिट बनाएर अंग्रेजी जगतमा पाउको पहिचान दिने गरिन्छ। पदलाई अंग्रेजीमा स्टेप वा पाइला पनि भनेर अर्थ गरिएको छ। घोडा चालको मात्र होइन, खेलको पनि खुबी भएको शरीर खण्ड हो। खेलको आरम्भमा प्रशिक्षकले घोडा चाल सिकाउँछन्, घोडा फाट सतर्क कदम चालका कखरा सुनाउँछन्, अनि दौड़को खेल हुन्छ, यसमा घोडाले नै जिताउँछ। हाई जम्प हान्दा खुट्टाकै खुबी छ, लङ जम्प ट्रिपल जम्पमा पादकै पावर छ, कम्फूमा त खुट्टाकै चलाखी छ, तेक्वान्दो लगायतका खेलमा पनि खुट्टाको खुबी देखाउने गरिन्छ। लड़ाईमा त झन जसले पाउ पछि फर्काउँदैन उसकै विजय हुन्छ, टेकेको ठाउँमा टेक लिनु युद्धको धर्म हो। टाङ फट्याएर उभिने, दैलामा ठरिने, छोरा छोरीलाई लात्ताले भकुर्ने, भाँडा कुँडालाई गोडाले सार्ने स्वभावका व्यक्तिलाई राक्षसी वृत्ति भएको व्यक्ति भन्ने गरिन्छ। पाउ बलिया छन् भनेर मनपरी गर्दै हिँड्ने गर्दा अरूले त्यही पाउमा पैंचो तिर्न सक्छन्। भीमले दुर्योधनको जाङ भाँचिदिए झैं जवाफी कार्यवाही गर्न सक्छन्। पाउ चालको संहिता मानेर चल्न जान्ने हो भने हैन सभ्यतामा पाउको सम्मान पनि उच्च छ। पर पश्चिमतिर अपमान गर्न लात्ताले हान्ने, चप्पलले हान्ने, जुत्ताले हान्ने, जुत्ताको माला लगाउने चलन छ। त्यहाँ खुट्टा भनेको तल्लो अंग हो, यसले व्यवहार गरे बढी अपमान हुन्छ, यसका उपजले समेत अपमानै गर्छन् भन्ने नकारात्मक रूप प्रचलित छ। त्यता गोडासँग अपमानको मात्र संस्कृति छ, तर हैन सभ्यतामा पाउको ठूलो मान पनि छ। पाउ पूजा, दण्डवत प्रणाम, पाउ वन्दना, पाउ प्रक्षालन, पद दान, रज धुलीको टीका, शिर नुगाई ढोग पूर्वका अपूर्व संस्कृति हुन्। बुद्धले टेकेको भुइँको धुलो टीका लगाइन्थ्यो, घर लगेर राखिन्थ्यो। उनले टेकेको शिलालाई भगवान पाउ भनी पूजा गरिँदैछ। विष्णु पादुका विष्णु पाउ पूजिँदैछन्। भरतले रामको खराउ पूजेर राज्य चलाएका थिए। शिवले टेकेका कैलाश हिमालय पर्वतहरू आज पनि सम्मानित छन्। पार्वती जन्मेर खेलेका कुचेका पर्वतका धुरीहरू आज पनि पूजिँदैछन्, वन्दनीय छन्। यो पाउ प्रतिष्ठाको सभ्यता हो। रामायणको युद्धमा लवकुशले चलाएको बाण रामलाई ढोगेर गए प्रहार गरेनन्, रामका बाणले लवकुशलाई आशीर्वाद दिएर गए खानेनन्। हैम आर्य सभ्यतामा वाम पक्षमा रहेका पाउ र पाणीमा केही भिन्न भाव देखिन्छ। शरीरको बायाँ पक्षमा विकृत रक्त संचार हुने हुँदा त्यसबाट नकारात्मक संवेदना आउन सक्ने खतरालाई ध्यानमा राखी वाम पक्षलाई पछि पारिएको छ। वाम पक्ष फेरि पुरूषमा स्त्री खोजेर पूर्ण हुनुपर्ने र नारीमा पुरूष खोजेर पूर्ण हुनुपर्ने भएकाले त्यसमा आग्रह, आशा, कामना, इच्छाको अंश भएकाले सत व्यवहार भन्दा लोभले प्रभावित हुन सक्ने भएकाले यो पक्षलाई अघि नसारिएको हो, तर अपमान होइन, यसको दोस्रो दर्जा छ। तर दक्षिण र वाम दुवै पक्ष जोडेपछि त्यसले सन्तुलित र उत्तम काम गर्दछ। यसकै उपज हो नमस्कार। दुई कर जोडेर गरिने नमस्कार स्वागतमा सम्मानमा अद्वितीय छ। शिरमाथिको नमस्कार भगवानलाई, निधार नेरको नमस्कार आमा बालाई, छाती नेरको नमस्कार आत्मीय व्यक्तिलाई र सामान्य पर लएर गरिने नमस्कार साथी भाइलाई भनेर चिन्ने गरिन्छ। नमस्कारको आकृतिलाई चित्र मात्रै बनाएर द्वारमा राख्नुहोस्, तपाईँलाई सन्तुलित राख्छ, खुशी तुल्याउँछ, नमस्कारमा ठूलो विज्ञान छ। तपाईलाई कसैले नमस्कार गर्यो भने कति आनन्दित तुल्याउँछ। नमस्कारको उचाइ ह्याण्डसेकमा कहाँ, लुडी ठड्याए जस्तो औंला कसेर डुडुल्लो पारेर गरिने अभिवादन के अभिवादन, यो त प्रतिशोधको प्रकट प्रतीक जस्तो लाग्दछ, चुनौतीको चेतावनी जस्तो लाग्दछ। कहाँ नमस्कार, कहाँ लाठी मुङ्रो लिए जस्तो हुङ्कार।
7: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
12: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
7: हाम्रा सेवाहरू
12: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
7: अर्डर अनुसार खाली बोतलको उत्पादन,
12: 20 लिटर जारमा होम डेलिभरी सेवा।
7: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
12: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
13: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
14: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
15: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
15: युनिच्यामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
17: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
18: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
19: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
21: विशेषज्ञ डाक्टरी सेवाहरू
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा।
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा।
22: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
21: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
20: सम्पर्क फोन 0825900079, मोबाइल नम्बर 9847810030 र 9829954555।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
24: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
25: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
24: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
25: फोन नम्बर 0825562601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
26: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
27: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
26: डाक्टरद्वारा दिइने सेवाहरू:
27: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
26: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
27: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
26: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
27: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
28: बिरामी जाँच हुने मिति यही 17 मंगलबार।
26: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
29: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।
30: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
31: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
30: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
31: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
30: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
31: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858334910।
30: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई पन्ध्र सहित गेट दाङ।
0: आकाश गंगा को अवतरण हिमाली जलधारा को आकर्षण जनदैला में ज्ञान धारा को प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषण का शिखर खोज का गल्छी र यात्रा का पाइला कार्यक्रम त्रिवेणी अपमानमा पश्चिम अगाडि भए पनि सम्मानमा पूर्व समुन्नत देखिन्छ। हातका कुरा छाडौं, किसका कुरा छाडौं, हमका कुरा छाडौं, अंकमालका कुरा छाडौं, यहाँ त सम्मानका लागि शिरले पाउ छुने विनयी व्यवहार छ। गुरुको चरणमा अहंकार चूर्ण पारी बिसाउने चलन छ। माता पितालाई भगवान मानेर पाउ पर्ने चलन छ। सम्पूर्ण शरण सम्झने शिक्षा छ। भौतिकवादका दुई पान्ना किताब पढेर आफूलाई क्रान्तिकारी र प्रगतिशील भएको ठानी टाउको मात्र ठड्याएर हिँड्ने विनय नजान्ने ज्ञानले नझुकेका प्रज्ञाले प्रतिष्ठित नभएका केही काँचा कच्चा बाल बुद्धि भएका बाबुहरूले यसलाई पुरातन चलन भन्लान् तर यसभित्रको विज्ञान बुझ्दैनन्। बहिष्कार गर्नेहरू सधैँ बाहिरै डुलिरहन्छन्, सार भेट्ने मौका पाउँदैनन्। पात्रता बिना त्यो सार कहाँ? भोग गर्नु महान प्राप्तिको लागि पात्रता बन्नु हो, प्राप्त गर्नु हो, प्राप्तिको अधिकारी बन्नु हो। सन्तानका लागि आमा बा सम्पूर्ण शरण हुन्, उनका अगाडि झुक्नु आशीर्वादको प्राप्ति हो। पुर्खाको आशीर्वादले सन्तान उन्नत हुन्छन् तर पुर्खाको आँसुले सन्तान नासिन्छ। तसर्थ आशिष आशीर्वाद लिन विनयी भई भोग गरिन्छ। आठै अंग लौरो झैं सुताएर साष्टाङ्ग दण्डवत प्रणाम गरिन्छ। बा आमा र गुरु अनि भगवानलाई यो सम्मान दिएर आफू शान्त रहन्छ। बा आमा गुरु र भगवानको चरण कमलमा यो अभिवादन गरेर आफ्नो अहंकार सुताई कल्याणको कामना गरिन्छ। यो भन्दा ठूलो मनोविज्ञान अन्त कहाँ? सुख शान्तिको मूल कहाँ? अरूको शिरको आभा प्राप्त गर्न आफ्नो शिर उनको पाउमा पात्र बनेर पुग्नु पर्छ। शिरले सिधै अरू शिर ताक्यो भने त्यो समर बन्दछ। जो पराजित हुन्छ ऊ पागल बन्न सक्छ, निराशाले ढाकिन सक्छ। आजको नैराश्यता र तनाव शिरबाट उत्पन्न भएको छ। प्रतिस्पर्धाले अर्कालाई नटेर्ने, अर्कालाई नमान्ने स्वभावले उत्पन्न भएको छ। घमण्डबाट जन्मेको छ, चुनौतीबाट आएको छ। यसलाई पगाल्न विनयी बनाउनु छ, नीत हुन सिकाउनु छ। आजको विद्या ठड्याउने मात्र सिकाइरहन्छ, ठड्याउने मात्र होइन झुकाएर पात्रता पनि सिकाउनु छ। शिर पाउको सम्मान हामीमा सनातनदेखि चल्दै आएको यो विनयी व्यवहार हारेर जित्ने व्यवहार हो। झुकेर फल्ने सभ्यता हो, मुघेर उठ्ने उपाय हो। केही भुइँफुट्टाहरूले यसलाई आज बिथुली दिएका छन्। केही तथाकथित प्रगतिशील र क्रान्तिकारी ढोंगीहरूले भ्रम छरेर बिर्साउन बिगार्न खोजिरहेका छन्। आज उनीहरू आफ्ना बा आमा दाजु दिदी गुरूलाई सम्मान गर्नु ढोग गर्नुलाई रूढी भन्छन्, त्याग्छन्, गर्दैनन्, बहिष्कार गर्छन्, थडिएर हिँड्छन्। तर परदेशी बाबा आए भने लम्पसार पर्छन्। उनले जे भने त्यही गर्छन्, टुडी खेलमा समेत भेला हुन्छन्। यहाँका कति क्रान्तिकारी नेता विदेशी दारीवाल बाबाको पाउमा पसारिएका हुन्छन्, कुटी कुटीमा गएर भेटी चढाई भोग गरिरहेका हुन्छन्। तिनले दिएका औठी अंकुश टाप डोरी बाँधेर हिँडेका हुन्छन्। यता आफ्ना पिता पुर्खाको सम्मानमा श्रद्धा व्यक्त गर्ने श्राद्ध गर्दैनन्, तर उता गए भने गान्धी माओ लेनिनको शालिकमा भोग गर्छन्, श्रद्धाका फूल चढाउँछन्। भौतिकवादीले त मूर्तिलाई माटो मात्र देख्नु पर्ने हो, आकृतिलाई भ्रम बुझ्नु पर्ने हो, त्यसभित्र त केही छैन। यता आफूलाई बडो प्रगतिशील राजनेता ठान्नेहरू विदेशी प्रतिनिधि आउँदा पाउ लागि गर्न आफ्नो ओहदा र मर्यादा समेत उल्लंघन गरी पंगुम लंघयते गिरिम भन्ने ऊर्जाका साथ दर्शनमा दगुरिरहेका हुन्छन्। हालै दक्षिणका पाहुनाको दर्शनमा द्वारिकाको द्वारमा झुम्मिएका यस्ता नेताले नेपालीको नाकै नुघाइदिएका छन्। समान राष्ट्रका प्रतिनिधि आउँदा उही तहको प्रोटोकल अनुसार चल्नु पर्नेमा त्यो तह बिर्सेर साखिलो हुन जानु लम्पसार पर्नु जस्तो।

श्रद्धेय श्रोतावृन्द, पाउको टेकाई, अढ़ेई र ठड्याईका शक्ति संचारणको प्रसारण आजलाई यति नै। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। हवस्त, अर्को प्रस्तुतिमा भिन्न प्रसंग लिएर भेट्न आउने वाचाका साथ प्राविधिक मित्र मनुका कुंवर र म नारायण भण्डारी बिदा हुन्छौ। नमस्कार। जसका पाउ स्थिर हुन्छन् उसकै शिर।